सुप्रभात, नमस्कार। मीडियम वेवको 213.67 मिटर अर्थात 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई एफएम कञ्चनजंघाको 103 मेगाहर्ज तथा न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, आज हो विक्रम सम्वत 2083 साल जेठ महिनाको 14 गते। तदनुसार अंग्रेजी वर्ष 2026 मे महिनाको 28 तारीक आज बिहिबार। हाम्रो स्टुडियोको घड़ी अनुसार समय यस बेला बिहानको 6:33 भइरहेको छ। आकाशवाणी गान्तोक सुनेर बसिरहनुभएका तमाम श्रोतागणलाई हार्दिक स्वागत तथा न्यून अभिवादन जनाउँदै अब प्रारम्भ गर्न लागिरहेका छौं प्रातःकालीन सेवा यस मंगल ध्वनिबाट।

आदरणीय श्रोतागण, भगवत गीतामा भगवान श्रीकृष्णले भन्नुभएको छ, आफ्नो उद्धार आफै गर्नुपर्छ, अरू कसैले पनि तिम्रो उद्धार गर्न सक्दैन, तर आफू नै आफ्नो शत्रु पनि हो, आफू नै आफ्नो मित्र पनि हो। यसै सुविचारका साथ आजको यस अधिवेशनमा समावेश विभिन्न कार्यक्रमहरूको आरम्भ गर्न लागिरहेका छौं। त श्रोता, अब प्रस्तुत छ कार्यक्रम भक्ति प्रभातमा रुस्तम लेप्चाद्वारा ईद उल जुहा बकरिदमाथि एक चिन्तन।

जुलहिजको महिना इस्लामीहरूको आखिरी महिना हो। यसको 10 तारिकको दिन कुर्बानीको पहिला महिना हो। यसको अर्थ सुरु कुर्बानीबाट, अन्त पनि कुर्बानीबाट, साथै परीक्षा पनि कुर्बानीबाट। यो महिना आउने बित्तिकै प्रत्येकको हृदयमा कुर्बानीको भावना आउँदछ, कुर्बानीको याद सबैमा आउन थाल्छ। यो महिना विशेष हामी उनै पैगम्बरको सम्झना गर्छौ जसले जीवनमा कुर्बानी गरेर आफ्नो एक उदाहरण प्रस्तुत गर्नुभएको थियो। उनी हुनुहुन्थ्यो खलिल उल्लाह हजरत इब्राहिम अली नबी। अब तपाईँले अनुभव गर्नुहोस् कि त्यो कुन चाहिँ परीक्षा थियो जुन अल्लाहले तपाईँबाट लिनु भएन।

साथै तपाईले प्रत्येक परीक्षा दिनुभयो, यसको निम्ति हामी जम्मै तपाईलाई प्रणाम गर्दछौ। हजरत इब्राहिम इराकको सिमाली क्षेत्रमा लगभग 5000 वर्ष पूर्व उर भन्ने ठाउँमा जन्मनु भएको थियो। उहाँको पिता हजरत तारक एक खुबै प्रसिद्ध वृद्ध हुनुहुन्थ्यो। हजरत इब्राहिमका काकाको नाम आजर थियो। उहाँ मूर्तिहरू बनाउनुहुन्थ्यो। त्यस समयका राजा हुनुहुन्थ्यो नमरुद, जसले खुदाईको काम मन पराउनुहुन्थ्यो। तब त्यस समयमा राजा ज्योतिषीले राजालाई बताउनु भयो कि तपाईँको राज्यमा एक यस्तो बालकको जन्म हुनेछ जसले तपाईँ अनि तपाईँको देशको अन्त गर्नेछ। तब राजालाई डर भएर उहाँले पुरुष अनि स्त्रीहरूलाई बेग्ला बेग्लै ठाउँमा बस्ने आज्ञा दिए। स्त्रीहरूलाई एक कैदखानामा बन्द गरे अनि त्यस कैदखानाका पहरादार हुनुहुन्थ्यो हजरत इब्राहिमका पिता तारक। हजरत तारक त्यस समय एकदमै वृद्ध हुनुहुन्थ्यो र राजाले सम्झनु भयो कि उहाँ त वृद्ध हुनुहुन्छ र उहाँबाट कुनै सन्तानको इच्छा रहने छैन। तर भगवानको इच्छा अर्कै थियो। हजरतकी पत्नी पनि त्यही कैदखानामा कैद थिइन् र भगवानले दुवै पति अनि पत्नीको मिलन गराई हजरत मोहम्मदको जन्म भयो। हजरत मोहम्मद सानै उमेरदेखि विभिन्न कुराहरूको खोजी गर्दथे। उहाँले सूर्योदय अनि अन्त, चन्द्रमाको उदय अनि अस्त देखेर विचार गर्नुहुन्थ्यो कि प्रत्येक चीजको किन अन्त हुन्छ। साथै उहाँले प्रत्येक चीज विवश भएको देखे अनि अन्तमा आएर उहाँको हृदयले फैसला दियो कि यसरी अस्त हुने कुनै पनि चीज अथवा वस्तु खुदा होइन। खुदा त ऊ हो जसले सबैलाई जन्म दिन्छ, साथै पालन पोषण गर्दछ। आखिर एक दिन बुद्ध सिक्नीको जुरुममा तपाईँलाई आगोमा फ्याँक्ने हुकुम भयो। 7 महिनासम्म दाउराहरूको प्रबन्ध गरियो अनि आगो लगायो अनि आगो ज्वाला भड्किएर आकाशसँग बातचित गर्न थाल्यो। कुरान अनि मस्जिदको तर्फबाट हजरत इब्राहिमलाई आगोमा फ्याँकियो। खुदाको खोजीमा विचलित हजरत इब्राहिमलाई यसरी आगोमा होमिन लागेको कारुणिक दृश्य खुदाले देख्न सकेनन्। उनको रहमत जोशमा आयो अनि आगोलाई हुकुम भयो। यस्तो हुकुम पश्चात आगोका ज्वालाहरू फूलका थुङ्गा भए अनि दाउराहरू दरद, अनि अल्लाहले यसरी आफ्नो खलिललाई बचाए। हजरत इब्राहिमले जब 90 सालको उम्र पार गरे तब उनले यस्तो दुवा मागे कि अल्लाह मलाई आफ्नो वंश अघि बढाऊ, साथै अल्लाहले दिएको काम गर्न एक पुत्र देऊ। हजरतका दुई पत्नी थिए। कान्छी पत्नी हजराबाट एक पुत्रको जन्म भयो जसको नाम इस्माइल राखियो। जब हजरत इस्माइल 10-12 सालका भए तब अल्लाहले हजरत इब्राहिमलाई यस्तो सपना देखाए कि मलाई कुर्बानी अर्थात बलिदान चाहिन्छ। यस्तो सपना हजरत इब्राहिमलाई 3 दिनसम्म लगातार आइरह्यो। 3 दिनको सपनामा अल्लाहले हजरत इब्राहिमलाई भने कि मलाई त्यो चीजको बलिदान चाहिन्छ जो तिमीलाई सबैभन्दा प्यारो छ। यसरी तेस्रो दिन बिहानै उनले आफ्नो कान्छी पत्नीलाई भने, हामी बाबु छोरा भोजमा जाँदैछौ, हजरत इस्माइललाई तयार बनाइदेऊ। पतिको यस्तो कुरा सुनेर हजराले इस्माइललाई राम्रोसँग तयार तमार गरिदिन्। हजरत इब्राहिमले छुरी साथै डोरी बोके अनि बाबु छोरो जंगलतिर लागे। केही पर पुग्दा दुष्ट शैतानले उनलाई बलिदानदेखि पलायन गर्न चाहे। सबैभन्दा पहिला त्यो शैतानले उनको कान्छी पत्नी हजरत हाजरा समीप पुगेर भन्यो, तिमीलाई थाहा छ हजरत इब्राहिमले तिम्रो छोरोलाई कहाँ लगिरहेछ। शैतानको यस्तो कुरा सुनेर हजराले भनिन्, कहीँ बाबुले पनि यसरी छोरालाई मान्न चाहन्छ। हजराको यस्तो कुरा सुनेर शैतानले भन्यो, यदि अल्लाहको यही हुकुम छ भने त एकजना इस्माइल त के, हजार इस्माइल छ भने एक एक गरेर अल्लाहको नाममा बलिदान गर्दै जानु पाऊ। जब शैतान यहाँ निराश भयो तब छोरा इस्माइलको छेउमा पुग्यो। तँलाई कहाँ लग्यो थाहा छ, हामी मार्न लगिरहेछौ। तब इस्माइलले भन्यो, बाबुले पनि कहिले छोरालाई मार्छ। तब शैतानले भन्यो, यो अल्लाहको हुकुम हो। इस्माइलले भन्यो, यदि अल्लाहले मेरो कुर्बानी चाहन्छ कि म यही भन्न चाहन्छु कि जसले हामीलाई प्राण दिए उसको इच्छा हुन्छ जीवन र मृत्यु दिनु। बाबु र छोरा जब जंगलमा पुगे तब बाबुले छोरालाई टाउको झुकाएर मान्न तयार भए। छुरी चलाउन अघि छोराले इब्राहिमलाई भन्यो, बाबा मेरो 3 कुरा स्वीकार गर्नुहोला। पहिलो यो कि मेरो हात अनि खुट्टा डोरीले बाँधिदिनुहोला कारण म तडपिँदा खुनको छिटाहरू तपाईँको लुगामा नलागोस्। दोस्रो यो कि आफ्नो आँखामा पट्टी बाँध्नुहोस् कारण मेरो मायाले तपाईँको हात नरोकियोस्। तेस्रो यो कि मेरो खुनले लथपथ भएको कुर्ता मेरो आमालाई पुर्याइदिनु र यो कुर्ता हेर्दै मेरो आमाले सान्त्वना पाइरहन्। बाबुले छोरालाई मार्न छुरी गर्दनमा पुर्याए। त्यहाँ यस्तो दृश्यको सृजना भएको थियो जो न त आकाशले देखेको थियो न त धरतीले। बाबु बलिदान दिनको निम्ति तयार, छोरा उत्सर्गी हुनको निम्ति तयार। जमिन कापियो, पहाड़को हृदय पग्लियो, आकाशमा साथै दुनियाँमा हलचल मचियो, देवताहरूमा हंगामा मचियो। छोराले भन्यो, बाबा ढिलो नगर्नुहोस्, तपाईलाई अल्लाहले जुन हुकुम दिएको छ त्यो गर्नुहोस्। यदि अल्लाहले चाहनु भयो भने तपाईँले मलाई सकुशल पाउनुहुनेछ। जब छुरी इस्माइलको गर्दनमा रेटिन लागेको थियो तब स्वर्गबाट हजरत जिब्रिल एक भेडा लिएर प्रकट भए। उनले बलि हुन लागेको इस्माइललाई उठाए, इस्माइलको सट्टा सो भेडाको बलि चढायो। यसरी बकरिदमा हर साल हजरत इब्राहिम अनि हजरत इस्माइलको यस्तो बलिदानको स्मरण गरिन्छ।

प्रिय श्रोता, यस कार्यक्रमको अर्को गीत लिएका छौं चलचित्र हमराजबाट गायक कलाकार महेन्द्र कपूरको स्वरमा। यसका निर्माता अनि निर्देशक रहेका छन् बीआर चोपडा। ईस्वी सन् 1967 दर्शक सामु आएको यस चलचित्रका मुख्य कलाकारहरू राजकुमार, सुनिल दत्त, विमी र मुमताज रहेका थिए अनि यसमा संगीतहरू भरेका छन् रविशंकर शर्माले। त श्रोता, स्वीकार गर्नुहोस् यो प्रस्तुति।

अब अघिल्लो गीत प्रस्तुत छ गायक कलाकार मोहम्मद रफी र लता मंगेशकरको स्वरमा रहेको चलचित्र ताजमहलबाट। ईस्वी सन् 1963 दर्शक सामु आएको यस चलचित्रका निर्देशक मोहम्मद सद्दिक, निर्माता एके नारियावाला, संगीतकार रोशनलाल नगरत रहेका छन् भने यसमा मुख्य भूमिका निर्वाह गर्ने कलाकारहरू प्रदीप कुमार, बीना राई, वीणा रहमान, जीवन र जवीन जलिल रहेका छन्। श्रोता, अब सुनौ यो गीत।

प्रिय श्रोता, यस कार्यक्रमको अन्तिम प्रस्तुति लिएका छौं चलचित्र हमारा घरबाट गायक कलाकार गीता दत्त र मोहम्मद रफीको युगल स्वरमा। ईस्वी सन् 1950 दर्शक सामु आएको यस चलचित्रका निर्देशक नानु भाई भट्ट, निर्माता किशोर साहू अनि यसका मुख्य कलाकारहरू मीना कुमारी, दुर्गा कोठे, उमाकान्त वीर अनि डेभिड रहेका छन् भने यस चलचित्रमा संगीतहरू आबद्ध गरेका छन् चित्रगुप्त श्रीवास्तवले। श्रोता, अब स्वीकार गर्नुहोस् यस कार्यक्रमको अन्तिम प्रस्तुति।

0: श्रोताहरूले यतिन्जेल विभिन्न गायक कलाकारको आवाजमा सुन्दै हुनुहुन्थ्यो कार्यक्रम गोल्डन मेलोडीज अन्तर्गत सदाबहार पुराना हिन्दी चलचित्रका गीतहरू भने यसको निर्धारित समय यही समाप्त हुँदछ। यहाँहरूले अब सुन्नुहुनेछ आकाशवाणी खरसाङ केन्द्रबाट समप्रसारित समाचार नेपालीमा। त श्रोता केही क्षण प्रतीक्षा सच्नुहोला।
1: यो आकाशवाणी हो, समाचार सीमा छेत्रीबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले स्वच्छ भारत मिशनको दोस्रो चरणलाई प्रभावी रूपमा लागू गर्ने आवश्यकतामाथि जोड़ दिनु भन्नुभएको छ। केन्द्रीय कृषि अनि किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले आज नयाँ दिल्लीमा खरीफ अभियान 2026 लागि कृषिमाथि राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुनेछ। आज ईद उल अजहा देशभरिमै हर्षोल्लाससित मनाइन्दैछ। पश्चिम बंगाल सरकारले भारत बंगलादेश सीमा पुलिस चौकीहरू स्थापित गर्ने अनि काँडे तार को बार लगाउनको लागि सीमा सुरक्षा बललाई जमीन सुम्पिएको छ। र आईपीएल क्रिकेटको एलिमिनेटर म्याचमा हिजो राति राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई 47 रनले पराजित गरेको छ। प्रतियोगितामा भोलि दोस्रो क्वालिफायर म्याचमा राजस्थान रोयल्स अनि गुजरात टाइटन्स बीच भिडन्त हुनेछ। अब समाचार विस्तारमा प्रत्यमाथि जोड़ दिँदै भन्नुभएको छ, यो अभियान बुनियादी ढाँचाको निर्माणसम्म सीमित नरहेर नियमित निगरानी, जनभागीदारी अनि विभिन्न पक्षहरूको समन्वयद्वारा यस्तै ठोस परिणाम सुनिश्चित गर्नेछ। नयाँ दिल्लीमा 51 औ प्रगति बैठकको अध्यक्षता गर्नुहुँदै प्रधानमन्त्रीले राज्यहरूसित अपशिष्ट प्रबन्धसित सम्बन्धित परियोजनाहरू जस्तै फोहोर मैला प्रसंस्करण अनि गोबरधन संयन्त्रहरूको निर्माणमा गति ल्याउने आग्रह गर्नुभएको छ।
2: शहरी क्षेत्रों, आवासीय परिसर और सार्वजनिक संस्थानों में छतों पर सोलर पैनल लगाने को बढ़ावा देने पर बल दिया। सड़क और बंदरगाह संपर्क परियोजनाओं की समीक्षा के दौरान प्रधानमंत्री ने वाधवन बंदरगाह को आधुनिक मल्टी मॉडल लॉजिस्टिक हब के रूप में विकसित करने पर जोर दिया। केन बेतवा नदी अंतर संबंध परियोजना की समीक्षा करते हुए प्रधानमंत्री ने कहा कि केन बेतवा परियोजना अन्य राज्यों के लिए अंतर्राज्य जल विवादों के समाधान का आदर्श मॉडल है।
1: केन बेतवा नदी अन्तर सम्वर्धक परियोजनाको समीक्षा गर्नुहुँदै प्रधानमन्त्रीले केन बेतवा परियोजना अन्य राज्यहरूको लागि अन्तर्राज्यीय जल विवादहरूको समाधानको आदर्श मोडल रहेको बताउनुभयो।

0: प्रधानमन्त्रीले भन्नुभयो सार्वजनिक परियोजनाहरूको कार्यान्वयनमा ढिलाइले लागत बढ़ने गर्दछ अनि नागरिकहरूलाई आवश्यक सुविधाहरू अनि विकासको लाभ समयमा प्राप्त हुँदैन। उहाँले भन्नुभयो मन्त्रालयहरू विभागहरू अनि राज्यहरूले थाँतीमा रहेका मुद्दाहरूको समाधान गर्न बाधाहरू दूर गर्न अनि तीव्र गतिमा कार्यान्वयन सुनिश्चित गर्नको लागि अधिक सक्रिय अनि समयबद्ध दृष्टिकोण अपनाउनु पर्नेछ। बैठकको आरम्भमा क्याबिनेट सचिवले भन्नुभयो प्रधानमन्त्रीको निर्देशहरू अनुसार राज्य स्तरमा सामाजिक क्षेत्रका योजनाहरूको मासिक समीक्षा प्रणाली पनि शुरू गरिएको छ। यस तन्त्रको उद्देश्य नियमित निगरानी कार्यान्वयन सम्बन्धी मुद्दाहरूको तीव्र रूपमा समाधान अनि राज्य तथा जिल्ला स्तरमा अधिक जवाबदेही सुनिश्चित गर्नु हो। केन्द्रीय कृषि अनि किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले आज नयाँ दिल्लीमा खरीफ अभियान 2026को लागि कृषिमाथि राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुनेछ। दुई दिने यस कार्यक्रममा कृषि अनि सम्बन्धित महत्वपूर्ण मुद्दाहरूमाथि विषयगत चर्चा राज्यभरि भागीदारी सामेल हुनेछन्। कृषि अनि किसान कल्याण मन्त्रालयले सम्मेलनको उद्देश्य आगामी खरीफ मौसमको लागि रणनीतिहरूमाथि विचार विमर्श गर्नु रहेको बताएको छ। मन्त्रालयले बताए अनुसार सम्मेलनमा केन्द्र अनि राज्य सरकारहरू भारतीय कृषि अनुसन्धान परिषद कृषि संस्थान तथा अन्य हितधारकहरूले भाग लिनेछन्। यो आयोजनले खरीफ मौसमको तयारीहरू कृषि उत्पादकता मौसमको समस्याहरूसित जुझ्नको जलवायु अनुकूल खेती प्राकृतिक खेती दलहन अनि तेलहन उत्पादन डिजिटल कृषि अनि खतरा प्रबन्धनमाथि केन्द्रित चर्चाहरूको लागि एक मञ्च प्रदान गर्नेछ। विदेश मन्त्री डाक्टर एस जयशंकर यूरोपीय संघका विदेश मन्त्रीहरूको अनौपचारिक बैठक जिमिनेचमा भाग लिनको निम्ति साइप्रस पुग्नु भएको छ। सोशियल मीडिया पोस्टमा विदेश मन्त्रीले यूरोपीय आयोगका उपाध्यक्ष काजा कल्लास अनि साइप्रसका विदेश मन्त्री डाक्टर कन्स्टान्टिनोस कोम्बोसलाई निमन्त्रणको लागि धन्यवाद दिनुभयो। राष्ट्रपति द्रौपदी मुर्मूले आज गान्तोकको पाल्जोर स्टेडियममा सिक्किम पुलिसलाई प्रतिष्ठित राष्ट्रपति पुलिस ध्वज प्रदान गर्नुहुनेछ। सिक्किम यो पुरस्कार प्राप्त गर्ने देशको 15 अनि पूर्वोत्तरको तेस्रो राज्य बन्नेछ। राष्ट्रपति पुलिस ध्वज देशमा कुनै पनि पुलिस बललाई दिने सर्वोच्च औपचारिक उपाधि हो। यो असाधारण सेवा अटूट अनुशासन अनि राष्ट्रपति समर्पणको मान्यतामा प्रदान गरिन्छ। वरिष्ठ पुलिस अधीक्षक स्तरका अधिकारीको नेतृत्वमा सिक्किम पुलिसको 400 गौरवशाली जवानहरूले राष्ट्रपति समक्ष परेडमा भाग लिनेछन्। यो सम्मान सिक्किम पुलिसका बहादुर जवानहरूद्वारा जनताको सेवा अनि राज्यको सुरक्षामा प्रदर्शित प्रतिबद्धता बलिदान अनि पेशेवर कार्यशैलीप्रति गौरवपूर्ण नमन हो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशियल मीडिया ह्याण्डल एक्समा @AIRNewsGarsyang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। ईद उल अजहा आज देशको विभिन्न भागहरूमा धार्मिक उत्साह अनि उमंगको साथ मनाइन्दैछ। यसलाई बकरीद पनि भनिन्छ। राष्ट्रपति द्रौपदी मुर्मूले ईद उल अजहाको अवसरमा देशवासीहरूलाई बधाई दिनुभएको छ। आफ्नो सन्देशमा उहाँले भन्नुभयो यो त्यौहार भक्ति त्याग अनि निस्वार्थताको प्रतीक हो। उहाँले भन्नुभयो यस त्यौहारले नागरिकहरूलाई मानवता अनि विशेष गरेर वञ्चितहरूको सेवा गर्नको लागि प्रेरित गर्दछ। उहाँले नागरिकहरूसित समाजमा प्रेम अनि सद्भावलाई बढ़ावा दिने संकल्पलाई बलियो बनाउने आग्रह गर्नुभयो। गृहमन्त्री अमित शाह आज गुजरातको भ्रमणमा रहनुहुनेछ। श्री शाहले यस अवधि अहमदाबाद अनि गान्धीनगर जिल्लामा सार्वजनिक उपयोगिता शिक्षा अनि ग्रामीण क्षेत्रहरूको आधारभूत सुविधाहरूको लगभग 12 परियोजनाहरूको उद्घाटन अनि शिलान्यास गर्नुहुनेछ।
1: गांधीनगर के कलोल तालुका से अपने कार्यक्रमों की शुरुआत करते हुए गृहमंत्री कॉरपोरेट सामाजिक उत्तरदायित्व यानी कि CSR पहल के तहत विकसित की गई जन सुविधाओं का लोकार्पण करेंगे, जिनमें जेड़वा गांव की झील, 3 नवनिर्मित पुस्तकालय और नए प्राथमिक स्कूल भवन जैसे प्रोजेक्ट शामिल है। शाम को श्री शाह अहमदाबाद शहर में 16 क्षेत्र में आए माता उमियाधान परिसर में नवनिर्मित हॉस्टल भवन का और भीमजीपुरा में भारत माता स्क्वेयर का उद्घाटन करेंगे।
0: पश्चिम बंगाल सरकारले भारत बंगलादेश सीमामा पुलिस चौकीहरू स्थापित गर्ने अनि काँडे तारको बार लगाउनको लागि सीमा सुरक्षा बललाई 142.79 एकर जमीन सुम्पिएको छ। यो निर्णय भारतीय जनता पार्टी सरकारको गत 11 मईमा भएको पहिलो मन्त्रीमण्डल बैठकमा लिएको त्यस निर्णयको हिस्सा हो जस अन्तर्गत सीमामा बार लगाउने अनि सम्बन्धित बुनियादी ढाँचा परियोजनाहरूको लागि 45 दिनभित्र 600 एकर जमीन हस्तान्तरित गरिनु थियो। सोशियल मीडिया पोस्टमा मुख्यमन्त्री शुभेन्दु अधिकारीले भन्नुभयो पश्चिम बंगाल सरकारले सीमा सुरक्षा बलीय चौकीहरूमा काँडी तारको बार निर्माणलाई सुविधाजनक बनाएर सीमा सुरक्षालाई बलियो बनाउन गहन उपाय शुरू गरेको छ जसले गर्दा सीमावर्ती क्षेत्रहरूमा सुरक्षा अझ बढ़नेछ। वहाँले 9 जिल्लाहरूमा बललाई हस्तान्तरित गरिएको जमीनको विस्तृत चार्ट पनि साझा गर्नुभयो। यसको पहिलो चरणमा 5 जिल्लाहरूमा किनिएको 43 एकर जमीन अनि निहित 31.9 एकर जमीनको लागि स्वीकृति आदेश अनुरूप गत 20 मईमा बललाई सुम्पिएको छ। पश्चिम बंगालको बंगलादेशसित 2,217 किलोमिटर लामो सीमा छ जो भारतसित रहेको सबैभन्दा लामो सीमा हो। श्री अधिकारी अनुसार राज्यमा सीमाको लगभग 1,600 किलोमिटर हिस्सामा बार लगाइसकिएको छ जबकि लगभग 600 किलोमिटर हिस्सामा अझ पनि बार बनिएको छैन। राष्ट्रीय महिला आयोगले भारतमा मुस्लिम महिलाहरूको अधिकारहरूबारे आफ्नो सिफारिशहरूसित सम्बन्धित विस्तृत रिपोर्ट गृह मन्त्रालय महिला एवं बाल विकास मन्त्रालय अनि अल्पसंख्यक कार्य मन्त्रालयलाई सुम्पिएको छ। आईपीएल क्रिकेटको एलिमिनेटर म्याचमा हिजो राति राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई 47 रनले पराजित गरेको छ। प्रतियोगितामा भोलि दोस्रो क्वालिफायर म्याचमा राजस्थान रोयल्स अनि गुजरात टाइटन्स बीच फिरन्त हुनेछ। यो समाचार युट्युबमा एटीआईआर कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले स्वच्छ भारत मिशनको दोस्रो चरणलाई प्रभावी रूपमा लागू गर्ने आवश्यकतामाथि जोड़ दिनुभएको छ। केन्द्रीय कृषि अनि किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले आज नयाँ दिल्लीमा खरीफ अभियान 2026को लागि कृषिमाथि राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुनेछ। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार 9 बजे प्रस्तुत गर्नेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
2: हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, अब प्रस्तुत छ विविध जानकारी र मनोरञ्जनले भरिएको कार्यक्रम प्रणाम सिक्किम।

0: नमस्कार श्रोता, प्रणाम सिक्किम कार्यक्रम लिएर फेरि हामी उपस्थित भएका छौं। श्रोता, अब समय खेर्न फालेर हामी कार्यक्रमको थालनी गर्न चाहन्छौं र सर्वप्रथम आज पालन गरिने एउटा दिवसबारे हामी जानकारी राख्न चाहन्छौं। हजुर, आजको दिनलाई श्रोता मेन्स्ट्रुअल हाइजिन डे अर्थात एमएच या त भनौं एमएचडीको रूपमा पालन गरिन्छ र आजको दिन यो दिवस जर्मनका एउटा एनजीओ वास युनाइटेडले 2014 पालन गर्न थालेको थियो र आज विश्वका प्राय प्राय देशहरूले यो दिवस पालन गर्ने गरेको छ। हजुर, यो दिवस पालन गर्नुको मुख्य उद्देश्य के हो भने श्रोता, मेन्स्ट्रुअल हुनु अर्थात महिनावारी हुनु, मासिक धर्म हुनु या त भनौं पीरियड्स हुनु एउटा प्राकृतिक प्रक्रिया हो र यो बेला विशेष गरेर महिलाहरूले या त भनौं नारीहरूले या त भनौं स्त्रीहरूले आफ्नो साफ सफाईमा विशेष ध्यान दिनुपर्छ भन्ने कुरा हो भने आफूले खुलेर आफ्नो घर परिवारका सदस्यहरूलाई, कार्यालयका आफ्ना मित्रहरूलाई अनि स्कूलका साथी भाइहरूलाई भन्न सक्नुपर्छ कि मलाई महिनावारी भइरहेको छ। यसो गर्नुभयो भने तपाईँको जुन मानसिक तनाव हुन्छ त्यो केही कम हुन सक्छ भने तपाईँलाई कुनै कामको चाप पनि पर्दैन। रैली आएर मासिक धर्मको बेला प्रयोग गरिने विभिन्न संसाधनहरू छन्। ती जम्मै संसाधनहरूको पनि जता पायो त्यतै प्रयोग नगर्ने भनिएको छ, किनभने कतिपय त्यस्ता साधनहरू इन्भाइरोमेन्ट फ्रेण्डली छैनन् भने कति साधनहरूको प्रयोगले स्त्रीहरूमा एसटीडी यूटीआईसितै विभिन्न अन्य रोगहरू फैलिएको पनि पुष्टि भइरहेको छ। यस्तोमा आजको दिन विश्वभरमा मेन्स्ट्रुअल हाइजिन डेको रूपमा पालन गरिन्छ।
1: यसै गरी श्रोता, आज अर्थात 28 मईको दिनलाई वर्ल्ड ब्लड क्यान्सर डेको रूपमा पनि पालन गरिन्छ। यो दिवस ब्लड क्यान्सर बारे जागरूकता जगाउनु तथा यस रोगका रोगीहरूप्रति सहयोग व्यक्त गर्नु भनी पालन गर्ने गरिन्छ। एक आँकडा अनुसार विश्वमा प्रत्येक 35 सेकेण्डमा कोही न कोही व्यक्ति ब्लड क्यान्सर रोगले ग्रस्त हुने गर्छ। ब्लड क्यान्सर रोग तब लाग्ने गर्छ जब हाम्रो शरीरमा रगतको निर्माण हुने तन्त्रिका वा भनौं स्टेम सेल्समा गडबड़ी उत्पन्न हुन्छ, जसले गर्दा शरीरभित्र स्वस्थ रगतको निर्माण हुँदैन। यो एउटा गम्भीर रोग हो जसको उपचार सम्भव छ। यदि कुनै स्वस्थ व्यक्तिको ब्लड स्टेम सेललाई निकालेर, जसलाई स्टेम सेल ट्रान्सप्लान्टेशन भनिन्छ, ब्लड क्यान्सर रोगीको शरीरमा हालैमा ब्लड क्यान्सरले ग्रस्त व्यक्तिको शरीरमा स्वस्थ ब्लड स्टेम सेलहरू पुगेपछि बोन म्यारोमा स्वस्थ रगत निर्माण हुन थाल्छ। तर यो प्रक्रिया त्यति सजिलो छैन, किनभने ब्लड स्टेम सेल निकाल्दा जो स्वस्थ व्यक्ति जसले स्टेम सेल दिँदैछ र ब्लड क्यान्सर रोगी व्यक्तिको ह्युमन ल्युकोसाइट एन्टिजेन अर्थात एचएलए मार्कर एउटै हुनुपर्छ वा भनौं म्याच हुनुपर्छ, र यो एचएलए मार्कर कहिले परिवारको सदस्यमा नै पाउन सकिन्छ भने कहिले नपाउन पनि सक्छ, जसले गर्दा आवश्यकता पर्दा सही एचएलए मार्कर भएको स्टेम सेल नपाउँदा यो प्राणघातक पनि सिद्ध हुन सक्छ। एक सर्वेक्षणमा यो पनि व्यक्त गरिएको छ कि 3 जना मध्ये 1 जना ब्लड क्यान्सर रोगीले मात्र आवश्यक स्टेम सेल परिवारका सदस्यबाट नै पाउने गर्छन् भने अन्य रोगीहरूले परिवार बाहिर खोज्नुपर्ने हुन्छ। तसर्थ यस्ता व्यक्तिहरूलाई सहयोगको आवश्यकता हुँदछ। यसको लागि ती सबै स्वस्थ व्यक्तिहरूले आफूलाई ब्लड स्टेम सेल डोनरको रूपमा रजिस्टर गराउनुपर्छ, ताकि आवश्यकता परेको बेलामा यदि कुनै ब्लड क्यान्सर रोगीको एचएलए मार्कर तपाईँ हामीसित म्याच गरेमा ब्लड स्टेम सेल डोनेट गरी कसैको जीवनको रक्षा गर्न सकिन्छ। र यो दिवस अर्थात वर्ल्ड ब्लड क्यान्सर डे मनाउनुको मुख्य उद्देश्य पनि यही नै हो। त श्रोता, यो थियो आज पालन गरिने वर्ल्ड ब्लड क्यान्सर डे बारे छोटो जानकारी। सुन्दै हुनुहुन्छ प्रणाम सिक्किम कार्यक्रम। श्रोता, आज पर्न गएको दिनहरूको कुरा गर्नुपर्दा आज एउटा समुद्री जीवलाई समर्पित एउटा दिवस पर्न गएको छ जसलाई वर्ल्ड डुगोङ डे भनिन्छ। डुगोङ एक प्रकारको समुद्री जीव हो जसलाई सामान्य भाषामा सी काउ अर्थात समुद्री गाई भनिन्छ र यो सिरेनिया श्रेणीमा पर्ने 4 जीवित प्रजातिहरूमध्ये एक हो र यो समुद्रमा निवास गर्ने एकमात्र शाकाहारी स्तनधारी जीव हो जो भारतीय समुद्रहरूमा पनि पाइने गर्छ। तर यस डुगोङको घट्दै गरेको संख्या अहिले पर्यावरणविदहरूको लागि चिन्ताको विषय बन्न पुगेको छ। जुलोजिकल सर्वे अफ इण्डिया जेडएसआईद्वारा वर्ष 2013 जारी गरिएको एक रिपोर्ट अनुसार त्यति बेला भारतका समुद्र जस्तै तमिलनाडुमा स्थित मन्नारको खाड़ी, अण्डमान निकोबार द्वीप समूहहरूमा तथा गुजरातमा स्थित कक्षको खाड़ीमा गरी डुगोङको संख्या लगभग 200 मात्र रहेको कुरा उल्लेख गरेको थियो। डुगोङ समुद्रको इकोसिस्टमको एउटा अति नै महत्वपूर्ण सदस्य हो र यस जीवको घट्दै गरेको संख्याले आहार श्रृंखलामा अर्थात फूड चेनमा नकारात्मक प्रभाव पुर्याउनेछ र यसको उचित संरक्षणले नै यस जीवलाई लुप्त हुनबाट जोगाउन सक्छ। डुगोङ समुद्री घाँसहरू खाने गर्छ र ट्रलिङले गर्दा समुद्रको सतहमा समुद्री घाँसको भइरहेको कमी पनि यस जीवको घट्दै गरेको संख्याको लागि मुख्य कारण मान्न सकिन्छ। ट्रलिङ समुद्रमा ठूलो ठूलो जाल हाली माछा समात्ने एउटा विधि हो। यस ट्रलिङले गर्दा समुद्रको सतहलाई, कोरल रिफहरूलाई तथा अन्य समुद्री जीवहरूलाई क्षति पुर्याइरहेको छ। मानवीय गतिविधिहरू जस्तै वासस्थानमा परिवर्तन वा विनाश, प्रदूषण, अवैध तरिकाले माछा समात्ने गतिविधिहरू, समुद्री जहाजहरूसित ठोकिएर यो जीवहरू मर्ने तथा यस जीवको मासुको सेवन गरेमा मानवको शारीरिक तापमानमा कमी ल्याउने जस्तो गलत धारणाले गर्दा आज डुगोङ नामक यस शान्त र सौम्य समुद्री जीवको अस्तित्व संकटमा पर्न गएको छ। तसर्थ यस जीवलाई लुप्त हुनबाट जोगाउन भारत सरकारको वन तथा पर्यावरण मन्त्रालयले एउटा टास्क फोर्सको गठन गरेको छ र डुगोङको यसै घट्दै गरेको संख्या तथा यसको संरक्षण गर्न प्रति जागरूकता जगाउन भनी यो वर्ल्ड डुगोङ डे मनाउने गरिन्छ। श्रोता, यो त थियो आज पालन गरिने वर्ल्ड डुगोङ डे बारे छोटो जानकारी।
0: प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ। अब कुरा गरौं विगतमा आजको दिन घटेका केही घटनाहरूबारे र सर्वप्रथम कुरा गरौं भारतको प्रसंगमा। 1903 आजको दिन जन्मेका हुन् उद्योगपति शान्तनु राव लक्ष्मी राव किर्लोस्कर।
2: 2000 भारतको राष्ट्रपति केआर नारायण चीनसँगको द्विपक्षीय सम्बन्धहरूलाई प्रगाढ़ गर्नको निम्ति 6 दिनको राजकीय यात्रामा पेइचिङ पुगेका थिए।
0: 1925 आजको दिन एक महान शिक्षाविद, इतिहासकार अनि गुगेनहेम फेलोशिप ह्युमेनिटीजको लागि प्राप्त गर्ने अवध किशोर नरेनको पनि जन्म भएको थियो भने 1930 आजको दिन ती महान स्वतन्त्रता सेनानी भगवती चरण बोरा, जसले लाहौरमा काश्मीर बिल्डिङलाई बम फ्याक्ट्री बनाएका थिए अनि ट्रेनमा यात्रा गरिरहेका बेला

0: वाइसराय लर्ड इरविनलाई बमले उड़ाउने योजना बनाउँदै बम परीक्षण गर्दा गर्दै नदी किनारमा नै उनको मृत्यु भएको थियो।
1: 2008 राष्ट्रपति प्रतिभा पाटिलले इलाहाबाद न्यायालयमा कार्यरत 5 न्यायाधीशहरूलाई स्थायी न्यायाधीश नियुक्त गरेकी थिइन्।
0: 1964 आजको दिन देशका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूको अन्तिम संस्कार गरिएको थियो र लाखौं भारतीयहरूले उनको पार्थिव शरीरलाई अस्त्रपूर्ण विदा दिएका थिए। 1965 आजको दिन धनबाद कोइला खानीमा भएको विस्फोटमा परेर 268 जना मानिसहरूको मृत्यु भएको थियो। 1972 जनवरी 20 दिसम्बर 11, 1936 एक ब्रिटिश शासकको रूपमा भारतमा रहेका एडवर्ड 8 को आजकै दिन पेरिसमा देहान्त भएको थियो। उसै गरी 1992 आजकै दिनदेखि इण्डो युएस नोबल एक्सरसाइज शुरू भएको थियो। उसै गरी 2010 आजकै दिन पश्चिम बंगालमा नासुरी एक्सप्रेस रेल दुर्घटनामा 141 जना यात्रीहरू मारिएका थिए। त यो थियो भारतको प्रसंगमा विगतमा घटेका केही घटनाहरूबारे छोटो जानकारी। प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ आकाशवाणी गान्तोकबाट। अब कुरा गरौं जन्मको।
1: हजुर, 1923 रामाराव नामले प्रसिद्ध नन्दसुरी तारक रामारावको जन्म भएको थियो। उनलाई एन्टी रामाराव नामले पनि चिन्ने गरिन्छ। उनी तेलुगु फिल्ममा प्रसिद्ध अभिनेता, निर्देशक, निर्माता र राजनेताको रूपमा चिनिन्छ। तेलुगु देशम पार्टीको स्थापना गरेर आन्ध्र प्रदेशको मुख्यमन्त्री पनि रहेका हुन्। भारतीय सिनेमामा उनको योगदानहरूलाई हेर्दै भारत सरकारले 1968 पद्मश्रीले सम्मान जनाएको थियो।
0: जन्मकी कुरा गर्दा आजको दिन जन्मदिन परेको छ भारतका ती महान क्रान्तिकारी, स्वतन्त्रता सेनानी, समाज सुधारक, इतिहासकार, राष्ट्रवादी नेता साथै एक विचारक विनायक दामोदर सवारकरको। उहाँलाई स्वतन्त्र वीर साथै वीर सवारकरले चिनिन्छ। सवारकर एक वकील, राजनीतिज्ञ, कवि, लेखक साथै नाटककार थिए। उहाँको जन्म आजको दिन 28 मे 1883 नासिक मुम्बई प्रेसिडेन्सीको बहागुर गाउँमा भएको थियो। सबै धर्मका रूढ़िवादी विश्वासको विरोध गर्ने सवारकर हिन्दुत्वका प्रतिपादक थिए। 1904 देशको स्वाधीनताको लागि अभिनव भारत नामक एक क्रान्तिकारी संगठनको स्थापना गरेका थिए। भनिन्छ सवारकर रूसी क्रान्तिकारीहरूसित धेरै प्रभावित थिए र उहाँको क्रान्तिकारी देशप्रेमले ओतप्रोत लेखहरू प्रशस्तै मात्रामा इण्डियन सोसियोलोजिस्ट, तलवार अनि पछि युगान्तर नामक पत्रिकामा प्रकाशित गरे। 10 मे 1907 सवारकरले आफ्नो अध्ययनकालमा नै इण्डियन हाउस लण्डनमा प्रथम भारतीय स्वतन्त्रता संग्रामको स्वर्ण जयन्तीमा भाग लिए र खुबै सारगर्भित भाषण दिएका थिए। भनिन्छ 1908 उनले लेखेको पुस्तक द इण्डियन वार अफ इण्डिपेण्डेन्स 1857 धेरै अडचनहरूबीच होल्याण्डबाट प्रकाशित भएका थिए। आफ्नो क्रान्तिकारी लेखहरू र क्रान्तिकारी कार्यकलापहरूकै कारण सवारकरलाई दुई पल्ट आजीवन कारावासको सजाय सुनाएका थिए तत्कालीन ब्रिटिश सरकारले। सवारकर नै हुन् जसले देशको स्वाधीनताको लागि बम बनाउन र गोरिल्ला युद्ध गर्न क्रान्तिकारीहरूलाई प्रेरित गरे। श्रोता, जब 1909 क्रान्तिकारी मदनलाल ढिंगराले एउटा सार्वजनिक बैठकमा अंग्रेज अफिसर कर्जनको हत्या गरिदिए र पछि पक्राउ गरेर ढिंगरालाई मृत्युदण्डको सजाय सुनाइयो, त्यो बेला ढिंगराको बचाउमा सवारकर खड़ा भए। तर उनलाई पनि ब्रिटिश प्रशासनले विभिन्न अभियोगमा फसाएर पक्राउ गरे। यसरी धेरैचोटि पक्रा पर्दै, जेलबाट भाग्दै र सजाय काट्दै पनि देशको स्वाधीनताको लागि अनवरत खटिरहे, आफ्नो क्रान्तिलाई जारी राखिरहे। र जब नासिक जिल्लाका तत्कालीन कलेक्टर ज्याक्सनको हत्याको षड्यन्त्रमा सवारकरलाई पक्राउ गरे, तब 7 अप्रेल 1911 कालापानीको सजाय सुनाउँदै सेलुलर जेल पठाइदिए र विभिन्न यातनाहरू सहँदै सवारकर 4 जुलाई 1911 21 मे 1921 पोर्ट ब्लेयरको सेलुलर जेलमा रहे। जेलबाट छुटेपछि पनि सवारकर स्वतन्त्रता आन्दोलनमा सक्रिय रहिरहे। विभिन्न लेखहरू लेखे, पुस्तकहरू लेखे, विभिन्न संघ संस्थाहरूको माध्यमले देशवासीहरूको सेवामा अनवरत लागि परिरहे। तिनै महान वीर भारतीय स्वतन्त्रता संग्रामी, राजनीतिज्ञ, हिन्दुत्वका प्रतिपादक, सामाजिक कार्यकर्ता वीर सवारकरको आज जन्मदिन। हामी उहाँलाई यसै कार्यक्रम मार्फत श्रद्धा सुमन अर्पण गर्दछौ।
1: हजुर श्रोता, जन्मकै कुरा गर्दा 1908 जासुसी उपन्यास जेम्स बन्डको लेखक इयान फ्लेमिङको जन्म आजकै दिन भएको थियो। विश्वभरमा कतै पनि जासुसहरूको कुरा उठ्दछ भने आम रूपमा सबैभन्दा पहिला सम्झना आउँछ जेम्स बन्डको नाम। जसलाई कथाहरू उपन्यासहरू र फिल्महरूमा एकदमै सुन्दर व्यक्तित्व तर धेरै सफल र कहिले हार नमान्ने जासुसको रूपमा हामीले पाएका छौं। जेम्स बन्डको जन्म 1952 कसिनो रोयलमा भयो।

0: थियो। असलमा जेम्स बण्ड एक उपन्यास थियो जो ब्रिटिश लेखक इयान फ्लेमिङले लेखेका थिए। यो उपन्यास सफल रह्यो र 1953 देखि 1983 को बीच फ्लेमिङले मानसपत्र बण्डको चरित्रलाई लिएर 11 उपन्यास र 2 लघुकथा संकलन प्रकाशित गराए। आफ्नो कोडनेम 007 ले प्रसिद्ध जेम्स बण्ड ब्रिटिश खुफिया विभाग यानि MI6 को एजेन्ट रह्यो र रोयल नेभी रिजर्भमा कमाण्डर पनि थियो। बण्डको यी उपन्यासहरू र कथाहरूलाई आजसम्म सबैभन्दा धेरै बिक्री हुने काल्पनिक कथाहरूको सूचीमा शीर्षमा दर्जा दिइन्छ। विश्वभरमा उनको 10 करोड़ भन्दा बढ़ी प्रतिहरू बिक्री भइसकेको छ। तर सबैभन्दा रोमाञ्चक तथ्य यो हो कि जेम्स बण्डको लोकप्रियता यही अन्त भएन र फ्लेमिङको मृत्युको धेरै वर्ष पश्चात पनि उनको यस स्पेशल एजेन्ट चरित्रलाई लिएर कथाहरू लेखिन्छ र लेखिरहेको छ र विश्वको कुना कुनामा यसमाथि फिल्महरू पनि रिलीज भइरहन्छ। हजुर, यही फ्लेमिङको चरित्रको विशेषता हो जो उनको मृत्युको कैयौं दशकपछि पनि प्रशंसकहरूको मनमा जिउँदो रहेको छ। हजुर श्रोता, यी कुरा जेम्स बण्ड बारे बताउन होइन तर यसको रचयिता इयान फ्लेमिङको जन्म जयन्तीको उपलक्ष्यमा उनको सम्झना गर्नलाई गरिरहेका छौं र उनको जन्म आजकै दिन 1908 लण्डनमा भएको थियो।
1: हजुर श्रोता, जन्मकै कुरालाई अघि बढ़ाउँदा आजकै दिन जन्मेका हुन् हिन्दुस्तानी शास्त्रीय संगीतका एक महान गायक पण्डित दत्तात्रेय विष्णु पलस्कर अर्थात डीबी पलस्कर। उनको जन्म आजकै दिन नासिकको एक विख्यात हिन्दुस्तानी शास्त्रीय घरानामा भएको थियो। उनी 10 वर्ष पुग्दा उनको पिताको असामयिक मृत्यु भएपछि पण्डित विनायक राव पटवर्धन पण्डित नारायण राव व्यासबाट उनले शास्त्रीय संगीतको प्रारम्भिक शिक्षा लिएका थिए अनि पछि आएर उनले पण्डित चिन्तामन राव अनि पण्डित मीरासिंह बुबाबाट पनि शास्त्रीय संगीतको विधिवत गाउन शिक्षा लिएका थिए। डीबी पलस्करले आफू 14 वर्षको हुँदा प्रथम प्रस्तुति पंजाबमा आयोजित हरिवल्लभ संगीत सम्मेलनमा दिएका थिए। उत्तराधिकारको रूपमा उनलाई ग्वालियर घराना र गन्धर्व महाविद्यालय प्राप्त भएको थियो। यद्यपि उनी सधैँ अन्य घरानाहरूको सुन्दर शैली र विशेषताहरू अपनाउन तत्पर रहिरहन्थे। डीबी पलस्करले आफ्नो शास्त्रीय गायनको प्रथम डिस्क 1944 निकालेका थिए र 1955 उनी भारतीय सांस्कृतिक प्रतिनिधि मण्डलको सदस्यको रूपमा चीन पुगेका थिए। डीबी पलस्करले शास्त्रीय गायन बाहेक केही भजनहरू पनि गाएका छन् भने बांगला फिल्म लगायत 1952 बनेको हिन्दी फिल्म बैजू बाब्रामा उस्ताद अमीर खानसित एक अविस्मरणीय जुगलबन्दी गाएका छन् र आज डीबी पलस्करको जन्मदिन आउनु सुनौ त्यही जुगलबन्दीको यो छोटो अंश।

0: प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ। हामीले जन्मको कुरा गर्यौं श्रोता, अब कुरा गरौं पुण्यतिथिको।
1: हजुर, 1964 भारतीय सिनेमा इतिहासको अग्रणी निर्माता निर्देशक महबूब रमजान खानको मृत्यु भएको थियो आजकै दिन। हिन्दी सिनेमा जगतको युग पुरूष महबूब खानलाई एक यस्तो व्यक्तित्वको रूपमा सम्झना गरिन्छ जसले दर्शकहरूलाई लगभग 3 दशकसम्म क्लासिक फिल्महरूको उपहार दिएका छन्। भारतीय सिनेमालाई आधुनिकतम तकनिकीहरूले सजाउनेमा अग्रणी महबूब खानको मुख्य भूमिका रहेको छ। महबूब खान हलिउडको फिल्महरूबाट धेरै प्रभावित थिए र भारतमा उच्च स्तरको चलचित्रहरूको निर्माण गर्नमा लागिरहन्थे। महबूब खानले आफ्नो सिने करियरको शुरूआत 1927 प्रदर्शित फिल्म अलीबाबा एण्ड 40 थिप्समा अभिनेताको रूपमा गरेका थिए। महबूब खान र मदर इण्डियाको सम्झनामा 2007 भारत सरकारले डाक टिकट जारी गरेको थियो र आज उनको मृत्यु भएको दिन। यसरी नै 1954 प्रसिद्ध स्वतन्त्रता सेनानी विजय सिंह पथिकको मृत्यु भएको हो। विजय सिंह पथिक आफ्नो युवा अवस्थामा नै रासबिहारी बोस र सत्येन्द्रनाथ सन्याल जस्ता अमर क्रान्तिकारीहरूको सम्पर्कमा आएका थिए। विजय सिंहको मूल नाम भूप सिंह थियो तर लाहौर षड्यन्त्र पश्चात उनको नाम बदलिएर विजय सिंह राखेका हुन्, जो आजसम्म पनि यही नामले जानिन्छन्। उनले बिजुलिया किसान आन्दोलन नामले किसानहरूमा स्वतन्त्रता प्रति जागरूक गराउने कार्यले शुरू गरेका थिए। यसरी नै 2005 भारतको प्रसिद्ध कवि लेखक र साहित्यकारहरूमा एक पण्डित गोपाल प्रसाद व्यासको मृत्यु भएको हो। उनी ब्रजभाषाको कवि, समीक्षक, व्याकरण, साहित्यशास्त्र, रसरीति, अलंकार, नायिकाभेद र पिंगलको मर्मज्ञ मानिन्छ। पण्डित हिन्दीमा व्यङ्ग्य विनोदको नयाँ धाराको जनक थिए। उनी हास्य रसमा पत्नीवादको प्रवर्तक मानिन्दथे। उनलाई हास्य रसावतरको नामले पनि चिनिन्छ। उनी एक कुशल पत्रकार पनि थिए।
0: हजुर श्रोता, 1961 आजको दिन पीटर बेनेनसनको लेख द फरगटन प्रिजनर्स अन्तर्राष्ट्रिय स्तरमा विभिन्न खबर कागजहरूमा छापिएको थियो र यसैको कारण पछि आएर मानव अधिकारसित सम्बन्धित विश्व स्तरीय निकाय एमएनएसटी इन्टरनेशनलको गठन भएको थियो। तब एमएनएसटी इन्टरनेशनल भनेको के हो, यसबारे हामी छोटो जानकारी राख्न चाहन्छौ। एमएनएसटी इन्टरनेशनल डे अर्थात अन्तर्राष्ट्रिय क्षमादान दिवस प्रत्येक वर्ष 28 मईको दिन अर्थात आजको दिन एमएनएसटी इन्टरनेशनल दिवस अर्थात अन्तर्राष्ट्रिय क्षमादान दिवसको रूपमा मनाइने गरिन्छ। एमएनएसटी इन्टरनेशनल अर्थात अन्तर्राष्ट्रिय क्षमादान एक अन्तर्राष्ट्रिय गैर सरकारी संस्था अर्थात एनजीओ हो, जसको मुख्य कार्य विश्वमा हुने मानव अधिकार हनन विरूद्ध र अन्याय विरूद्ध आवाज उठाएर मानव अधिकारको रक्षा गर्नु र न्याय दिलाउने काम गर्नु हो। यो एक गैर सरकारी संस्था भएको हुनाले यस एमएनएसटी इन्टरनेशनलको कार्यमा कुनै पनि देशको सरकारको हस्तक्षेप हुँदैन। यस एमएनएसटी इन्टरनेशनलको स्थापना सन् 1961 लण्डनमा भएको थियो। यसका संस्थापक हुनुहुन्थ्यो ब्रिटिश वकिल पीटर बेनेनसन। पीटर बेनेनसनले सन् 1961 दुई पोर्तुगली अर्थात पोर्तुगिज विद्यार्थीहरू जसलाई स्वतन्त्रताको शुभकामना दिएको विरोधमा जेलमा थुनेको कुरा थाहा पाएपछि ती दुई विद्यार्थीहरूको समर्थनमा 28 मई 1961 द अब्जर्भर नामक खबर पत्रिकामा द फरगटन प्रिजनर्स अर्थात भूलिएका बन्दीहरू शीर्षकले एक लेख प्रकाशित गरेका थिए, जसलाई पढेर विश्वभरका मानिसहरू यी दुवै विद्यार्थीहरूको समर्थनमा यिनीहरूलाई जेलबाट मुक्त गराउन र मानव अधिकार हनन विरूद्ध आवाज उठाउन भनी एकजुट भएका थिए। यसैले प्रत्येक वर्ष 28 मईको दिन अर्थात आजको दिन एमएनएसटी इन्टरनेशनल डे अर्थात अन्तर्राष्ट्रिय क्षमादान दिवसको रूपमा मनाइने गरिन्छ। एमएनएसटी इन्टरनेशनलको मुख्यालय लण्डनमा अवस्थित छ। एमएनएसटी इन्टरनेशनलको मोटो अर्थात आदर्श वाक्य रहेको छ, बेटर टू लाइट अ क्यान्डल देन कर्स द डार्कनेस अर्थात अन्धकारलाई अपशब्द भन्नुभन्दा बत्ती बालेर उज्यालो पार्नु राम्रो।

श्रोता, अब प्रस्तुत छ अर्को गीत गायक कलाकार सञ्जय एम गजमेरको आवाजमा। प्रिय श्रोता, सम्झना आइरहनु, याद आइरहनु मायामा लागेको मिठो रोग नै त हो। सम्झना बिनाको पिरती कस्तो होला, याद बिनाको मायालु कस्तो होला। टाढा रहँदाको सम्झना कता नजिक हुन्छ, सम्झनामा त हो विश्वास पनि अडिएको हुन्छ, होइन त श्रोता? सुनौ यो अर्को गीत।

आकाशवाणी गान्तोक केन्द्रबाट श्रोताहरूले सुनिरहनु भएको छ कार्यक्रम गीतिमालामा सुजाता सिन्चुरी र सञ्जय एम गजमेरको आवाजमा केही नेपाली आधुनिक गीत। अब प्रस्तुत छ अर्को गीत सुजाता सिन्चुरीको आवाजमा। प्रिय श्रोता, एउटा सानो लुगाको टुक्रा कहिले मायाको चिनो बन्छ त कहिले पिरतीको सम्झना, सम्झनाको गाँठो र मायाको भाका नै त हो रुमाल। माया सोझो भाषा र भाकामा बोल्दैन, यो बोल्छ मौनतामा, इशारामा, रुमालको सम्झनामा। श्रोता, स्वीकार गर्नुहोस् यो गीत।

यस कार्यक्रमको अन्तिम प्रस्तुति रहेको छ सञ्जय एम गजमेरको स्वरमा। प्रिय श्रोता, जीवन कहिले अलमल बन्छ, कहिले अलपत्र बन्छ, तर सम्हालिएर उठ्न सिक्नुपर्छ। कहिले माया बुझिँदैन, कहिले मान्छे बुझिँदैन, कहिले जीवन त कहिले आफैलाई पनि बुझिँदैन। तर श्रोता, जीवनको गीत भने गाइरहनुपर्छ, गुनगुनाइरहनुपर्छ। श्रोता, स्वीकार गर्नुहोस् यस कार्यक्रमको अन्तिम प्रस्तुति।

यो आकाशवाणी गान्तोक हो। अब सुन्नुहोस् आजका मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले सिक्किममा पिंक सिटी रनर आमा दिदी बहिनी बस सेवाको उद्घाटन गर्नुभयो। जुन पहललाई मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यका लागि गर्व र ऐतिहासिक क्षण भएको बताउनुभयो। सिक्किमका लागि एक ऐतिहासिक र गौरवपूर्ण क्षणमा राष्ट्रपति द्रौपदी मुर्मूले आज मे 28, 2026 गान्तोक स्थित पाल्जोर स्टेडियममा सिक्किम पुलिसलाई प्रतिष्ठित प्रेसिडेन्ट पुलिस कलर प्रदान गर्नुहुनेछ। एसकेएम सरकारको 7 वर्ष पूरा भएको उपलक्ष्यमा मुख्यमन्त्री प्रेमसिंह तामाङले मे 27, 2019 पदभार ग्रहण गरेदेखि राज्य सरकारले गरेका प्रमुख कल्याणकारी र सामाजिक क्षेत्रका पहलहरूमाथि प्रकाश पार्नुभयो। भारतीय निर्वाचन आयोगको मीडिया प्रकोष्ठका उपनिर्देशक अपूर्व केआर सिंहले हिजो गान्तोकको बालवाखानी स्थित निर्वाचन आयोग कार्यालयमा आयोजित एसआईआर सम्बन्धित ब्रिफिङ सत्रमा प्रेस र मीडिया कर्मीहरूसँग अन्तर्क्रिया गर्नुभयो। को सोरेङ जिल्लापालको कार्यालयले जारी गरेको आदेश अनुसार आपदा व्यवस्थापन ऐन 2005 अन्तर्गत 1 जुन 2026 देखि 30 सेप्टेम्बर 2026 पुनर्स्थापना मर्मत सम्भार र जोखिम न्यूनीकरण बाहेक अन्य कुनै पनि उद्देश्यका लागि माटो उत्खनन र पहाड़ काट्ने काममा पुनः प्रतिबन्ध लगाइनेछ। पाकिमका अतिरिक्त जिल्लापाल सविन्द्र राईको नेतृत्वमा पाकिम जिल्लाको जिल्ला स्तरीय अनुगमन समितिले हिजो रम्फूमा मध्य भारत पावर कर्पोरेशन लिमिटेड एमबीपीसीएलको द्विमासिक निरीक्षण गर्यो। आकाशवाणी गान्तोकबाट मुख्य समाचार पूरा भयो।

हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। हाम्रो स्टुडियोको घड़ी अनुसार समय अहिले बिहानको 9:02 भइरहेको छ। कार्यक्रम चित्रांजली अन्तर्गत पुराना हिन्दी चलचित्रका गीतहरू लिएर तमाम श्रोताहरूलाई मनोरञ्जन गराउनका निम्ति यहाँ उपस्थित भएका छौं। प्रिय संगीत प्रेमी श्रोताहरू, यस कार्यक्रमको पहिलो प्रस्तुति लिएका छौं गायक कलाकार उदित नारायण झा र अनुराधा पडवालको युगल स्वरमा चलचित्र मनबाट। श्रोता, स्वीकार गर्नुहोस् यस कार्यक्रमको पहिलो प्रस्तुति।

प्रिय श्रोता, अब प्रस्तुत छ अर्को गीत। बोर्डर चलचित्रबाट गायक कलाकार सोनु निगम, रूप कुमार राठौर र समूहको आवाजमा। स्वीकार गर्नुहोस् यो गीत।

श्रोता, अब प्रस्तुत छ गायक कलाकार एआर रहमानको स्वरमा रहेको गीत चलचित्र स्वदेशबाट। स्वीकार गर्नुहोस् यो गीत।

माफ गर्नुहोला श्रोता, अब प्रस्तुत छ यस कार्यक्रमको अर्को गीत गायक कलाकार जगजित सिंहको स्वरमा चलचित्र प्रेम गीतबाट।

आकाशवाणी गान्तोक केन्द्रबाट श्रोताहरूले सुनिरहनु भएको छ कार्यक्रम चित्राञ्जली अन्तर्गत पुराना हिन्दी चलचित्रका गीतहरू। अब प्रस्तुत छ अर्को गीत गायक कलाकार लता मंगेशकरको स्वरमा चलचित्र मैंने प्यार कियाबाट। श्रोता अब सुनौ यो गीत।

श्रोताहरूले भर्खरै सुन्नुभयो चलचित्र आन्दोलनबाट गायक कलाकार कुमार सानु र अल्का याग्निकको युगल स्वरमा रहेको गीत। अब प्रस्तुत छ अर्को गीत गायक कलाकार किशोर कुमारको स्वरमा चलचित्र आपकी कसमबाट। श्रोता स्वीकार गर्नुहोस् यो प्रस्तुति।

प्रिय श्रोता, गीत मनमुटुको त्यो अनुभूति हो जसलाई शब्द र संगीतमा मात्र व्यक्त गरिन सक्छ। मनको वेदना अनि हृदयमा फुलेका खुसीका फूलहरू नै संगीतका माध्यमले अभिव्यक्त हुँदछ। गीत कहिले उदास मनलाई सान्त्वना दिने साथी बन्छ त कहिले खुसीका पलहरूलाई अझै रमाइलो बनाउने माध्यम। जीवनका प्रत्येक मोडमा, हरेक अनुभूतिमा, सुख होस् वा दुःख, गीतले हाम्रो साथ छोडेको हुँदैन। यसैले भनिन्छ, गीत संगीत केवल मनोरञ्जन मात्र होइन, यो त आत्माको आवाज हो जसले मनलाई हल्का बनाउँदै जीवनलाई अर्थपूर्ण बनाउँदछ। प्रिय श्रोता, अब प्रस्तुत छ अर्को गीत, गायक कलाकार आशा भोसलेको एकल स्वरमा चलचित्र इजाजतबाट। श्रोता, स्वीकार गर्नुहोस् यो प्रस्तुति।

श्रोताहरूले भर्खरै सुन्नुभयो गायक कलाकार लता मंगेशकरको स्वरमा रहेको गीत चलचित्र लेकिनबाट। अब प्रस्तुत छ यस कार्यक्रमको अन्तिम प्रस्तुति गायक कलाकार एसपी सुब्रमण्यमको आवाजमा हम आपके है कौन चलचित्रबाट। स्वीकार गर्नुहोस् यस कार्यक्रमको अन्तिम प्रस्तुति।

श्रोता एसपी बाला सुब्रमण्यमको स्वरमा रहेको यस गीतका साथै कार्यक्रम चित्राञ्जलीको निर्धारित समय यही समाप्त हुँदछ।

यो आकाशवाणी गान्तोक हो। अब सुन्नुहोस् मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले सिक्किममा पिंक सिटी रनर आमा दिदी बहिनी बस सेवाको उद्घाटन गर्नुभयो। जुन पहललाई मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यका लागि गर्व र ऐतिहासिक क्षण भएको बताउनुभयो। सिक्किमका लागि एक ऐतिहासिक र गौरवपूर्ण क्षणमा राष्ट्रपति द्रौपदी मुर्मूले आज मे 28, 2026 गान्तोक स्थित पालजर स्टेडियममा सिक्किम पुलिसलाई प्रतिष्ठित प्रेसिडेन्ट पुलिस कलर प्रदान गर्नुहुनेछ। एसकेएम सरकारको 7 वर्ष पूरा भएको उपलक्ष्यमा मुख्यमन्त्री प्रेमसिंह तामाङले मे 27, 2019 पदभार ग्रहण गरेदेखि राज्य सरकारले गरेका प्रमुख कल्याणकारी र सामाजिक क्षेत्रका पहलहरूमाथि प्रकाश पार्नुभयो। भारतीय निर्वाचन आयोगको मीडिया प्रकोष्ठका उपनिर्देशक अपूर्व केआर सिंहले हिजो गान्तोकको बालुवाखानी स्थित निर्वाचन आयोग कार्यालयमा आयोजित एसआईआर सम्बन्धित ब्रिफिङ सत्रमा प्रेस र मीडिया कर्मीहरूसँग अन्तर्क्रिया गर्नुभयो। सोरेङ जिल्लापालको कार्यालयले जारी गरेको आदेश अनुसार आपदा व्यवस्थापन ऐन 2005 अन्तर्गत 1 जून 2026 30 सेप्टेम्बर 2026 पुनर्स्थापना मर्मत संवार र जोखिम न्यूनीकरण बाहेक अन्य कुनै पनि उद्देश्यका लागि माटो उत्खनन र पहाड़ काट्ने काममा पूर्ण प्रतिबन्ध लगाइनेछ। पाकिमका अतिरिक्त जिल्लापाल सविन्द्र राईको नेतृत्वमा पाकिम जिल्लाको जिल्ला स्तरीय अनुगमन समितिले हिजो रम्फूमा मध्य भारत पावर कर्पोरेशन लिमिटेड एमबीपीसीएलको 2 मासिक निरीक्षण गर्यो। आकाशवाणी गान्तोकबाट मुख्य समाचार पूरा भयो।

हामी यहाँका स्वर्णिगान्तो केन्द्रबाट बोलिरहेका छौं। हाम्रो स्टुडियोको घडी अनुसार समय अहिले बिहानको 10:02 भइरहेको छ। कार्यक्रम ताजे तराने अन्तर्गत नयाँ हिन्दी चलचित्रका गीतहरू लिएर तमाम श्रोताहरूलाई मनोरञ्जन गराउनका निम्ति यहाँ उपस्थित भएका छौं। प्रिय संगीत प्रेमी श्रोताहरू, यस कार्यक्रमको पहिलो प्रस्तुति लिएका छौ गायक कलाकार अरिजित सिंह र नेहा कक्करको स्वरमा चलचित्र यारियाँ 2 बाट। श्रोता, स्वीकार गर्नुहोस् यो पहिलो प्रस्तुति।

श्रोता, यस कार्यक्रमको अर्को प्रस्तुति सुनौ चलचित्र अजब प्रेम की गजब कहानीबाट गायक कलाकार अतिफ असलमको स्वरमा।

श्रोता, अब प्रस्तुत छ अर्को गीत गायक कलाकार विशाल मिश्र, श्रेया घोषाल र सहदा फरिदाको स्वरमा चलचित्र डंकीबाट। श्रोता, अब सुनौ यो गीत।

प्रिय श्रोता, यस कार्यक्रमको अन्तिम प्रस्तुति लिएका छौं चलचित्र रगबाट गायक कलाकार केकेको स्वरमा। श्रोता, स्वीकार गर्नुहोस् यस कार्यक्रमको अन्तिम प्रस्तुति।

श्रोताहरूले यतिन्जेल सुन्दै हुनुहुन्थ्यो कार्यक्रम ताजे तरानी अन्तर्गत विभिन्न गायक कलाकारका सुमधुर स्वरमा रहेका केही हिन्दी चलचित्रका गीतहरू भने यस कार्यक्रमको निर्धारित समय यही समाप्त हुँदछ। अब श्रोताहरूले सुन्नुहुनेछ आकाशवाणी दिल्ली केन्द्रबाट एफएम गोल्डको कार्यक्रम।

हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौ। श्रोतागण, समय यस बेला हाम्रो स्टुडियोको घड़ी अनुसार दिउँसोको 11:40 भइसकेको छ। अब प्रस्तुत गर्ने लागिरहेका छौ कार्यक्रम नारी संसार।

0: कार्यक्रम नारी संसार सुनिरहनु भएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत साथै न्यानो अभिवादन जनाउन चाहन्छौ। हजुर श्रोता, तपाईले यहीबाट नै थाहा पाइसक्नुभयो होला कि आजको हाम्रो कार्यक्रम रहेको छ शास्त्रीय नृत्य कथकलाई लिएर। कथक केवल नृत्य होइन, यो बोल्ने कला हो। खुट्टाले ताल बोल्छ, आँखाले कविता बोल्छ र पूरा शरीरले कथा बोल्छ। त्यसैले भनिन्छ नि, जहाँ शब्द सकिन्छ त्यहाँ कथक शुरू हुन्छ। हजुर श्रोता, त आज हामीले हाम्रो कार्यक्रम नारी संसारमा यस्तै दुई महिला जो गुरु शिष्य हुनको साथै उनीहरू कथक नृत्य गुरूहरू पनि हुनुहुन्छ, उहाँहरूले अहिले हाम्रो सिक्किम राज्यमा यस नृत्यमा इच्छुक हुने बाल बालिका साथै महिलाहरूलाई पनि उहाँहरूको संस्था नटराज कला केन्द्र साथै नृत्य अञ्जली संस्था मार्फत प्रशिक्षण दिइरहनु भएको छ। हजुर श्रोता, उहाँहरू हुनुहुन्छ वरिष्ठ नृत्यकार श्रीमती सुमी राई साथै यसै कथक नृत्यमा मास्टरसम्म गर्नुहुने श्रीमती अञ्जली राई। त आउनुहोस् श्रोता, हामी उहाँबाट नै जान्नेछौ यस कथक नृत्य विषय। र तपाईँहरू दुवैलाई स्वागत छ कार्यक्रम नारी संसारमा।
1: धन्यवाद।
0: र मेडम, तपाईँको यो कथकको नृत्य विषय त अलिकति हामी पछाडि कुरा गर्ने नै छौँ, त्योभन्दा अघि अलिकति तपाईँहरू दुवैको अलिकति परिचय मैले हाम्रो श्रोताहरूलाई सुनाउन चाहे, अलिकति भनिदिनुहोस् न।
1: नमस्कार, म सुमी राई, डाइरेक्टर अफ नटराज कला केन्द्र सोसाइटी सिङताम।
2: नमस्कार, म अञ्जली राई, डाइरेक्टर अफ नित्यञ्जली डान्स एकाडेमी छमेल तादुङबाट।
0: हजुर, तपाईँहरू दुवै सिक्किमकै हुनुहुन्छ है, अहिले कथक नृत्यलाई अब तपाईँहरूले नै सिक्किममा जन्म दिएको भनौँ न है, कथक नृत्यलाई अहिले नानीहरूलाई धेरैले सिकाइरहनु भएको छ। अनि मैले तपाईँहरूसँग फेरि यो प्रश्न सोध्न चाहे है, तपाईँहरू आफै चाहिँ यो कथक नृत्यमा कहिलेदेखि संलग्न हुनुभएको वा त्यस बेलामा तपाईँले कसैलाई देखेर प्रेरणा लिनुभएको कि अलिकति बताइदिनुहोस् न।
1: एक्चुअली म मेरो मतलब बाल्यकाल जुन चाहिँ थियो, म सानैदेखि बेङ्गलमा हुर्केको म।
0: हजुर हजुर,
1: त्यति बेला चाहिँ एक्चुअली सराउन्डिङ जति पनि हाम्रो नेबरहरू हुनुहुन्थ्यो अरे, एक्चुअली उहाँहरू चाहिँ बेङ्गली सोसाइटीकै थियो।
0: हजुर हजुर,
1: त्यही भएर उहाँहरू त एक्चुअली अलरेडी माने डान्समा त
0: हजुर
1: निपुणै हुनुहुन्छ।
0: हजुर हजुर,
1: उहाँहरूलाई देखेर नै म इन्सपायर भएर चाहिँ सानैदेखि म यो कथक फिल्डमा लिएर मैले काम गर्ने सोचेँ।
0: हजुर, जब तपाईँले नृत्य सिक्नुभयो कथकदेखि नै सुरु गर्नुभयो?
1: कथकदेखि नै सुरु।
0: हजुर म्याडम, तपाईँको भनिदिनुहोस् न अञ्जली म्याडम अलिकति।
2: मैले भन्नुपर्दाखेरि चाहिँ मलाई डान्स चाहिँ मतलब सानैदेखि नै मलाई एकदमै इन्ट्रेस्टेड थिएँ म। साथै स्कुलमा है, स्कुलमा जब हुन्छ अब अभियसली हामी स्कुलबाट नै स्टार्ट हुन्छ यो करियरलाई हामीलाई अगाडि लिने गर्ने विषय लिएर, र स्कुलमा पनि म एकदमै एक्टिभली मतलब पार्टिसिपेट गर्थेँ डान्समा, तर ट्रेनिङ चाहिँ त्यो टाइममा थिएन। अन्त बादमा जब म क्लास इलेभेनमा पुग्दाखेरि चाहिँ म नटराज कला केन्द्र सोसाइटी जो आज मसँग रहनु भएको छ है, यो मेरो एकदम सौभाग्यको कुरा हो। उहाँ चाहिँ मेरो गुरु हुनुहुन्छ र हामी चाहिँ गुरु र शिष्य छौँ, र अन्त उहाँकै गाइडेन्समा चाहिँ मैले यस कथक मतलब फिल्डलाई चाहिँ यो कथक डान्सलाई चाहिँ मैले अगाडि सार्ने मौका चाहिँ पाएको।
0: हजुर, भनेपछि एकदमै है एकदमै रोचक कुरा भनौँ न, आज एकदमै गुरु शिष्य सँगै बसेर है। सायदै मैले कतिवटा कार्यक्रमहरूमा देख्दा गुरु शिष्य एउटै तपाईँहरू मञ्चमा आफ्नो प्रस्तुति पनि दिनुहुन्छ, साँच्चै नै त्योभन्दा ठूलो कुरा सौभाग्य कुरा के हुन सक्छ एउटा शिष्य भएर गुरुसँगै एउटा मञ्च साट्न पाउँदाखेरि। र म्याडम, फेरि सुमी म्याडम तपाईँकोबाटै मैले जान्न चाहे है, त्यस बेला जब तपाईँले अब यो कथक नृत्यमा नै म आफ्नो फ्युचर बनाउँछु, यसमा नै म अघि बढ्छु भनेर तपाईँले जब सुरु गर्नुभयो है, अनि त्यस बेला चाहिँ जस्तै अहिले हेर्नु पर्यो नि त तपाईँहरूले अब सिक्किममा है, विशेष गरेर सिङतामा तपाईँले अब तादुङमा तपाईँहरूको तर्फबाट अहिले नानीहरूलाई नृत्य सिकाउने कथक सिकाउने एउटा राम्रो पहल गरिरहनु भएको छ भने त्यो बेलामा कस्तो थियो फेसिलिटिजहरू, तपाईँहरूले कस्तो कस्तो कुराको सामना गर्नु पर्थ्यो एउटा म नृत्य सिक्छु भन्दाखेरि?
1: त्यति अब बेङ्गलमा त अलरेडी उनीहरूको त ब्लडमै अब भन्नु न है, अलरेडी यो कल्चर त उनीहरूको बसेको हुन्छ, र मलाई त्यो सजिलो पनि भयो क्या, साँझेर है मैले त्यो सिक्नु पनि पायौँ र यो कुरालाई अघि पनि बढाउनु पायौँ।

0: होइन र त्यो टाइममा चाहिँ के हुन्थ्यो भने प्रायः जस्तो मतलब जस्तो एक एकवटा के भनौँ जग्गा भनौँ न होइन सानो अब म त्यो सराउन्डिङ जस्तो मेरो वरिपरि नेबरहरू हुन्थ्यो होइन ती अब एउटा उयोमा सोसाइटीमै भनौँ न उहाँले कुनै पनि सानो सानो प्रोग्रामहरू अर्गनाइज भइरहेको हुन्थ्यो क्या त्यसमा चाहिँ हामी डान्स गर्नुको लागि चाहिँ ए आमा मम्मीको साडीहरू लिएर आन्टीको साडीहरू है कलेक्सन गर्दै नाच्नु पर्छ फल्न जस्तो अब रविन्द्र जयन्तीहरू हुन्थ्यो होइन त्यस्तोतिर विवेक स्वामी विवेकानन्दको जस्तो जन्म शताब्दी यस्तोहरू क्या जुन चाहिँ उहाँहरूको बस सेरेमनी जुन चाहिँ हुन्थ्यो त्यो त्यहाँ चाहिँ हामी के गर्थ्यौँ भने हामी पार्टिसिपेट गर्नुको लागि चाहिँ हामी मतलब अलवेज उनीहरू पनि यति साह्रो एक्साइटेड हुन्थ्यो कि उनीहरू सँगसँगै हामी पनि कुदिहाल्थ्यौँ क्या
1: हजुर हजुर
0: त्यहाँ त्यो माहौलै त्यस्तो थियो बेङ्गलमा त भन्नै पर्दैन घर घरमै अब आर्टिस्टै हुन्छ र त्यो देखेर पनि हामी त इन्सपायर अलरेडी हुन्थ्यो हामी गर्नु पनि बाध्यता पनि थियो हामीले हाम्रो लागि गर्नै पर्छ अब हिल्समा चाहिँ के हुन्छ भने प्रायः देख्दाखेरि चाहिँ यहाँ चाहिँ हामी प्राय वेस्टर्न कल्चरै बेसी फलो गरेको देख्छौँ नि त होइन तर त्यहाँ बेङ्गलमा चाहिँ त्यस्तो प्रकारको चाहिँ थिएन अब त्यहाँ त्यति बेला झन् थिँदै थिएन वेस्टर्न कुनै पनि हामीले हिन्दी पिक्चरको डान्स गर्यौँ कसैले गर्यो भने पनि त्यो चाहिँ एकदमै क्या नराम्रो प्रकारले उनीहरूले लिनुहुन्थ्यो भनौँ न अहिले त अब निकै चेन्जेस आयो होइन अहिले त मोडर्न सोसाइटी भएको छ होइन हामीले अब नानीहरूलाई पनि प्राय जस्तो इङ्ग्लिस मिडियम स्कुलहरू पढाउँछौँ र त्यो विचार चाहिँ अब अर्कै किसिमको प्यारेन्ट्सहरूको मैले बसेको छ नि त द्याट टाइम चाहिँ अब एकदमै हामीलाई क्या प्रब्लमै हुन्थ्यो कुनै प्रकारको क्या त्यस्तो प्रकारको डान्सहरू गर्दा र या त रविन्द्र नृत्य गर्नु पर्थ्यो नभए चाहिँ इन्डियन क्लासिकलमा गर्नु पर्यो
1: भनेपछि त्यहाँको माहौलले पनि
0: हामीलाई स्कुलतिर पनि क्या हामी त हिन्दी पिक्चरको कुनै डान्स गर्नै पाउँथ्यो या त फोकमा गर्यौँ रविन्द्र नृत्य गर्यौँ र या कथकमा हामी गर्नु पर्थ्यो
1: भनेपछि माहौलै त्यही प्रकारमा हुर्किनु भयो तपाईँलाई
0: कुनै प्रब्लम भएन मलाई क्या
1: त्यो तपाईँलाई चाहिँ केही प्रब्लम भएन कुनै
0: त्यो सोसाइटीलाई त्यो कल्चरलाई भनौँ न होइन र मलाई लाग्यो कि म एकदम भाग्यशाली पनि हो त्यही कारण किन त्यो कुरोलाई मैले लिएँ आज लिएँ भन्दामै मैले सिक्किममा आएर त्यो कुरा यहाँको नानीहरूसँग बाँट्नु सक्यौँ होइन त्यो कल्चरलाई म दिनु सक्यौँ होइन त्यसको लागि म आफूलाई एकदम सौभाग्यशाली छु है सम्झिन्छु
1: भनेपछि तपाईँ त्यो सराउन्डिङमै त्यस्तै ठाउँमा नै हुर्किनु भयो है तपाईँले यसलाई नै अब म भविष्यमा पनि म नृत्यलाई नै अगाडि बढाउँछु भन्दा तपाईँलाई केही त्यस्तो समस्या चाहिँ परेन हजुर म्याडम अञ्जली म्याडम तपाईँको भनिदिनुहोस् किनभने तपाईँ त अब सिक्किममै हुर्केको जस्तो लाग्यो मलाई है तपाईँले चाहिँ अब भन्नुभयो उहाँ म्याडमकोबाट नै तपाईँले यसरी क्लासहरू लिएर अघि बढ्नुभयो अनि तपाईँले चाहिँ यो कुराहरूको सामना गर्नु पर्यो कि परेन अलिकति भनेको जस्तो नभएको हुन्छ नि यसलाई नृत्यलाई नै अगाडि लान्छु भन्दा अलिकति के त्यस्तो
2: अभियसली अब यो फिल्डलाई त्यो समयमा जब मैले यो फिल्डलाई एज अ करियर लिन्छु भन्नेको भन्ने टाइममा चाहिँ त्यो टाइममा चाहिँ एकदम सामना गर्नै पर्थ्यो किनकि ज्यादा जस्तो मान्छेको सोच चाहिँ यस्तो थियो कि डान्स नाचेर के गर्छस् नाचेर के हुन्छस् नाचेर तँ लास्ट मतलब केही कामहरू गर्नुको लागि अभियसली त्यसलाई फर्दर स्टडी चाहिँ गर्नुपर्छ भन्ने सोच त थियो है तर जब म क्लास इलेभेनमा पढ्दाखेरि म्यामको एकाडेमी मैले भेटेर है उहाँको गाइडेन्समा मैले जब एउटा क्लासिकल जुन चाहिँ एज अ प्रपर ट्रेन है अब हामीले त्यो टाइममा निकै हामी गर्थ्यौँ डान्सहरू तर त्यो हाउडे हाउडेको क्लासिक यतिकै यतिकै गर्यो भने पनि त्यो हामीलाई
1: मुद्राहरू
2: मुद्रा याद पनि हुन्थेन होइन अलिकति यसो गर्यो भने दादा हुन्थ्यौँ हामी होइन तर जुन चाहिँ एउटा ट्रेनिङ जुन चाहिँ एउटा एकाडेमीकोले हामीले सिकेको र आफैले हामीले त्यो हेरेको गरेकोमा इज फास्ट डिफरेन्ट नि है त्यो मैले रियलाइज गरेँ अन्त त्यहाँदेखि म जब म्यामको एकाडेमीमा गएर मैले सिकेँ त्यहाँ सिक्दै गएपछि चाहिँ कथक भन्ने कुरा क्लासिकल भन्ने कुरा चाहिँ यस्तो रहेछ है उहाँले मलाई त्यो एबिसिडीहरू बुझाउनु भयो त्यसको जुन चाहिँ बेसिक कुराहरूलाई हामीलाई मैले जान्ने मौका पाएँ त्यहाँदेखि चाहिँ मलाई त्यहाँदेखि अझै यो कुराको मलाई के भन्नु गहिराईमा जान मन पर्यो त्यो टाइममा हुनु त अब डान्स भन्ने कुरा म्युजिक भन्ने कुरा मान्छेले एकदम रेयर लिन्थ्यो रेयरली एज एन प्रोफेसनली त्यो कुरालाई लिन्थ्यो है तर मेरोमा चाहिँ के डेडिकेसन थियो भने चाहिँ म चाहिँ गर्छु त गर्छु गर्छु चाहे मसँग को जाओस् को नजाओस् डजन्ट म्याटर है मेरो म्याटर हुन्थ्यो म चाहिँ त्यो कुरामा चाहिँ एकदम जानुपर्छ म एकदम डिटरमाइन्ड हो मान्छे क्या म एकदम म यो गर्छु त गर्छु गर्छु चाहे होस् कि नहोस् होइन अब चाहे प्यारेन्ट्सले मलाई दियोस् कि नदियोस् चाहे मलाई कसले के भन्नुहोस् कि नभन्नुहोस् म त्यो कुरालाई म्याटर गर्थिनँ होइन तर म गर्छु त गर्छु गर्छु म एकदम त्यो धीर थियो क्यो अन्त त्यही कारणले गर्दा होला सायद आज मेरो गुरुको आशीर्वाद मेरो आमा बाबाको आशीर्वाद है सबैको आशीर्वादले म यो जग्गामा पुग्नु पाउनु मलाई एकदमै मलाई गर्व फिल गर्छ है अन्त मैले मन परेको र मैले चाहेको फिल्डमा म आउनु पाउनु नै मेरो लागि सबैभन्दा ठुलो खुसी अरू त्योभन्दा ठुलो खुसी मेरो लागि केही छैन जस्तो लाग्छ
0: एक्चुली मेन्टली अञ्जली त प्रिपेयरै थियो नि मेरोमा आउँदै मलाई आउने बित्तै भन्थ्यो उसले भन्नु थाल्यो कि म्याम म यो डान्सकै फिल्डमा लिएर काम गर्छु मलाई त्यस्तै प्रकारले तपाईँले एउटा मलाई उयो गरिदिनुहोस् होइन अब म कलकत्ता जान्छु होइन सिक्छु अझै ठुलो कोही हुन्छ तपाईँको गुरुहरू कोही हुनुहुन्छ भने मलाई उयो गरिदिनुहोस् भन्दा हेर्दाखेरि चाहिँ मैले हेर्दा ऊ त एकदमै

0: यो मतलब डेडिकेसन भएको नानी थियो
1: हजुर हजुर
0: र मैले अलरेडी उहाँलाई मतलब सबै कुरा हामीले है गरेर उसलाई लु जानुहोस् त भनेर है प्यारेन्ट्ससँग आएर ऊ कलकत्ता जानुभयो नानी र उहाँलाई सिकेर भनौँ न निराश चाहिँ गर्नु भएन हामीलाई
1: आज
0: एकदमै गर्व लाग्छ क्या अब उहाँ चाहिँ अब है सिक्किमको फर्स्ट नेसनल है स्कलरसिप होल्डर हो कथकमा
1: मैले डिग्री पनि सायदै अब हुनसक्छ है अरू पनि हुनु छ होला मलाई याद छैन तर एज एन मतलब सिक्किमबाट म सायद फर्स्ट मास्टर डिग्री होल्डर हो इन कथक डान्स म रविन्द्र भारती युनिभर्सिटीबाट पास आउट गरेको अन्त फर्स्ट नेसनल स्कलरसिप होल्डर इन कथक डान्स फ्रम गभर्मेन्ट अफ इन्डिया सिसिआरटीबाट मैले त्यो पनि
2: भारत सरकारबाट
1: हजुर हजुर
2: कति राम्रै भनेपछि तपाईँले अघि भन्ने मेरोमा त्यो एउटा जिद्दीपना थियो भनेर
0: जसलाई डान्सर बन्नु इच्छा हुन्छ मतलब जिद्दीपना बिना त गर्नु नि
2: सक्दैन
0: हामीले कुनै कुरोलाई अब लिन्छौँ अहिलेको नानीहरू प्राय डान्सहरू गर्छ है हामी देख्छौँ अब एकाडेमीमा आउँछ हाम्रो है तर त्यो डेडिकेसन भएको चाहिँ बहुत कम्ती क्या
2: कम्ती छ
0: एक त क्लास 9-10 पढ्दा पढ्दै प्राय जस्तो नानीहरूले डान्स छोडिहाल्छ
2: हजुर हजुर
0: र उनीहरूले अर्कै मतलब पट्टि जानु थाल्छ भनौँ न अब अरू उनीहरूको के छ होइन र हामीलाई एकदमै साह्रो पर्छ क्या यो म्याटरमा चाहिँ मलाई पक्रेर राख्नु कि गर्नुहोस् यो लिनै सक्दैन एउटा विश्वास क्या
2: हजुर हजुर
0: यो फिल्डमा अहिलेसम्म आएको छैन भनौँ न
2: त्यस्तो एकदमै भनौँ न अब सिकाएपछि एउटा पारै लाग्ने भनौँ
0: हजुर हजुर
2: म्याडम मैले अब सुन्दाखेरि त्यही है कथक नृत्यहरू भनेको चाहिँ अब यस्तो नृत्य हो नि यो चाहिँ अब भारतभरि हेऱ्यो भने यो सायद 8 नम्बरमा आउने एउटा
1: इन्डियन
2: क्लासिकल फर्ममा आउने मैले सोचे यसलाई तपाईँहरूले सिकाउँदाखेरि कस्तो प्रकारले हुन्छ कि अब जब हामीले देख्दाखेरि त अलिकति मुद्राहरू मात्रै चलाएको अलिकति खुट्टाको ट्यापिङहरू मात्रै देखेको है यसको पनि कस्तो ग्रेट हुन्छ कि कस्तो हुन्छ यो सिकाउनु थालेपछि चाहिँ
0: बेसिक त एकदमै इम्पोर्टेन्ट हो जुन चाहिँ होइन अब बेसिक त गर्नै पर्यो नानीलाई बेसिकै मेन मुद्दा चाहिँ त्यहीँ आउँछ भने प्रायः जस्तो नानीले बेसिकै गर्नु मान्दैन भनौँ न
2: हजुर हजुर
0: बेसिकै अब एउटा हाम्रो जस्तो फुटवर्क भन्नुहोस् या मुभमेन्ट्स जुन चाहिँ छ नि फुटवर्कै सम्झिनुहोस् न त्यो नानीलाई फुटवर्कै हामीले सेट गर्नु 1 साल जतिर टाइमै लाग्छ
2: त्यस्तो
0: 1 इयर त लाग्छै लाग्छ अब तर अहिलेको नानीहरू यति साह्रो मतलब चञ्चली टाइपको मेन्टल प्रायः देख्छौँ हामी र 3 मन्थ्स हुँदा नहुँदै बिचमै छोडेर पनि जाने प्रकारको क्या हुन्छ नि साह्रो पर्छ हामीलाई
1: छिटो रिजल्ट चाहियो
0: उनीहरू रिजल्ट चाहिने नाचिहाल्नु क्या
2: हजुर हजुर
1: अन्त म यो सन्दर्भमा चाहिँ के भन्नु मन लाग्यो भने चाहिँ अब एउटा मैले यो फिल्डमै मैले अध्ययन गरेको हिसाबमा चाहिँ मेरो एउटा एक्सपिरियन्स के छ भने चाहिँ जसरी नानी स्कुलमा पढ्दाखेरि एबीसीडी नर्सरी एलकेजी युकेजी पढ्दाखेरि 3 वर्ष उनीहरूले एबीसीडी 0-1-2 र कख मात्रै पढ्छ
2: हजुर हजुर
1: त्यस्तै हुन्छ क्लासिकल डान्स
2: हजुर त्यही मैले अलिकति सोध्न
1: चाहे सेम त्यस्तै हुन्छ मान्छेले सोच्छ क्लासिकल त्यसै कारणले किन सबैले लिनु सक्दैन भने किनकि यो त एकदमै भास सब्जेक्ट हो
2: क्या
1: यसलाई जुन चाहिँ बेस जुन चाहिँ एउटा एउटा मात्रालाई लिएर है एउटा ताललाई लिएर एउटा लयलाई लिएर गर्ने काम हो त्यो कारणले गर्दा पहिला त्यो नानीलाई हामीलाई बुझाउनु पर्छ जब बुझ्छ तब मात्रै त्यो नानीको इन्ट्रेस्ट बढ्छ अन्त चाहिँ त्यो नानीहरूले चाहिँ गर्छु भन्ने जुनुन हुन्छ र त्यो पहिला चाहिँ हामीले एबी सिडी 0-1-2 र क ख छिचल्नुसम्म चाहिँ हामीलाई धेरै गाह्रो हुन्छ
2: गाह्रो पर्छ
1: तर कतिजना यस्तो डेडिकेसन नानी डेडिकेसन भएको नानीहरू पनि छ है
0: जसले
1: जसकोमा चाहिँ के बाई गड गिफ्ट पनि छ जसले एकदम आउँदाखेरि मतलब उनीहरूले छिट्टो गर्ने खाले पनि छ कसैलाई वर्षौँ दिन पनि लाग्छ
2: होइन
1: तर हाम्रो चाहिँ मेन चाहिँ हो बेस त्यही कारणले गर्दा एउटा यो शास्त्रीय नृत्य अब त्यसै है यो नेसनल इन्डियन क्लासिकल डान्स फर्म यो त्यसै भएर आएको
2: होइन
1: यो एउटा बाउन्ड्रीभित्र छ है यसको एउटा कायदा छ
2: क्या
1: अन्त त्यो कायदाबाट न हामी बाहिर जान सक्छौँ न भित्र जान सक्छौँ त्यो कारणले गर्दा त्यो कुरालाई हामी फलो गरेर चाहे तपाईँ दिल्लीमा बस्नुहोस् क्यालकाटामा सिक्किममा बस्नु त्यो चाहिँ म्याटर हुन्छ तपाईँ त्यो कुरालाई फलो गर्नुपर्छ
2: गर्नै पर्ने हुन्छ
0: पेसेन्स चाहिँ एकदमै जरुरी छ क्या यो फिल्डमा चाहिँ मैले देख्दा त्यही चाहिँ एकदम साह्रो छ नानीहरूलाई राख्नु
2: तपाईँले भन्नुभयो नि अब खुट्टाको ट्यापिङै गर्नु 1 वर्ष भनेपछि त अब कसले लामो सिक्ने
0: एकदम त्यो पनि कति नानीले सिक्नु सक्दैन 1 इयरमा घुट्टा कुरा हजुर
1: अब यसको लागि चाहिँ के भन्नुहोस् मेन्टली फिजिकली इमोसनली सबै कुरा कनेक्ट हुनुपर्छ त्यही कारण गर्दाखेरि एउटा एकदमै के अरे फेमस श्लोक छ क्या जतो हस्तो ततो दृष्टि जतो दृष्टि ततो मन जतो मन ततो भाव जतो भाव ततो रस यो त्यसै बनेको होइन यो नट ओन्ली डान्स तर सबै इन्डियन क्लासिकलको मा इम्प्लिमेन्ट हुन्छ चाहे त्यो डान्समा होस् चाहे त्यो म्युजिकमा होस् चाहे तपाईँ इन्स्ट्रुमेन्ट चाहे तपाईँ नाटकमा होस् सबै कुरामा इम्प्लिमेन्ट हुन्छ कारण किन जतो हस्तो जहाँ तपाईँको हात छ त्यहाँको
2: नजर
1: दृष्टि र जतो दृष्टि ततो मन जहाँ आँखा हुन्छ त्यहाँ तपाईँको मन हुनुपर्छ र जहाँ मन हुन्छ त्यहाँ चाहिँ तपाईँको भाव आउँछ र त्यही भाव चाहिँ तपाईँको एउटा गुजबम आउँछ नि त्यो त्यो चाहिँ अडियन्सले तपाईँले क्रिएट गर्नु सक्छ
2: गुजबम त मलाई अहिले पनि भयो तपाईँले भन्नु बित्तिकै
1: त्यो चाहिँ तपाईँले त्यो

0: काम त्यसै बनिँदैन है, कलालाई चाहिँ तपाईँले जब मनबाट लिनुहुन्छ है, तपाईँले त्यो मान्छेको न रङ देख्नुहुन्छ, न रूप देख्नुहुन्छ है, न तपाईँ अल्को होचो देख्नुहुन्छ नि, तपाईँ सिर्फ उसको कलालाई देख्नुहुन्छ, त्यो चाहिँ कलाकार।
1: इन्डियन क्लासिकल डान्स लयमै बाध्यको हुन्छ कि, त्यो लयदेखि बाहिर हामी जानै सक्दैनौँ। त्यहाँ चाहिँ नानीहरूलाई विशेष गरी प्रब्लम हुन्छ नि, उहाँहरूले त्यो अलिक माइन्ड अलिक यताउता क्या घुमाउँदाखेरि चाहिँ है अलिकति हामीलाई एकदमै
0: एकदम
1: डिस्ट्र्याक्ट भयो।
2: ती गहिराईको कुराहरू तपाईँले बताइदिनु भए, एउटा नानीको एउटा असली कलालाई निकाल्नु भनेपछि त एउटा तपाईँहरू गुरुहरूलाई पनि कति साह्रो पर्दो रहेछ भन्ने कुरा चाहिँ आज हामीले थाहा पायौँ। अनि यदि हाम्रो जति पनि श्रोताहरूले है एउटा राम्रो कथक नृत्य सिक्नको लागि के कस्तो कुराहरूमा ध्यान दिनु पर्दो रहेछ भन्ने कुराहरू पनि तपाईँले आज सुनिरहनु भएको छ है, अनि हाम्रो यो कुराकानी एकदमै रोचक बनिरहेको छ, फेरि हामी यो कुरालाई अघि बढाउनेछौँ। सुमे म्याडम, तपाईँकोबाट फेरि पनि मैले एउटा प्रश्न राख्न चाहेँ है, अब जसरी मैले भनिहालेँ अहिले हाम्रो जति पनि कार्यक्रम सुनिरहनु भएको छ है, कतिजनालाई त अब यो नृत्यको बारेमा कसैले भन्दै पनि हुन्थ्यो, हामी पनि जान्थ्यौँ भन्ने सोचिराखेको हुन्छ नि त, अनि उहाँहरूले सिक्न चाह्यो भने अब आफ्नो स्टडी त छँदैछ होइन, अघि तपाईँले भन्नुभएको जस्तै स्कुलतिर त आफै नाच्छै नाच्छ, तर अब यसलाई नै म अब करियरको रूपमा लिन्छु, यसलाई नै म प्रोफेसनली म सिक्छु भने उहाँहरूको लागि चाहिँ कहाँ गएर सिक्ने ठाउँ छ र कसरी सिक्नुपर्छ?
1: एक्चुली हामी त अब इन्स्टिट्युट मेरो जस्तो सिङ्तामा छ होइन, उहाँले चाह्यो भने यहाँको नानीहरू सिङ्तामा गएर सिक्नु पनि सक्छ। अब गान्तोकको वरिपरिको नानी छ भने चाहिँ तपाईँ नित्याञ्जली डान्स एकाडेमीमा गएर होइन,
2: तपाईँहरूकोमा त सिकिसक्यो, अब तपाईँहरूकोमा सिकेपछि अब उहाँहरूले फर्दर हजुर तपाईँहरू जस्तै नै हुन्छु, अब म यसमै सिकाउने पनि हुन्छु, म सिक्किममा आएर कुछ
1: हाम्रो गुरुहरू पनि हुनुहुन्छ कलकत्तामा होइन, हामीले उहाँको होइन सोच लिएर उहाँलाई
0: यसमा चाहिँ म के भन्न भन्छु भने अब इफ उहाँहरूलाई है अब यो फिल्डमै लिएर फर्दर स्टडिज गर्छु या तपाईँ फर्दर तपाईँको मतलब केही करियरलाई सोच्नु भएको छ भने चाहिँ यसको लागि चाहिँ तपाईँको एउटा बेसिक ट्रेन चाहिँ हुनुपर्छ तपाईँ, किनभने चाहिँ जस्तो कि मैले एउटा रविन्द्र भारती युनिभर्सिटीको कुरा गरेँ, कोलकातामा छ है, विश्वभारतीहरू छ, जस्तै कि अब हाम्रो धेरैवटा युनिभर्सिटीहरू छ जहाँनिर चाहिँ डान्स इन्डियन क्लासिकल डान्स फर्म एज एन एज अ तपाईँले सब्जेक्ट लिएर गर्नु सक्छ, जस्तै मैले कथक अनर्स गरेँ है,
1: यस्तो हुन्छ जस्तो कि बेसिक अब हाम्रोमा सिक्यो होइन, उनीहरूले बेसिक चाहिँ नसिकिकन म चाहिँ सिधै युनिभर्सिटीमा गएर जोइन गर्नु,
0: त्यो चाहिँ यस्तो हुन्छ, त्यहाँनिर चाहिँ तपाईँको प्र्याक्टिकल र थ्योरी चाहिँ तपाईँले पास गर्नुपर्छ, अनि त्यसको लागि तपाईँले जब प्र्याक्टिकलको लागि तपाईँले विथ लाइभ म्युजिसियनसँग तपाईँले एकम्पनी गरेर तपाईँले पर्फर्म गर्नुपर्छ, तालसँग कुन चाहिँ तालमा गर्नुहुन्छ, कुन चाहिँ मात्रा तपाईँको एउटा सिक्वेन्स बनिएको हुन्छ, त्यो फुल सिक्वेन्स तपाईँले प्रेजेन्ट गर्नुपर्छ, यदि तपाईँ त्यहाँ पास भइसकेपछि त्यहाँदेखि तपाईँको थ्योरी आउँछ, थ्योरीमा उहाँले सिलेबस दिनुहुन्छ, त्यो सिलेबसको हिसाबमा तपाईँले पढ्यो त्यहाँदेखि त्यहाँबाट मात्रै तपाईँहरू चाहिँ अब एज अ तपाईँहरू त्यहाँनिर चाहिँ
2: यसमै अब
0: एडमिसन लिनु सक्नुहुन्छ, अब तपाईँलाई ए उहाँ त्यहाँको रहेछ भनेर त्यस्तो हुँदैन।
1: फाइभ इयर्स म त लाग्यो, फाइभ इयर्ससम्म है ट्रेनिङ चाहिँ उसले बेसिक चाहिँ गर्नुपर्छ,
2: मतलब यता जस्तै तपाईँहरूको अब यहाँ हेऱ्यो भने अघि तपाईँले भनिहाल्नु भयो अलिकति टाढोमा छ भने तपाईँहरूको सिङ्तामा आएर सिक्दा भयो, अलिकति गान्तोकभित्र छ भने तपाईँको तल तादुङमा आएर सिक्दा भयो, तर तपाईँहरूकोमा सिकिसकेपछि फेरि उहाँहरूले गएर चाहिँ
0: त्यसको लागि हामी फुल्ली गाइडेन्स गर्छौँ, तपाईँहरूले गर्न सक्छ अब त्यति चाहिँ किनभने हामी यो फिल्डबाटै आएको है, र उहाँहरूलाई कुन चाहिँ जग्गादेखि कुन चाहिँ जग्गासम्म पुर्याउने सक्नेको क्षमता चाहिँ सायदै है, अब हामी यो घमण्ड होइन हाम्रो, त्यति
1: होइन अब यस्तो
0: यो डाइरेक्सन लिएर
1: सिक्नु पर्नु भन्ने पनि छैन, उहाँलाई इच्छा छ भने चाहिँ होइन यो लिएर बाहिरै गएर सिक्छु भन्दा पनि हुन्छ, कलकत्तामा एक सय प्रकार गुरुहरू हुनुहुन्छ होइन, उहाँहरूको गाइडेन्समा उहाँले गरेर त्यहाँदेखि युनिभर्सिटी जोइन गर्दा पनि भइगयो नि,
2: हजुर,
1: तर इच्छा चाहिँ
2: हुनु पर्यो, सिक्नु चाहिँ
1: पर्यो, हजुर, लाइटली लिएर चाहिँ भएन
0: उहाँले पोसिबलै छैन,
1: त्यही भनेको मैले पनि अब उहाँ गुरुकोमा गएर चाहिँ उहाँले त्यही ट्रेनिङ लिएर पनि बसेर होइन गुरुकन्डरमा तिन चार साल सिकेर त्यहाँदेखि फर्दर गर्न सक्नुहुन्छ
2: भनेपछि, यो अघि तपाईँले भन्नुभयो स्कुल जस्तै रहेछ,
1: हजुर
2: सबै क्लास टुवेल्भसम्म त्यहाँदेखि
0: जस्तो कि मैले पनि त क्लास टुवेल्भ पढेँ, त्यहाँदेखि मैले अब यहाँ अलिक बेसिक सिकेको थिएँ, अन्त फेरि मैले त्यो इयरै गएर मैले एडमिसन लिन सकिनँ, किनकि मलाई फर्दर ट्रेनिङ चाहियो, वान इयर ड्रप गरेँ, र वान इयरसम्म मैले उहाँकै अब जस्तो अहिले हाम्रो गुरुजी श्री सन्दीप मल्लिकजी हुनुहुन्छ है, उहाँहरूको गाइडेन्समा मैले सिकेँ, त्यहाँदेखि चाहिँ फर्दर त्यहाँ एडमिसनहरू चाहिँ त्यहाँ उहाँहरूले त्यही गाइड गर्नुहुन्छ नि त्यही हिसाबले, तर अब अहिले चाहिँ अब हामी पनि सक्छौँ, किनकि अब हामी चाहिँ पनि उहाँलाई कसरी गर्नुपर्ने के गर्नुपर्ने
2: भनेपछि तपाईँहरूको इन्स्टिट्युटहरू पनि उहाँहरूसँग टाइप भएको हुन्छ,
0: हजुर हजुर हजुर एकदम
2: हजुर, कोही पठाउनु भएको छ नानीहरू अहिलेसम्म
0: जुनियर स्कलरसिप भन्नाले के भन्छ भने जुनियर र सिनियर स्कलरसिप हुन्छ, सिआरटी भने चाहिँ यो चाहिँ सेन्ट्रल यो हाम्रो गभर्मेन्ट अफ इन्डियाले चाहिँ जो राम्रो डान्समा छ, म्युजिकमा छ, नट डान्स है, म्युजिकमा डान्समा फोकमा वेस्टर्नमा चाहिँ भन्न सकिन्छ है, अन्त

0: त्यहाँदेखि लिएर इन्स्ट्रुमेन्टल है जति पनि क्लासिकल या फोकमा जेमा पनि छ उहाँहरूको चाहिँ एक्चुली हाम्रो स्टेटको चाहिँ गुवाहाटीमा हुन्छ हाम्रो नानीहरूले हामीले गुवाहाटीमा रहेको थियौँ गुवाहाटीमा चाहिँ एउटा इन्टरभ्यू हुन्छ उहाँहरूको इन्टरभ्यू अडिसन हुन्छ त्यो अडिसनमा चाहिँ उहाँहरू पास हुनुभयो भने चाहिँ त्यहाँदेखि चाहिँ उहाँहरूलाई स्कलरसिप दिनुहुन्छ अब स्कलरसिप चाहिँ अब अहिले कति भयो मलाई है आई डोन्ट नो है
1: हाम्रोबाट चाहिँ दुईजना नानीहरू चाहिँ अञ्जली र मेरो एकजना पेमा छोदेन भुटिया एन्ड मुस्कान राई दुईजना चाहिँ
0: पाएको थियो हजुर अन्त त्यसले गर्दाखेरि चाहिँ उहाँहरूलाई चाहिँ सर्टेन मतलब एउटा कुनै टाइमसम्म चाहिँ उहाँहरूलाई चाहिँ सेन्ट्रलले चाहिँ स्कलरसिप दिनुहुन्छ
2: पैसा दिनुहुन्छ भनेपछि तपाईँहरूकै इन्स्टिच्युटमै गर्नु पर्यो गर्नु
0: फर्दर ट्रेनिङ गर्नु पर्यो अन्त त्यहाँदेखि उनीहरूको फेरि इयरली प्रोग्रेस पनि हेर्नुहुन्छ गुरुको अन्डरमा छ कि छैन यसमै रिकमेन्डमै हुन्छ योहरू चाहिँ होइन किनकि यसो हुन्छ स्कुल पाइरबाट कन्टिन्यू छ कि छैन गरिरहेको छ कि छैन तपाईँले यो सिलेबस देखायो भने अर्को वर्ष तपाईँले अर्को सिलेबस दिनु पर्यो अर्को वर्ष अर्को जति इयर हुँदै जान्छ त्यति इयर तपाईँले त्यो निक्स्ट सिलेबस दिँदै र उहाँको गाइडेन्समै गर्दैछु भनेर पनि त्यो एप्रुभ भएर चाहिँ
2: जानुपर्ने हुन्छ भनेपछि सिक्छु भन्नेको लागि एकदमै राम्रो औषध एकदमै राम्रो हजुर कति राम्रो कुराहरू तपाईँले बताइदिइरहनु भएको छ अनि तपाईँहरूले पनि अब त्यसरी नै सायद बाहिरबाट सिक्नुभयो आएर तपाईँहरूले चाहिँ अब बाहिरै बसेर गर्छु किनभने तपाईँले यति राम्रो नृत्य कथक गर्नुहुन्छ है अब तपाईँहरूलाई अघि भने नि देख्दाखेरि नै तपाईँहरूले पर्फर्मेन्स हेर्दा गुजबम हुन्छ कि एकदम काँडा उम्रिने मलाई चाहिँ त्यस्तो हुन्छ अहिले कुरा गर्दा पनि त्यस्तै भइरहेको छ मलाई चाहिँ झन् यो तपाईँहरूको कुराबाट झन् यो गहिराईमा बुझ्दाखेरि त अझै कति अब तपाईँहरूले कति कसरत गर्नुभएको रहेछ भन्ने कुरा चाहिँ अझै पनि बुझिरहेको छ है र अब जस्तै तपाईँहरूले यति राम्रो नृत्य गर्नुहुन्छ अन्त तपाईँहरूले बाहिरै नगरेर चाहिँ किन सिक्किम आउने सोच्नु भयो अलिकति बताइदिनुहोस् न
0: के भयो भने मैले मास्टर्स 2017 पास आउट भएँ र त्यहाँनिर चाहिँ एउटा एकाडेमी थियो अन्त उहाँको एकाडेमी पनि एउटा कथक डान्समा तिमीहरू पनि गर फर्दर मतलब हुन्छ नि अब स्टुडेन्टहरू हामी भनिदिन्छौँ तपाईँहरू पनि आएर यहाँनिर एज अ टिचर गर्नुहोस् न भन्नुभयो तर मलाई चाहिँ के लाग्यो भने मैले त्यो टाइममा चाहिँ के सोचेँ भने है अब सब पैसा भन्ने सबैलाई जरुरत हो है पैसा सबैको जरुरत हो तर मलाई पैसा भन्दा पनि ठुलो चाहिँ मलाई के लाग्यो भने अरे मैले सिकेँ है तर म जस्तै त सबैजना आउनु सक्दैन सिक्किमबाट आउनु सके पनि कतिजनालाई प्यारेन्ट्सले नदेला घरि के होला तर मैले सिक्नुको कारण चाहिँ म मेरो नानीहरूलाई गराउँछु मेरो स्टेटको नानीलाई सिकाउँछु होइन त्यहाँको त अलरेडी मेट्रोपोलिटन सिटी हो त्यहाँनिर त एक स्किलबाट एक छ होइन फेसिलिटी छ तर मैले चाहिँ त्यो कुरालाई पनि छोडेर चाहिँ म आफ्नो सिक्किमलाई म मेरो आफ्नो स्टेटलाई कन्ट्रिब्युसन दिन्छु मैले जानेको चाहिँ म गराउँछु र म सिकाउँछु भन्ने
1: हामीलाई के लाग्छ भने अब हिल्सको नानीहरूलाई सिकाउने मै क्लासिकल क्या जरुरी छ क्या
2: हजुर हजुर तर हेर्नु पर्यो भनेदेखि त अब मेरो दृष्टिकोणमा अघि तपाईँले भन्नु अरू पनि होला तर मेरो दृष्टिकोणमा चाहिँ अब यो कथक नृत्यलाई चाहिँ जन्माउने चाहिँ तपाईँहरू जस्तो नै लाग्छ मलाई चाहिँ किनभनेदेखिलाई यस्तो प्रकारले खुलेर ठुल्ठुलो मञ्चमा पर्फर्म गरेको चाहिँ मैले नानीहरू देखेको थिइनँ अब जो चाहिँ अहिले अब देख्नु पनि पाउँछ हामी कतिवटा कार्यक्रमहरू हुँदाखेरि है किनभने म आफै पनि एउटा नृत्यमा एउटा इच्छा धेरै मलाई इच्छा लाग्थ्यो किनभने त्यस्तो ठाउँै मैले पाइनँ कि अनि त्यतिकै मेरो ठाउँ नपाउँदा इच्छा नै मरेर गयो अब अहिले चाहिँ तपाईँहरूलाई देख्दाखेरि एकदमै तर पनि अब यो उमेर भइसक्यो र पनि एउटा सिक्छु भन्ने चाहिँ हुन्छ तर अब सबैको व्यस्तताले गर्दा त्यही नै हुन्छ
0: अब सबैले अब तपाईँले भन्नुभएको जस्तै अब है इच्छा तपाईँले हुनु तपाईँले व्यस्तताले नभ्याउनु भएकोमा अदरवाइज हाम्रोमा उमेरको चाहिँ कुनै पनि रियाज हुँदैन जस्तो लाग्छ मलाई है मेरो अब जस्तो म्यामकोमा मेरो एकाडेमीमा अहिले लेडिज ब्याज जस्तै 50+ पनि छ अस्ति भर्खर हाम्रो एनुअल प्रोग्राममा
2: एनुअल
0: प्रोग्राममा पनि हामीले पर्फर्मेन्स गर्यो होइन अन्त सो सरी तपाईँलाई हामीले इन्भाइट गर्नु बिर्सेछौँ
2: मलाई मन चाहिँ दुखिरहेको छ
0: होइन हामी त्यो उयो भएको मात्रै कि तर नेक्स्ट टाइम अभियसली तपाईँलाई भन्छौँ है अन्त यो चाहिँ के भने चाहिँ नि मलाई के लाग्छ भने एउटा कला भन्ने कुरा कुनै पनि उमेरले है कुनै पनि समयले र एउटा रेस्ट्रिक्सन भन्ने नआओस् जस्तो लाग्छ है यो हामीले सबैले गर्नुपर्छ है सिक्नुपर्छ त्यही कारणले गर्दा हाम्रोमा एकदमै म त भन्छु म मोटिभेट गर्छु तपाईँहरू जस्तो नाच्दाखेरि मलाई जस्तो कि अस्ति हाम्रो है उहाँहरू लेडिज ब्याचको नाच्दाखेरि मलाई यति बेसी खुसी लाग्यो क्यो एउटा यस्तो नि हाम्रो पनि एउटा गर्ने एउटा एउटा सोर्स अफ इन्कम हो हामीले उहाँहरू आयो भने हाम्रो लाग्यो तर त्योभन्दा पनि खुसीको कुरा चाहिँ उहाँहरू जब आफ्नो लाइफ जिउनु भयो नि त्यो मलाई एकदम खुसी लाग्छ किनकि अब अहिलेको हामी अब बिङ्ग मदर है मलाई पनि याद छ है हामीलाई आफ्नो नानी खानापिना कुनै के जहिले यति बेसी लाइफ लाइफ यति बेसी रस छ क्या हाम्रोमा यति बेसी हेक्टिक छ तर त्यो बाइक पनि जब मेरोमा यहाँ म्यामकोमा हाम्रोमा एक दुईजना लेडिजहरू आएर दुई घन्टा टाइम लिएर उहाँहरूले जस्ट आफू लागि जिउनुहुन्छ नि

0: आनन्द लाग्छ मलाई चाहिँ
1: हजुर हजुर
0: अन्त मलाई खुसी लाग्छ कि तपाईँहरूले गर्नुहोस् नसक्ने इम्पोसिबल भन्ने जिन्दगीमा केही पनि छैन कोसिस गर्नुहोस्
1: टाइम निकाल्नुहोस्
0: हामी छौँ टाइम र कोसिस गर्नुहोस् कोसिस गर्यो भने नि इम्पोसिबल भन्ने कुरा कुनै पनि हुँदैन अन्त यसपालि है लेडिजहरूले गर्नुभयो यति बेसी खुसी लाग्यौँ हामी क्यौँ अन्त उहाँहरूलाई देखेर अरू मोटिभेट
1: भयो हुँदै रहेछ क्या गर्नु सक्ने
0: रहेछ
1: पढेस् त हामीले चाहेको पनि थिएन क्या सक्दैन उनीहरूले होइन भर्खर भर्खर प्राय जस्तोले एडमिसन गरेर गर्नुभयो र पनि जति गर्नुभयो नि हामी एकदम सेटिस्फाई छ है त्यसमा चाहिँ उहाँले सरस्वती वन्दना हामीले गरायौँ उहाँलाई होइन ग्रुपले एकदमै राम्रो
0: चाहे अब सायदै उहाँ 50-60 इयर्सको टाइममा फर्स्ट पर्फर्मेन्स होला डान्स भन्ने कुरा है तर स्टेजले एउटा इन्जोय गरेर गर्नुभयो उहाँहरूको लागि
1: जिउनु भयो
0: मलाई त्यो कुराको एकदमै आनन्द
1: डान्समा त कुनै एजबारै हुँदैन भनौँ न है अब तपाईँले जब सोच्नुहुन्छ तपाईँ त्यति बेला तपाईँको टाइम हो
2: कस्तो राम्रो कुरा है विशेष गरेर अब यो हाम्रो कार्यक्रम पनि महिलाहरूको लागि नै हो महिलाहरूलाई उत्साह गर्नको निम्ति नै हो यो कार्यक्रम पनि अनि तपाईँले यति भनौँ न गहिराईको कुरा बताइदिनु भयो है अब त्यो 50-60 वर्ष पुगेको महिलाहरूले आफ्नो जिन्दगी जिउनु भनेको नि किनभने हामी महिलाहरू त अब यो भनौँ न अहिले पनि चुला चौका सम्हाल्दाखेरि है बाहिर समाज के पर्छ त्यो सम्हाल्दाखेरि नै आफ्नो जिन्दगी जिउन नै बिर्सिन्छ
0: अब मान्छे अहिले डिप्रेसन एन्जाइटी होइन मान्छेलाई त्यो कतिवटा भइसकेको छ तर अब मलाई चाहिँ लाग्छ यो कुराहरू बाइक पनि छ लाइफ क्यो जिउनुहोस् अब तपाईँहरू तपाईँहरूको लाइफ जिउनुहोस् यहाँनिर एज चाहिँ म्याटर हुँदैन क्यो एज म्याटर हुँदैन तपाईँ आउनुहोस् हामी सिकाउनुको लागि हामी रेडी छ भले एक दिन हुँदैन दुई दिन हुँदैन तर 10 दिन
2: हुन्छ
0: हामी नचाहेर देखायौँ होइन कन्फिडेन्ट हामी राखेको
1: छौँ वेलकम छ तपाईँहरूलाई
2: हजुर जतिजना पनि हाम्रो कार्यक्रम नारी संसार सुनिरहनु भएको छ तपाईँहरू नृत्य अब यही भन्दिनँ तपाईँहरू कथकै सिक्नुपर्छ भन्ने पनि छैन है तपाईँलाई जुनै फर्म डान्सको जुनै नृत्य पनि गर्न मनपर्छ है तपाईँ अब मै जस्तो सोच्नुहुन्छ भने मेरो त अलिकति उमेर पुग्यो म सक्दिनँ भनेर सोच्नुहुन्छ भने तपाईँहरूको लागि दुईजना म्याडमहरूले अझ यति राम्रो कुरा गरिदिनु भयो जब तपाईँले सिक्नुहुन्छ तबदेखि नै तपाईँको उमेर सुरु भएको
0: हुन्छ
2: एज इज जस्ट अ नम्बर भन्ने खाले छ नि त्यसलाई नै सोचेर हिँड्नु पर्ने रहेछ अब तपाईँहरूको कुरा सुन्नु अलिकति म पनि मोटिभेट भयो अलिकति बिहान छिटो उठेर अब म पनि प्र्याक्टिस चाहिँ गर्नु पर्यो भन्ने हजुर एकदम रमाइलो कुराकानी भइरहेछ अघि तपाईँहरूले भन्नुभयो नि अब कथकमा जुन चाहिँ तपाईँहरूले ताल बोल लगाएर गर्नुहुन्छ भने नि एकदमै तपाईँहरूको चाहिँ त्यो बोल भन्छ तपाईँहरू लाउनुहुन्छ नि त्यो बोलै लाउँदाखेरि पनि एकदमै मजा लाग्ने गर्छ है अब एक दिन त तपाईँहरू दुईजना अब गुरु शिष्यसँगै पनि हुनुहुन्छ है मैले तपाईँहरूको पर्फर्मेन्स अब नृत्य त हेरेकै छु तर तपाईँहरूले बोल लाउनुहुन्छ नि त्यो पनि एकदमै अब मलाई त त्यही सुन्दा पनि जिरिङ जिरिङ हुन्छ अलिकति हाम्रो श्रोताहरूलाई पनि सुनाइदिनुहोस् न आज
0: अच्छा बोल अब बोल भन्नाले चाहिँ हामीले के हुन्छ भने अब एउटा ताल कुनै पनि एउटा जस्तो कि हामीले ताल गर्यौँ भने हामी सुरु ताल तिन ताल ताल यो ताल तर हामी सुरुवातको ताल तिन तालबाटै सुरु गर्छौँ है किनभने तिन तालमा चाहिँ धेरै गहिराई छ त्यो त्यसको मिठासै तिन तालमा छ 16 मात्राको हुन्छ
1: 16
0: बिट तिन ताली एक खाली हुन्छ होइन 1/5/13 ताली भयो भने 1/9
1: खाली होइन
0: र चाहिँ अब यसमा यसबाट नै हामीले कतिवटा कम्पोजिसनहरू बनिएको हुन्छ गुरुजीहरूबाट सिकेको है हामीले पण्डित बिजु महाराजीकोबाट गुरु श्री सन्दीमलीजीकोबाट हामीले कतिवटा बोलबानीहरू कतिवटा राम्रो राम्रो कम्पोजिसनहरू सिकेको छौँ र हामीले त्यही बोलबानीहरूलाई कति कुरा अब गर्दाखेरि पनि स्टिल हामी अहिले पनि हामी गरिरहेको छौँ उहाँहरू सिकिरहेको छौँ हो
1: हजुर
0: अन्त अब जस्तै कि हामीले सिम्पल हामीले एउटा बोल गर्दाखेरि ताथै त त्यही आथै त त्यही
1: त्यही त्यही त्यही त्यही त्यही
0: त त्यही ताथै त त्यही आथै त त्यही त्यही त्यही त्यही त्यही त्यही त त्यही ताथै त त्यही आथै त त्यही त्यही त्यही त्यही त्यही त्यही त त त त त त यो सिम्पल एउटा टुक्रा जो हामीले गुरुबाट सिक्ने मौका पायौँ
2: स्पिचलेस भन्छ म चाहिँ हेरेको हेरेको भयो तपाईँले हाम्रो श्रोताहरूले पनि सुनिरहनु भएको छ सायद उहाँहरूले पनि एकदमै मजा लिइरहनु भएको होला हाम्रो कुराकानी साथी तपाईँहरूले लगाइदिनु भनेको बोलमा झन् उहाँहरू एकदमै खुसी हुनुभयो
0: एउटा हामी एउटा गिन्तीको एउटा सिम्पल बोल तिन तालबाट दादिन दिन्दा दादिन दिन्दा नातिन तिन्दा तादिन दिन्दा दादिन दिन्दा दादिन दिन्दा नातिन तिन्दा तादिन दिन्दा एक दुई तिन चार पाँच एक दो एक दो तिन चार पाँच एक दो तिन एक दो तिन चार पाँच एक दो तिन चार पाँच एक दो तिन चार पाँच एक एक दो तिन चार पाँच एक दो एक दो तिन चार पाँच एक दो तिन एक दो तिन चार पाँच एक दो तिन चार पाँच एक दो तिन चार पाँच एक एक दो तिन चार पाँच एक दो एक दो तिन चार पाँच एक दो तिन एक दो तिन चार पाँच एक दो तिन चार पाँच एक दो तिन चार पाँच
2: साह्रै राम्रो है अनि सायद मलाई लाग्छ तपाईँहरू अब यसरी प्र्याक्टिस गर्दाखेरि सायद बोल लाउने पनि तपाईँहरू नै हुन्छ पर्फर्म गर्ने पनि तपाईँहरू हुनुहुन्छ
0: हजुर यस्तो हुन्छ बोल हामी जब बोल लाउने भन्दा अब यो रिसाइटेसन
2: परन्त
0: अन्त हामी विथ एकम्पनीसँग तबला पकवा हार्मोनियम या हाम्रो जति पनि हुन्छ हामीलाई पर्फर्मेन्स गर्दाखेरि उहाँहरूसँग बसेर उहाँसँग यो चाहिँ एउटा कनेक्सन हुन्छ
1: स्टुडेन्ट
0: गुरु सँग

0: एउटा हाम्रो जो हामीलाई एकम्पनी बजाइरहेको हुन्छ उहाँहरूसँग एउटा सोल कनेक्सन हुन्छ, यस कनेक्ट थ्रु कनेक्ट हाम्रो यो पर्फर्मेन्स बनेको हुन्छ।
1: भनेपछि कथक नृत्य गर्नेले अलिकति यो अघि तपाईँले भन्नुभएको छ बोल पनि सिक्नै पर्ने हुन्छ।
0: हजुर, यो त बोल
1: तपाईँले
0: ताल याद गर्नु पर्यो, लय लय भन्ने स्पिड हुन्छ, जस्तै कि विलम्बित, द्रुत, मध्य, यो लय हो। यो अब ताल तपाईँले कुन चाहिँ तालमा गर्नुहुन्छ त्यो ताल याद हुनुपर्छ। तपाईँले हातमा पनि देखाउनु पर्छ, तपाईँले नगमा पनि सुन्नुपर्छ। नगमा भनेको त्यो बजिरहेको हुन्छ, त्यो लय
2: इन्डियन क्लासिकल। अब मैले बुझ्दा चाहिँ प्रायः जस्तो किन सिक्नु मान्दैन भन्नु, यहाँ दिमागको काम पनि,
1: दिमागको काम। हजुर,
2: अब 16 बिट हामीले बजाउँदाखेरि नगमा बजिरहेको हुन्छ, धादिनको बिट बजिरहेको हुन्छ। अब नानीहरूले यहाँ अब धादिन दिन गरिरहेको हुन्छ होइन, अब उता चाहिँ त्यो कान पनि ठाडो पर्नु पर्यो उनीहरूले।
1: हजुर हजुर,
2: त्यो 16 बिटमा टक्कै उनीहरू सममा आउनु पर्यो। अगर सममा आइपुगेन भने त्यो रङ भइगयो, सम अब बाहिर गयो, 16 बिटको बाहिर रङ भइगयो। त्यही भएर चाहिँ उनीहरूलाई त्यो कुरो चाहिँ क्या एकदमै प्रपर क्या, त्यहाँ पनि कान पनि ठाडो पार्नु पर्यो,
0: कन्सन्ट्रेट क्या,
2: मेडिटेसन
0: भन्दा। किनभने चाहिँ यो विदाउट मेडिटेट हुँदैन, किनकि तपाईँले ऊसँग कनेक्ट गरिराख्नु पर्यो। तब म तपाईँसँग हाँसिरहेको मैले सुनिरहनु
2: पर्छ, हजुर,
0: एक्सप्रेसन पनि तपाईँलाई देखिराख्नु पर्छ, तपाईँको पुरा फुल मुभमेन्ट, बडी, खुट्टा, हात,
2: अनुहार, रङ भयो भने तपाईँले अगेन त्यो कुरो रिपिट गर्नु पर्यो स्टेजमा पनि। त्यो बिचमा तपाईँ आइपुग्नु भएन भने तपाईँ जति ठुलो डान्सर पनि भए पनि रङ भयो भने तपाईँ अगेन त्यो कुरो तपाईँ रिपिट गर्नुपर्छ, स्टेजमा गर्नुपर्छ, राइट गरेरै तपाईँ छोड्नुपर्छ, नभए
1: तपाईँले भन्नुभएको जस्तो यसमा चाहिँ एकदमै दिमागको काम पनि पुरा हुन्छ।
0: एकदम एकदम तपाईँले अब मलाई हुन्छ नि तन छ कहाँ, मन छ यहाँ भन्ने
2: हुँदैन,
0: एकदम तपाईँको तन मन चाहिँ यी हुनुपर्छ।
1: हजुर, पहिला पहिला अब त्यो के याद आयो भन्दा तपाईँले हामी पहिला नाच्दाखेरि बिग्रियो पनि केही हुन्थेन नि, फेरि लडे भने पनि उठेर आएर हामी नाचिहाल्ने, त्यस्तो चाहिँ भएन।
2: प्योर इन्डियन क्लासिकलमा
0: चाहिँ एकदम तपाईँको एउटा ट्रेनको यो जुन चाहिँ ट्र्याक छ नि,
2: त्यो हिसाबले
0: यता गएको त एक्सिडेन्ट। मलाई सिम्पल वेमा मैले भन्नु खोज्दाखेरि चाहिँ एउटा ट्र्याक हो यो चाहिँ, एकदम तपाईँ डिसिप्लिनमा बस्नुपर्छ।
2: हामी जस्तो डिफ्रेन्ट डिफ्रेन्ट लयमा जान्छौँ नि, जस्तो त्रितालमा थ्री इयर्ससम्म सिकाउँछु, अब यो तीन ताल त राजा ताल भन्छ होइन, यसको त कुनै एन्डिङ छैन। त्यसको अथवा त हामी सेकेन्ड इयर जुन चाहिँ झापतालमा आउँछौँ, त्यहाँदेखि एक तालमा गर्छु, धमार ताल, डिफ्रेन्ट तालमा छ। जब 16 बिटमा गर्दछ भने 12 बिटमा फेरि गर्नु पर्यो, 14 बिटमा गर्नु पर्यो, 15 बिटमा गर्नु, पञ्चम सरी ताल, त्यो प्रकारले जान्छ हाम्रो।
1: हजुर हजुर, भनेपछि निकै लामो,
2: निकै लामो प्रोसेस छ। हजुर,
1: प्रोसेस चाहिँ लामो छ,
2: सर्टकटमा चाहिँ हुँदैन, सर्टकटको जग्गै छैन। यहाँ
1: छिट्टो क्लासिकल डान्सर हुन्छु भन्ने त छैन, तर यसमा चाहिँ एकदमै धैर्य चाहिँ हुनु पर्यो है, धैर्य हुनु पर्यो, एकदम डिसिप्लिन पनि हुनु पर्यो है, एकदमै आफू अलिकति दिमाग पनि चलाउने हुनु पर्यो। तपाईँहरूको कुरा सुन्दा त्यस्तो लाग्यो, तर म पनि अब एउटा अडियन्स भएर हेर्दा चाहिँ मलाई चाहिँ अब के सजिलो नाचेको जस्तो लाग्थ्यो कि, अब के मजाले तिनवटा फटाफट गरिहालेको, के छिटै म त सिकिहाल्छु नि भन्ने खाले त्यस्तो थियो। तर आज तपाईँहरूको कुरा सुन्दा चाहिँ होइन, अलिकति सोचेर नै कदम उठाउनु
2: पर्यो,
1: तर धैर्य
2: तपाईँले प्रिपेयर चाहिँ हुनु पर्यो, सिक्नै पर्छ। अब जस्तो हामी क्लास हेर्नु स्याटरडे सन्डे डेज त होइन, र त्यसमा त केही हुँदैन नि त, हामी त सिकाउँछ छोरी, उहाँले रियाज चाहिँ मेन घरमै
1: घरमा गर्नु पर्यो,
2: विदाउट रियाज त क्लासै गरेर तपाईँले गर्नु सक्नु हुँदैन। अब जस्तो तपाईँले सोच्नु भएन, म एकैचोटि स्टेज पर्फर्मेन्स गर्छु कहिल्यै हुन सक्दैन, अब दुई दिन क्लास गरेर तपाईँले स्टेज पर्फर्मेन्स कहिले दिनु सक्नुहुन्छ, रियाज त डेली चाहियो नि त तपाईँलाई,
1: गर्नु
2: पर्फेक्सन त आउनु पर्यो त्यो कुरामा।
1: हजुर म्याडम, तपाईँहरू त अब यति निपुण हुनुहुन्छ है, तर तपाईँहरूले अब क्लास पनि खोलिरहनु भएको छ, तपाईँहरूले पनि अहिले पनि सिक्नुपर्छ
2: स्टिल न, हामी सिकि नै रहेको
0: छौँ,
2: एकदम अनलाइन क्लासेसहरू पनि
1: सिक्नुहुन्छ।
0: यस्तो लाग्छ यो त सिक्ने कुरा भने कहिले पनि एन्ड हुँदैन क्या, अन्त जस्तै कि अहिले अब जस्तै कि अब मेरो एउटा इक्जाम्पल लिन्छु है, अब म ठुलो भएको चाहिँ होइन है, अब मैले मास्टर्स गरेँ यसमै, हुनु त अरू यो फिल्डमा अरूहरू गर्ने पनि हुनुहुन्छ है, तर मेरो एउटा इक्जाम्पल के त, अब मास्टर्स गरेँ मतलब त मैले भयङ्कर भएँ, म पढिसकेँ त होइन नि त है, अब त्यहाँदेखि चाहिँ सुरु हुँदो रहेछ खास स्टार्टिङ चाहिँ। पहिला चाहिँ हामीले जब ब्याचुलर मास्टर्स गर्दाखेरि त बेसिक मात्रै थिएछ हाम्रो लागि, अब जब मास्टर्स गरिसके नि त्यहाँदेखि चाहिँ सुरु हुँदो रहेछ, अझै झन् टिचर भएपछि चाहिँ त्यहाँदेखि
2: चाहिँ
0: तपाईँले हुन्छ नि, किनकि यस्तो हुन्छ एउटा टिचर भनिसकेपछि एउटा रेस्पोन्सिबिलिटीको कुरा है, एउटा कुनै पनि नानी तपाईँको गाइडेन्समा छोडेको र कुनै नानीलाई उसको ट्र्याक सही हुनुपर्छ, यो हाम्रो दायित्व हो, हामीले लिएर गर्नुपर्छ, र हाम्रो एज अ प्यारेन्ट्स भन्दा पनि डरलाग्दो प्यारेन्ट्स हामी भएर गर्नुपर्छ। त्यो कारणले गर्दाखेरि सबैभन्दा पहिला सिकेको ट्रेन चाहिँ आफू हुनुपर्छ. हामी तपाईँ हामी सही छौँ भने मात्रै तपाईँको हामी नानीलाई पनि सही लान सक्छौँ. हामी सही छैनौँ र हामी ट्रेनै छैनौँ भने हामी के सिकाउँछौँ?

0: छौँ पछाडि होइन, हामीसँग सीमित राखेर हामी पनि
1: प्यारेन्ट्सले विश्वास चाहिँ गर्नु पर्यो क्या, प्यारेन्ट्सले पुसअप गर्नु पर्यो नि उनीहरूलाई होइन, होइन यसमा गराउँछु भन्नु चाहिँ ठान्नु पर्यो प्यारेन्ट्सले.
2: हजुर, त्यो प्यारेन्ट्सकै कुरा गर्दाखेरि फेरि तपाईँहरूलाई सोध्नु मन पर्यो है, तपाईँहरूले अब आफ्नो आफ्नो डान्स क्लास चलाइरहनु भएको छ, अब पहिला सुमे म्यामले त अब त्यही खाले नै वातावरण पाउनुभयो र सपोर्ट पनि पाउनु भएर तपाईँ त्यसमै अगाडि पनि बढ्नुभयो. अब जस्तै हाम्रो अञ्जली म्यामले अलिकति त्यतिखेर अब थिएन त्यस्तो खाले, तपाईँले सुमे म्याम जस्तो एउटा राम्रो एउटा गुरु पाउनुभयो है, र अहिले हेर्नु पर्दाखेरि तपाईँहरूको आफ्नो आफ्नो डान्स क्लास छ, प्यारेन्ट्सहरू भयो, नानीहरू भयो है, यो नृत्यलाई लिएर क्लासिकल नृत्यलाई लिएर कतिको उत्सुकताको साथमा उहाँ आउनुहुन्छ, कतिको अवेरनेस आएको छ यो नृत्यलाई लिएर अहिले?
0: अहिले चाहिँ नि म एकदमै आई फिल प्राउड के, पहिला हाम्रो जमाना या म्यामको जमानाको टाइमको प्यारेन्ट्स हुनुहुन्न है, अन्त यो पनि अब राम्रो प्लस पोइन्ट हो. अहिलेको प्यारेन्ट्सहरू एकदमै कन्सियस हुनुहुन्छ डान्स एन्ड म्युजिकमा, हाम्रो नानीहरूलाई एज एन एकाडेमिकली मात्रै नलैजाउँ है यो फिल्ड, एज एन हामीले एउटा क्रिएटिभिटीले मैले क्रिएटिभिटीमा पनि उनीहरूको नानीहरू होस् भन्ने नानीहरूकोमा अहिले त्यो मतलब छ नानी है प्यारेन्ट्सहरू, त्यही भएको कारणले गर्दा होला सायद अहिले हाम्रोमा एकदमै राम्रो स्टुडेन्टहरू पाइन्छ, स्विमिङको एकाडेमीमा एकदमै राम्रो नानीहरू छ है, अब हामीले छैन भन्नु मिल्दैन किनकि है, अन्त त्यो चाहिँ एकदमै प्यारेन्ट्सहरूको नै सायद इनिसिएटिभ हो है, उहाँहरूले
1: उहाँले ल्याउनुहुन्छ नानीहरू, नो डाउट होइन, हाम्रो क्लासमा प्रायः छ नानीहरू त निकै नै है, अन्जली र मेरोमा त. तर अब मैले चाहिँ भने है, अब जुन चाहिँ प्रकारले अब अहिले छ उनीहरूले गर्नुहुँदैछ, नानीहरू सानसानै छन् त, र मलाई चाहिँ लाग्यो कि क्लास 10-12 आफ्टर है बाद पनि उनीहरूले त्यो नानीहरूलाई कन्टिन्यू क्या गर्नु, यो चाहिँ नछोड्नुहोस् भन्ने खालको क्या, त्यो चाहिँ हुनुपर्छ क्या प्यारेन्ट्सले. अब उहाँले प्रायः त मैले तपाईँलाई भनिहालेँ अघि है, प्रायः 12 सकेपछि त प्रायः नानी फर्केरमै आउँदैन है क्लास. अब मैले चाहिँ भन्छु, अब सानैदेखि त्यो नानीलाई सिकाउनु भयो, तपाईँले एउटा इन्भेस्ट पनि त गरिरहनु भएको छ
2: हजुर,
1: अब त्यतिकै अचानकै उनीहरूले क्या त्यो नानीहरूलाई उठाएर लानुहुन्छ त्यस्तो प्रकारले, अब क्लासमा अब आउँदैन नानी, अन्त के चाहिँ फाइदा भयो भन्ने त्यो पनि एउटा क्या मलाई क्वेसन क्या कोही बेला लाग्छ.
0: हाम्रो यता हिलमा
1: सिरियसनेस चाहिँ अलिकति क्या कम्ती छ क्या मलाई, मैले बुझ्दा चाहिँ जस्तो प्लेन साइडको हेर्नुहोस् हेर्दाखेरि उहाँले चाहिँ यो कुरोलाई चाहिँ उनीहरूले यस्तो सोच्छ नि त, अब मैले डान्स क्लास हालेपछि एउटा इन्भेस्ट गरेको हो नि त, त्यही यो नानीलाई त इन फ्युचरमा चाहिँ उनीहरूले एउटा यस्तो छैन, त्यो नानी पढेर पनि जबै गर्नुपर्ने भन्ने पनि छैन, उसले बादमा यो कुरोलाई कन्टिन्यू गरेर राख्यो भने त उसले इन्स्टिट्युट खोल्नु पनि सक्छ नि त, होइन यो कुरा लिनु सक्छ. क्लासिकल डान्सै पनि जुनै पनि डान्स हामी गऱ्यो भने एक्चुअली मेन्टली पनि हामी है कति फ्रेस रहन्छु होइन, त्यो पनि सोच्नु पर्यो नि त, अब अर्निङ त सबले गर्छ है, हजुर जबतिर पनि भइहाल्छ नि अर्निङ त, तर म चाहिँ त्यस्तो लाग्यो क्या प्यारेन्ट्सले अलिकति भिन्दै क्या है छुट्टै अलिकति सोच्नुपर्छ क्या उहाँहरूले क्या.
0: इन फ्युचरमा त अभियसली सिक्किममा पनि एज एन सब्जेक्ट हुन्छ है, त्यो टाइममा तपाईँको हातमा डिप्लोमा या डिग्री नै छ भने चाहिँ एकदमै राम्रो, किनकि उहाँहरूले चान्स पाउँछ नि त यो फिल्डमा, तपाईँहरूले एज अ टिचर भन्नु या यस कलेज प्रोफेसर हुन सक्ला होइन, अन्त त्यसले गर्दाखेरि चाहिँ अब फ्युचर छ नि जस्तो लाग्छ अब है.
1: तर गभर्मेन्टको कुरा गर्दाखेरि मलाई चाहिँ लाग्यो अब डिपार्टमेन्ट म्युजिक डिपार्टमेन्ट छ तपाईँलाई थाहा छ होइन,
2: हजुर हजुर,
1: मलाई डान्सको पनि हुनुपर्ने क्या,
2: हजुर हजुर
1: एकदमै जरुरी छ क्या, डान्सको भयो भने चाहिँ नानीहरूले के भन्छन् आफ्टर 12 चाहिँ यतै जोइन गर्न सक्छ नि त मास्टरको लागि, अब जस्तो हाम्रो अञ्जलीले मास्टर गरेर आएको छ उताबाट होइन, अब उहाँले चाह्यो भने अञ्जलीले पनि त्यहाँ गरेर नानीहरूलाई होइन गर्न सक्छ,
2: त्यो भयो भने आफ्नै घरकै खाना खाएर घर आँगनमा नै सजिलो पर्यो नि है, सजिलो पर्यो बाहिर जाने,
1: बाहिर जानु पर्थ्यो
2: कतिजना चाहिँ अब त्यही हुन्छ अरे इच्छा हुँदा हुँदै पनि, अब जस्तो इच्छा मानेर डिस्टेन्स
1: के कतिले सोच्छन् त कलकत्ता जानु पर्यो है, खर्च कति छ हुनु पनि कति प्यारेन्ट्सको प्रब्लेमै हुन्छ,
2: किनभने फेरि अब कतिजना त बाहिर पनि गएको हुँदैन, डर पनि प्यारेन्ट्सलाई डर पनि हुन्छ, यो चाहिँ एकदमै राम्रो कुरा गर्नु.
0: फेरि यस्तो पनि हो कि तपाईँलाई म के भन्छु, अब त्यो चाहिँ मेरो रियालिटी हो है, म पनि त पहिला कहिले पनि गएको थिइनँ है, अन्त त्यो त्यो जग्गामा सर्भाइभ गर्नु पनि सक्ने एउटा कुरा हुन्छ, अन्त त्यहाँ गएर तपाईँले जोसुकै जहाँसुकैलाई गरेर गऱ्यो भने तपाईँहरू एकदम मिसगाइड हुन्छ, त्यो चाहिँ मेरो एक्सपिरियन्स हो, यो कुराहरू मैले झेलेर आएको छु है, म आजको दिनमा अञ्जली राई म त्यसै यो जग्गामा पुगेको होइन, किनभने त्यो जग्गाको त्यो स्ट्रगल टाइम के हो, अब स्ट्रगल म भन्दिनँ त्यसलाई है, अब मैले त्यो हुनु मेरो लागि राम्रो भयो, म आजको दिनमा यो निक्लिनु भयो र मैले इक्जाम्पल दिन सकिरहेको छु, किनकि कतिवटा जग्गामा यति बेसी डोमिनेट हुन्छ है हामीलाई कतिजना के हो के गर्छस् यिनीहरू चिन्की आइस, अभियसली अब नर्थ इस्ट हामी यिनीहरू ए चिन्की मिन्की भन्थ्यो हामीलाई होइन, तर आफू चाहिँ हुन्छ नि मान्छेको कुरा नसुनेर म चाहिँ त्यस्तो अटेरी थिएँ क्या, कसले के भन्दैछ कसो भन्दैछ, इभन मेरो म त साथी पनि बिहारी साथी थिएँ क्या, म पार्टनर पनि म आफ्नो स्टेटसँग मान्छेसँग बसेर मलाई चाहिँ लाग्थ्यो क्या सायद म डिस्ट्र्याक्ट हुन्छु होला है, म चाहिँ कस्तो भन्नु न अब हुनु त म एजमा अलिक सानो नै थियो होला त्यो टाइममा, तर पनि म एकदमै मेरो चाहिँ यस्तो थियो क्या, यस्तो फोकस थियो मेरो चाहिँ भरै मेरो नेपाली साथीहरूसँग बस्दाखेरि थियो त्यहाँनिर है, हजुर पनि थियो उनीहरूसँग बस्दाखेरि के हो ए आज त्यहाँ आज के भन्ला होइन, अन्त मेरो आमा बाउले मलाई जुन चाहिँ मलाई एफोर्ड

0: गरेको छ। अब त्यहाँ गएर बस्नु पनि त एउटा कुनै पनि मामुली कुरा हुन्थेन है, मेरो आमा बाउले सक्थ्यो भन्दैमै मैले त्यो कुरालाई पनि त मैले रियलाइज गर्नु पर्थ्यो है। अन्त त्यसले गर्दाखेरि चाहिँ म चाहिँ बिहारी साथीसँग बस्थेँ क्या, ऊ साथी न रकल जगल न के हो, सिम्पल लाइफ चाहिँ नै मलाई एडप्ट गरेँ हो। त्यहाँदेखि आजको दिनमा अब यो हुनु सम्भव पनि त्यही
1: प्रब्लम
0: मैले प्राउड फिल गर्छु भनेर मलाई बढाउँछु भनेर सोचेको थिएँ क्या। अन्त म आफैलाई खुसी लाग्छ मैले त्यो गर्नु, मेरो जुन चाहिँ मेरो गोल थियो त्यसलाई मैले
1: सही गुरु पाउनुमै भाग्य हामीले है, त्यो गुरु पनि है सबैले पाउँदैन, अब अञ्जलीले पनि पायो होइन, मेरो थ्रु होस् अञ्जली सन्दीप हाम्रो गुरुजी जो हुनुहुन्छ अहिले होइन, हामी भाग्यमा नि हामीलाई लाग्छ
0: मान्छेले गर्यो कति कुरा है। अन्त त्यही भन्छु अब के नानीहरू हामीलाई जाँदाखेरि पनि कति मिसगाइड हुन्छ, कतिले पैसै मात्रै हेर्छ, यो कुराहरू छ भाइ एकदमै छ यो कुराहरूलाई, यो कुरा मैले फेस गरेर कति
2: भनेपछि जतिजना पनि जानु चाहनुहुन्छ भनेदेखिलाई एकदमै राम्रो बुझेर मात्रै गएको जानकारी बुझिएर, अनि तपाईँले भन्नुभएको जस्तै अनि सङ्गत गुनाको फल भन्छ नि साथीभाइ पनि एकदमै
1: बुझेर
0: यो कुरा त हुन्छ। अब स्पेसियली हाम्रो सिक्किमको नानीहरू सोच्नुहोस् कहिले कहिले निस्केको हुँदैन, कोही बेला अब कोही त होला कतिजना त कहिले बाहिर निस्कौँ कि भनेर त आफ्नो गोल छोडेर है, आफ्नो जुन चाहिँ एम एन्ड एम्बिसन छ त्यो छोडेर अर्कोपट्टि जाने,
1: तपाईँ माथि पनि एक्चुअली डिपेन्ड गर्छ नि, हामी माथि पनि होइन भन्नु
2: हजुर,
1: हामी होइन फोकस चाहिँ हामीले एकदम क्या त्यो कुरामा राख्नुपर्छ क्लियर क्या, म त्यो गर्छु गर्छु त्यो डेडिकेसन चाहिँ हुनुपर्छ क्या,
2: हुनुपर्छ त्यो,
1: नभए तपाईँ त भट्किनु त सजिलो छ नि होइन,
2: एकदमै सजिलो छ
1: सजिलो भट्किनु,
2: अब आमा बाउ नजिक छैन भने जुन त झन् सजिलो छ, झन् बाहिरतिर गएपछि बाहिरको रङ्गिन चङ्गी रमझम देखेपछि त, तर एकदम आफूले के सोचेर
1: तपाईँ अलिकति पोजिटिभ पनि हुनुपर्छ
0: मैले किन यस्तो यो क्लासिकल फिटले छु भन्ने जस्तो फिलहरू भयो क्या, किनकि मान्छेको के हुन्छ नि अब त्यहाँनिर क्रिटिसाइज हुन्छ है, मान्छेले बुल्ली गर्छ, यिनीहरू के खुट्टा हात हलाउनु नजाने, तर मलाई यस्तो चाहिँ सोचेको थिएँ म यिनीहरूलाई, म
1: प्राय अञ्जलीलाई कतिले भन्थे तपाईँ उसको त फेस अर्को हाम्रो है अब नर्थ इस्टको फेस छ, र यसो भन्छ अञ्जलीले भन्थे मणिपुरी किन है मणिपुरी किन नगर्यो मणिपुरीमा जान्छ अञ्जली भन्दा म कत्तकै सिक्नको म त कत्तकै गर्छु
0: त्यो भयो, एकदमै त्योहरू पुरा हुन्छ नि, तर अब हामीले भनेछ त तपाईँ नि जब तपाईँको मनमा तपाईँले सोच्नु भएको छ नि
2: तपाईँ
0: जस्तै आधी हुरी आयो भने त्यो मनलाई तपाईँले हलाउन सक्नुहुन्छ, त्यो तपाईँको मन
2: त्यो पनि जुनै काममा पनि भनौँ
0: जुनै काममा पनि हजुर,
2: नृत्यमा मात्रै नभएर जुनै चाहे तपाईँ खेलको क्षेत्रमा होस् है, चाहे तपाईँ बिजनेसमा होस् त्यो चाहिँ हुनु पर्यो।
0: अन्त चाहिँ म चाहिँ भगवान भन्दा ठुलो मेरो लागि जिन्दगीमा केही पनि छैन, भगवानको इच्छा योजना बिना संसारमा केही पनि हल्लिनु पनि सक्दैन, चल्नु पनि सक्दैन, उहाँको योजना छ होइन, भाग्यमा जे छ त्यसमा खुसी हुन्छु हो। अन्त त्यसले गर्दा आफ्नो मन चाहिँ तपाईँ एकदम पोजिटिभ बी
2: पोजिटिभ राख्नु पनि गर्छु भने
1: पनि हजुर खतरनाक दुई लेडिज
2: होइन, एकदमै यो चाहिँ जति पनि हाम्रो सुनिरहनु भएको छ महिला दिदी बहिनीहरू है, अब उहाँहरूको लागि पनि एउटा यो चाहिँ एउटा स्ट्रङ मेसेज हो क्या, कतिजनालाई अब गर्नु इच्छा हुन्छ होइन, आ म सक्दिनँ कि होइन, आधीमा गएर होइन म आ छोडिदिन्छु मैले के गरेछु लाइफमा भन्ने हुन्छ, तर उहाँहरूको लागि चाहिँ तपाईँहरूको एकदमै यो स्ट्रङ मेसेज क्या, गर्छु भनेपछि गर्छु
0: मान्छेले राम्रो त कहाँ भन्छ म्याम,
2: हजुर हजुर
0: तपाईँले तब आफूले तपाईँ सोच्नुहोस् राम्रो नराम्रो त्यो देख्ने पनि हेर्ने पनि काम छैन, देख्ने पनि काम छैन होइन, तर तपाईँ सक्सेस हुन्छ त्यो चाहिँ हामीले पनि गरेको, यो चाहिँ हामीले कथा भनेको होइन म्याम, यो चाहिँ हामीमै भएर आएर नै आजको दिनमा यो जग्गामा हामी आयौँ है, अब आउँदैछौँ है, अब इन फ्युचरमा
1: हामी सिक्दैछौँ, यसको त एन्ड त छैन, सिक्नेको त कुनै उमेर, अब क्लासिकल एउटा लिएर फिल्ड लिएर हामी गर्छौँ, कथकै अहिले सिकिसकेको छुइनौ राम्रोसँगले भनौँ न, अहिले पनि सिक्दैछु भनौँ
0: हिजोको 10 वर्षमा मैले साहित्य त्यही ताल नाचिरहेको थिएँ भने आज
1: म
0: 10 वर्षमा नाच्दाखेरि डिफरेन्स यति हुन्छ, त्यसलाई जुन चाहिँ एक्सप्रेस गर्ने जुन चाहिँ वे हुन्छ
2: तरिका चाहिँ
1: अलिकति
0: त्यो मात्रै अलिकति डिफरेन्ट भयो।
2: र म तपाईँहरूकै फेरि अलिकति व्यक्तिगत कुरा गर्न चाहन्छु, तपाईँहरू विशेष त दुईजनै महिला हुनुहुन्छ, अहिले त तपाईँ पनि आमा भइसक्नु भएको छ, तपाईँ त आमा हुनुहुन्छ, आमा
1: पनि
2: अलिक दिनमा आमा आमा हुनुहुन्छ है, कसैको बुहारी हुनुहुन्छ, कसैको स्वास्नी हुनुहुन्छ, यो यो सबै कुराहरूलाई लिएर तपाईँहरू अघि बढ़िरहनु भएको छ, अनि यो नृत्य क्षेत्रमा लिएर परिवारको सहयोग चाहिँ कस्तो हुनुपर्छ जस्तो लाग्छ, किनभनेदेखिलाई निकै पहिला हेर्नुपर्दा अघि तपाईँले पनि भन्नुभयो नाचेर के गर्छस् भन्ने खालि थियो नि त त्यतिखेर, अन्त यसमा परिवारको सपोर्ट आफ्नो हस्बेन्डको सपोर्ट चाहिँ कतिको जरुरत छ,
1: बिफोर म्यारेज त प्यारेन्ट्सको सपोर्ट त एकदमै जरुरी, अब विदाउट प्यारेन्ट्स त हामीले गर्नु पनि सक्छौँ होला होइन, बिहा भएर चाहिँ अब हस्बेन्डको सपोर्ट त एकदमै होइन झन् जरुरी हुन्छ, फ्यामिलीको सपोर्ट, र त्यो कुरामा चाहिँ मलाई लाग्छ कि हामी एकदमै भाग्यशाली छौँ क्या, उहाँको सपोर्ट बिना त हुनु पनि सक्थेन है, मेन त हस्बेन्डको सपोर्ट एकदमै जरुरी छ,
2: एकदमै गर्नुहुन्छ सपोर्ट
1: एकदम एकदमै।

0: मेरो सन्दर्भमा चाहिँ के भन्छु भने म त एकदमै थ्याङ्कफुल ग्रेटफुल क्या म मलाई कि आई फिल सो लक्की क्या सायदै संसारमा म जतिको लक्की छैन होला जस्तो पनि लाग्छ मलाई किनकि मेरो प्यारेन्ट्सहरू एकदम सपोर्टिभ जुन चाहिँ मैले यो फिल्डलाई सुने एक दुई कुरा पनि नसोचे मलाई यो फिल्डमा मलाई यो अपर्च्युनिटी दिनुभयो है उहाँहरूले देखाउनु भएरै मलाई म जति नै ट्यालेन्टेड जति नै कलाकारिता भए तापनि मेरो आमा बाउले मलाई सपोर्ट नगरेको भए म यो जग्गामा पुग्न
1: सक्दिनँ
0: मेरो आमा बाउ मेरो प्यारेन्ट्स एकदम मेरो फ्यामिली एकदम थ्याङ्कफुल हुन्छु होइन त्यहाँदेखि आएँ अब बिहा भयो है बिहा भएर अहिले मेरो हस्बेन्ड मेरो इन-लजहरू छ होइन र यसमा पनि म एकदमै लक्की फिल गर्छु है म्याम म दुईजनै कुरा पनि गर्छु किनकि यस्तो म्याम मैले अहिले भने त म जति नै डरलाग्दो डान्सर डरलाग्दो कलाकारै भए तापनि मेरो फ्यामिलीले मेरो हस्बेन्डले मलाई जाऊ गर है किनभने कस्तो कस्तो जग्गामा गएर बस्नुपर्छ को कहाँ जानुपर्छ
1: अचानक निक्लिनु पर्छ
0: कोही बेला कहाँ अचानक बस्ने बेला हुन्छ कोही बेला अचानक जाने बेला हुन्छ तर
1: राति नै उठेर हिँड्नु पर्छ
0: कोही बेला कस्तो मान्छेसँग उठ्नुपर्छ कोही बेला कस्तो मान्छेसँग बस्छ यो त रियालिटी हो नि त है अब बस्नुपर्छ तर हामीलाई जुन चाहिँ हस्बेन्डहरूले
1: एउटा
0: जुन चाहिँ एउटा विश्वास दिएर विश्वास दिनु भन्नु नै हामी आजको दिनमा यो सक्सेस हुनु हो एकदमै ग्रेटफुल एकदमै थ्याङ्क यू र ब्लेस्ड हामी सोच्छौँ हामी म्याम म चाहिँ एकदमै हामी कुरा पनि गर्छौँ होइन अब म्याम हुन त मेरो गुरु हो तर एकदमै हामी वी आर लाइक अ फ्रेन्ड क्यो
1: मलाई चाहिँ लाग्छ अब कुनै पनि फिल्डमा लेडिजहरू आयो भने हामी खुसीसँग गर्नु पाउन एकदम इम्पोर्टेन्ट हो हामी खुसीसँग किन हामी त हेर्नुहोस् ल घर परिवार पनि सम्हालेर आएको हुन्छ हामीले त्यसलाई इग्नोर पनि गरेको छुइनँ है अब मेरै हामीले कति भयो भन्नुहोस् 1993 मेरो बिहा भएको
2: हजुर हजुर
1: 32-33 इयर्स होइन मेरो छोराको एज अहिले 25 रनिङ छ होइन जब पनि गर्नुहुँदैछ नानीले सो मलाई चाहिँ त्यो लाग्छ क्या जुनै पनि फिल्डमा हामी जाउँ न लेडिजहरू तर हामी चाहिँ मलाई लाग्छ त्यति नै हो हामीलाई सपोर्ट अलिकति चाहिन्छ उहाँहरूको होइन
2: कुनै काम गरेर फर्किँदा
0: हामीमा चाहिँ एकदमै अन्त भन्दैछु त सायदै भगवान्ले सोचेर एकदमै निधारमा जुन चाहिँ उहाँहरूले एकदमै
2: राम्रै लेखिदिनु भएछ है अनि कतिजना हाम्रो फेरि त्यही भन्न चाहन्छु है हाम्रो दिदी बहिनी महिला दिदी बहिनीले सुनेर तपाईँहरू त एकदमै लकी हुनुभयो है अनि विशेष गरेर म यहाँबाट पुरुष हाम्रो दाजुभाइले पनि सुनिरहेको छ भने म उहाँहरूलाई भन्न चाहन्छु तपाईँहरूको आफ्नो श्रीमतीले वा भनौँ आफ्नो दिदी बहिनीले केही गर्न चाहन्छ भने तपाईँहरूले पनि एकदमै उहाँहरूलाई सपोर्ट गरिदिनुहोस् होला किनभनेदेखिलाई हजुर मोरल सपोर्ट हुँदैन किनभने हामी चाहिँ जहिले पनि कुरा गर्छौँ नि महिला र पुरुष एउटै हो भन्ने तर त्यस्तो हुँदैन महिलालाई पनि पुरुषको साथ चाहिन्छ पुरुषलाई पनि महिलाको साथ नै चाहिन्छ एकै हुन्छ है त्यही कारणले एकअर्कालाई सपोर्ट गरेर हिँड्यौँ भनेदेखिलाई सबै कुरा सजिलो छ जस्तो लाग्छ यो संसारमा चाहिँ मलाई अनि महिलाहरूले पनि विशेष गरेर पुरुषहरूको मन जित्न सक्नु पर्यो आफू सही बसेर सपोर्ट गर भनेर फेरि आफू चाहिँ लथालिङ्ग
1: एकतर्फ पनि हुनु भयो होइन
0: आफ्नो
2: कति राम्रो कुरा है एकदमै स्ट्रङ मेसेजहरू तपाईँले दिइरहनु भएको छ जतिजना हाम्रो कार्यक्रम सुनिरहनु भएको छ उहाँहरूलाई पनि तपाईँहरूको कुरा सुनेर एकदमै आटायो जस्तो मलाई लाग्दैछ है र म्याडम म सिक्किमको कुरा गर्न चाहन्छु है सिक्किमको सन्दर्भमा तपाईँले अहिले गरिरहनु भएको छ अहिले सिक्किममा त आर्टिस्टहरूले धेरै सपोर्ट पनि पाइरहेको छ है अन्त तपाईँहरूलाई पनि अब मैले देखेको छु कति जग्गामा तपाईँहरूलाई पनि बोलाएर सम्मान गरिरहेको पनि देख्छु है कस्तो लाग्छ अब जुन दिन तपाईँहरूले अब संघर्षको दिनहरू पनि थियो अघि भन्नुभयो कस्तो प्रकारले स्ट्रगल गरेर यो ठाउँमा आइपुग्यो आजको दिनमा तपाईँहरूको काम देखेर है सिक्किममा कतिजनाले कुना काप्चाबाट हेरिरहेको हुन्छ तपाईँहरूलाई एउटा सम्मानहरू दिइरहेको हुन्छ कस्तो लाग्छ अलिकति बताइदिनुहोस् न
0: यो चाहिँ एकदमै हामीले के हामी
1: थ्याङ्कफुल है
0: ग्रेटफुल छौँ आज कलाकारहरूप्रति जुन चाहिँ हाम्रो
1: सम्मान त्यो चाहिँ हामीले पाइरहेको छौँ एकदमै हामी एकदम ग्रेटफुल छौँ अब आर्टिस्ट त हामी सही मायनेमा थियौँ होइन पहिला पनि थियौँ होइन तर सही मायनेमा के भन्नु कलाकार चाहिँ क्या सर आउनु भएकोदेखि हामीले महसुस हुन्छ
2: त्यो कुरो अहिले चाहिँ सबै
1: कलाकार भएर चाहिँ एउटा क्या गर्व लाग्छ क्या अहिले चाहिँ सरले जस्तो प्रकारले सपोर्ट हामीलाई गर्नुहुँदैछ
2: सरकारबाट सपोर्ट
0: सपोर्ट सँगसँगै क्या उहाँहरूले एक्नोलेज पनि गर्नुहुन्छ क्या यो सबैभन्दा ठुलो कुरा हो अब तपाईँले के काम गर्नुहुँदैछ त्यो चाहिँ एकदमै
2: ठुलो कुरा हो कलाकारिताको क्षेत्रमा मात्रै नभनौ खेलकुदको
0: एकदमै
2: इन्करेज गरिरहनु भएको छ
0: हामी एकदमै बुस्ट
2: भइरहेको हजुर भनेपछि कलाकारहरूको निम्ति सिक्किमको भविष्य कस्तो छ अलिकति बताइदिनुहोस् तपाईँको अलिअलि

0: तपाईँहरूको आफ्नो आफ्नै?
1: अहिले त सिक्किम कलाकारको निम्ति अहिलेको म अब भविष्य पनि सायद राम्रै हुन्छ, तर अब त्यसलाई तपाईँले कसरी लिनुहुन्छ त्यो त्यसमा तपाईँ
0: डिपेन्ड गर्छ। भनेपछि आर्टिस्टको भविष्य चाहिँ आफैमाथि निर्भर गर्छ, कस्तो बनाउने
1: तपाईँले आफैले आफैमा निर्भर गर्छ कि तपाईँले कसरी बनाउनुहुन्छ र अब
0: आफू कस्तो हुन्छ र आउँदो भावी पिँढीलाई कस्तो खाले सिकाउँछ।
2: अब जस्तो प्रकारले सपोर्ट हामीले पाइरहेको छ, मलाई लाग्दैन कि कुनै स्टेटमा पनि यो प्रकारले भाग्यमानी सोच्छु आफूलाई क्या सरले जस्तो प्रकारले हामीलाई सपोर्ट गरिरहनु भएको छ,
0: तर आफ्नो हातमा छ कस्तो लिएर
2: एकदम राइट
0: हजुर। अझै तपाईँहरूसँग कुराकानी त गर्नु एकदमै मन थियो, एकदमै मिठो कुराकानी भइरहेछ, तर अब हाम्रो कार्यक्रमको समय पनि सकिन आँटेछ है, अझै पनि कुरा गरौँ गरौँ लागिरहेको थियो तर पनि कार्यक्रमको समय चाहिँ सकिन लागेछ। र अन्तमा जाँदा चाहिँ म्याडम तपाईँहरू दुवैजनाकोबाट है विशेष गरेर हाम्रो कार्यक्रम सुनिरहनु हुने महिलाहरूलाई तपाईँहरूकोबाट के सन्देश दिन चाहनुहुन्छ? अलिकति
1: जति पनि है सुनिराख्नु भएको महिलाहरूलाई चाहिँ अब है हाम्रो एकदमै रेस्पेक्टेड है हामीले इज्जत हामी इज्जत गर्नुपर्ने तपाईँहरूले, तपाईँहरू कहिले पनि कमी नसोच्नुहोस् होइन, आफ्नो हामीले यो आफ्नो यो डान्स फिल्डमा मात्रै होइन तर तपाईँ जुनै फिल्डमा पनि हुनुहुन्छ तपाईँको जब तपाईँले गर्छु भनेर सोच्नु भएको छ भने समय निकालेर गर्नुहोस् है। उमेरले कहिले पनि ठुलो सानो हुन सक्दैन है, तपाईँको जब कला भन्ने कुरा चाहिँ मनबाट निस्किनु पर्ने कुरा हो र तपाईँहरूको कोसिस गर्नेवाला कभी हार नै हो त है, कभी कहिले पनि हार हुन सक्दैन, त्यो कारणले गर्दा तपाईँहरू कोसिस गरिरहनुहोस् म तपाईँलाई यही भन्न चाहन्छु।
0: हजुर म्याडम तपाईँकोबाट अहिले यत्रो उमेरमा यति ग्रेसफुली नाच्नुहुन्छ है, कस्तो मजाले अब भनौँ न अब तपाईँलाई त देख्दाखेरि नै अब प्रेरणाको स्रोत हुनुहुन्छ महिलाहरूका लागि है झन् तपाईँकोबाट।
2: म अब अञ्जलीले भनेको जस्तै होइन अब एज त कुनै फ्याक्टरै होइन है, अब म स्टिल नाउ 53 होइन रनिङ 54 जान्छु होला है नोभेम्बरको बाद
0: जान्छु होला
2: एकदम एकदम 54 हो, तर मलाई लाग्छ कि अब तपाईँले एजलाई आफूलाई मेरो एज भयो होइन म अब स्टप फुल स्टप चाहिँ नलगाउनुहोस्।
0: हजुर
2: सबै लेडिजहरूलाई मैले फुल स्टप नलगाउनुहोस् आफूलाई होइन, अब आफूलाई मोटिभेट गर्नुहोस् होइन, सिक्नुहोस् कुनै पनि फिल्डमा नट ओन्ली डान्स है अरू अदर्स फिल्डतिर म त्यही भन्छु अब अघि आउनुहोस्, हामी पनि छु है, हामी ब्याकबाट सपोर्ट गर्नु तपाईँलाई होइन।
1: उहाँ त स्टिल सी इज पर्फर्मिङ क्या एकदम अहिलेसम्म पर्फर्म गरिराख्नुहुन्छ अन्त सी इज सो गर्जियस उहाँको जुन चाहिँ एक्सप्रेसन हुन्छ नि, अब मैले उहाँको शिष्य भएर भनेको होइन एउटा अडियन्सको रूपमा
0: मलाई पनि लाग्छ
1: गर्नुहुन्छ नि उहाँहरूबाट पनि इन्सपिरेसन लिनुपर्छ तपाईँहरूले है, अन्त यस्तो एकदमै नाचिरहेको हुन्छ खुट्टा दुखिँदा भन्ने नि पेन किलर खाइ खाइ पनि नाच्नु हुन्छ किनकि प्यासन भने चाहिँ यस्तो हुनुपर्छ जस्तो लाग्छ क्या, प्यासन भन्ने कुरामा चाहिँ कुनै पनि दर्द हुनुहुँदैन, त्यो दर्दलाई चाहिँ पेन किलरको काम गर्छ है प्यासन चाहिँ मैले देखेको छु गरेर।
0: हजुर मैले पनि यसो हेर्दा जुन चाहिँ त्यो एक प्रकारको उहाँको मुहारमा चाम कि अघि उहाँले भन्नुभयो नि एउटा कुरा त उहाँले बिचमा भन्नुभयो मान्छे पोजिटिभ हुनु सायद मलाई लाग्छ एकदमै पोजिटिभ भएकोले गर्दाखेरि त्यो चाहिँ तपाईँको फेसमा क्या अनुहारमा त्यो चम्किन्छ,
2: मलाई के यस्तो लाग्छ कतिले अब सोचे नि मेरो एज भयो क्या, मलाई त्यो कुरो चाहिँ फिल क्या हतपच्चे हुँदैन म एज भयो कतिले ए अब बुढी भइस त अब के नाच्छु भन्छ कि भन्दैन भन्नुहोस् हामी त्यही सुन्छु नि त होइन प्रायः साथीभाइले पनि त्यसै भन्छ अब बुढी भयो त कति नाचिबसेको पनि भन्छ कतिले, तर मलाई चाहिँ के मेरो मन चाहिँ कस्तो छ नानी जस्तो क्या एउटा हुन्छ नि लाग्दैन म एज भएको जस्तो क्या त्यही अब आजभन्दा 30 वर्ष अगाडिको 35 वर्ष जो थिएँ म त्यस्तै लाग्छ क्या अब डान्स गर्दा चाहिँ त्यही फिल हुन्छ क्या त्यही अनुभव हुन्छ
0: त्यही तपाईँले त्यही एनर्जीले गर्नु पनि देखिरहेछौँ। हजुर र तपाईँहरू आज कार्यक्रम नारी संसारमा आइदिनु भयो है, अनि तपाईँहरूको जीवनमा भोगेको कुरा तपाईँहरूको जिन्दगीमा तपाईँहरूले गरेको सक्सेसको बारेमा यति मजाले खुलेर भनिदिनु भयो है, अनि आउँदो दिनमा तपाईँहरू दुवैको फ्युचरको लागि पनि एकदमै हामी पनि शुभकामना दिन चाहन्छौँ है, आउँदो दिनमा तपाईँहरूले अझै योभन्दा राम्रो राम्रो काम गरेर फेरि पनि हाम्रो कार्यक्रममा आओस् भन्ने यो कामना पनि गर्न चाहन्छु। अनि आजलाई भने कार्यक्रम नारी संसारबाट है फेरि पनि अब हामी बिदा लिने बेला भइसकेको छ, तपाईँहरू दुवैलाई यस्तो व्यस्त समय हुँदा हुँदै समय निकालेर आइदिनु भएको धेरै धेरै धन्यवाद।
1: थ्याङ्क यू सो मच, धन्यवाद तपाईँलाई सम्झिनु भयो है, र आउने दिनहरूमा पनि यसरी नै हामी
2: भेटघाट है मोटिभेट
1: एकदमै बोलाउनुहोस्।
0: हजुर धन्यवाद।

हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौ। श्रोतागण, अब यहाँहरूलाई मनोरञ्जन गराइरहेका छौ एकै कलाकार याङ्की डोमा लेप्चाको आवाजमा सजिएका केही लेप्चा लोकगीतहरू सुनाएर।

श्रोताहरूले यस क्षण आकाशवाणीको गान्तोक केन्द्रबाट सुनिरहनु भएको छ एकै कलाकार याङ्की डोमा लेप्चाको स्वरमा सजिएका केही लेप्चा लोकगीत।

श्रोताहरूले यतिन्जेल सुन्नुभयो कलाकार याङ्की डोमा लेप्चाको स्वरमा सजिएका केही सिक्किमे भुटिया लोकगीत। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोतागण, अब प्रस्तुत छ एनसीईआरटीद्वारा प्रायोजित एक शैक्षिक कार्यक्रम।

हामी आकाशवाणी गान्तोक केन्द्रबाट बढ़िरहेका छौ। श्रोतागण, समय यस बेला हाम्रो स्टुडियोको घड़ी अनुसार अपरान्हको 2:40 भइरहेको छ। अबको केही क्षणमा यहाँलाई आकाशवाणीको खरसाङ केन्द्रबाट समाचार गरी सुनाइरहेका छौ। नेपालीमा समाचार।

0: अल बारेससँग भेट गर्नुभयो। एक सामाजिक सञ्जाल पोस्टमा डाक्टर जयशंकरले भन्नुभयो, बैठकमा भारत र स्पेन बीच व्यापार, तकनीकी रक्षा र जनस्तरको सम्बन्धका लागि आगामी कदमका बारेमा चर्चा भएको थियो। डाक्टर जयशंकरले अहिले चलिरहेको वैश्विक र क्षेत्रीय घटनाक्रमहरूमा श्री अल बारेसको विचारको पनि सराहना गर्नुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशियल मीडिया ह्याण्डल एक्समा @AIRNews गर्छौं अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
1: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प
2: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
1: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर
0: यो आकाशवाणी हो। केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले सीबीएसई कक्षा 12 परीक्षा मूल्यांकन प्रक्रियाको बारेमा केही मुद्दाहरू सार्वजनिक भएपछि अब पुनः मूल्यांकन प्रक्रिया शुरू हुने बताउनुभएको छ। नयाँ दिल्लीमा सीबीएसईका अधिकारीहरूसँगको बैठकपछि पत्रकारहरूसँग बातचीत गर्नुहुँदै श्री प्रधानले भन्नुभयो, अधिकारीहरूले सबै तहमा जवाबदेहिता सुनिश्चित गर्नेछ। बीच संगतिहरूको जिम्मेवारी लिनुहुँदै शिक्षा मन्त्री श्री प्रधानले यी मुद्दाहरू सुधार गरिनेछ र उचित समाधानहरू पत्तो लगाइने बताउनु भएको छ।
3: बच्चों को ट्रांसपेरेंटली अपने मार्क के बारे में जानकारी मिले, उनको ट्रांसपेरेंटली स्कैन कॉपी के माध्यम से उनकी आंसर शीट उनके हाथ में आए, ये ओएसएम की व्यवस्था है। पहली बार देश में सीबीएसई ने इसको प्रयोग किया, उसमें कुछ विसंगति ध्यान में आ रही, इसको मैं दायित्व लेता हूं, उसको इसे ठीक करा जाए। हम एक भी विद्यार्थी की ऑन आंसर्ड क्वारी को असमाधित नहीं छोड़ेंगे।
0: नेशनल टेस्टिङ एजेन्सी एनटीएले कमन युनिभर्सिटी इन्टरेन्स टेस्ट अण्डर ग्रेजुएट 2026 परीक्षाका लागि संशोधित परीक्षा तिथि र प्रवेश पत्र जारी गरेको छ। प्राधिकरणका अनुसार अब परीक्षा यही महिनाको 31 तारीक र अर्को महिनाको 6 र 7 तारीकमा सञ्चालन गरिनेछ। आज हुने भनिएको परीक्षा ईद उल अजहाका कारण स्थगित भएको छ। एनटीएले भनेको छ, आइतबार परीक्षाको लागि उपस्थित हुने उम्मेद्वारहरूको प्रवेश पत्र जारी गरिएको छ र तिनीहरू ntaqt.nta.nic.in को आधिकारिक वेबसाइटबाट डाउनलोड गर्न सकिन्छ। बाँकी परीक्षार्थीको प्रवेश पत्र आगामी महिनाको 6 र 7 तारीक जारी हुनेछ। संघ लोक सेवा आयोगले पहिलो पटक सिभिल सेवा प्रारम्भिक परीक्षा 2023 मईको साँझ 6 बजेसम्म upsconline.nic.in उपलब्ध अनलाइन प्रश्न पत्र आपत्ति पोर्टल मार्फत आफ्नो आपत्ति पेश गर्न सक्ने आयोगले एक विज्ञप्तिमा जनाएको छ। देशका विभिन्न भागमा आज ईद उल अजहा धार्मिक हर्षोल्लासका साथ मनाइन्दैछ। यसलाई बकरीद पनि भनिन्छ। ईदगाह र ठूलो मस्जिदहरूमा श्रद्धालुहरूले ईदको नमाज अदा गरिरहेका छन्। दिल्लीको जामा मस्जिद, फतेहपुरी मस्जिद र शाही ईदगाहमा ईदको नमाज अदा भइरहेको छ। राष्ट्रिय राजधानीमा जामा मस्जिद क्षेत्र र वरपर ठूलो संख्यामा सुरक्षा बल तैनात गरिएको छ। पश्चिम बंगाल सरकारले बंगाललाई अवैध घुसपैठबाट मुक्त गर्न सबै प्रयास गरिरहेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले कार्यभार सम्हाल्ने बित्तिकै वहाँले घुसपैठलाई नियन्त्रण गर्न डिटेक्ट रिमूभ डिपोर्ट नीति लागू गर्नुभएको छ। यस योजना अन्तर्गत घुसपैठहरूलाई हिरासतमा लिएर सबै कानूनी औपचारिकता पूरा गरेर बंगलादेश पठाउने गरिएको छ। कानूनी औपचारिकता पूरा नभएसम्म घुसपैठकर्तालाई हिरासत केन्द्रमा राखिन्छ। उत्तर 24 परगनाको स्वरूप नगरमा आज लगभग 50 बंगलादेशी घुसपैठकर्ताहरूले हाकिमपुर चेकपोस्टमा आफ्नो घर फर्कने इच्छा व्यक्त गरेका छन्। यस क्षेत्रमा अवस्थित 3 डिटेन्सन सेन्टरमा लगभग 350 जना अहिले निवासनको पर्खाईमा छन्। यसैबीच सिलीगुड़ी माटेगाड़ा नक्सलबाड़ी क्षेत्रमा अर्को डिटेन्सन सेन्टर निर्माण गरिएको छ। सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कठोर पारिएको छ भने घुसपैठहरूलाई अधिक प्रभावी ढंगमा पहिचानका लागि निगरानी बढ़ाइएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले वीर सावरकरको जन्म जयन्तीका अवसरमा स्मरण गर्नुभएको छ। सामाजिक सञ्जाल पोस्टमा श्री मोदीले वीर सावरकरको साहस र देशभक्तिले मानिसहरूलाई सधैँ प्रेरणा

0: दिने बताउनु भएको छ। वीर सावरकरको बुद्धि र समाज सुधारमा जोड़ पनि उल्लेखनीय रहेको प्रधानमन्त्री श्री मोदीले बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष पहलमा युनेस्को विश्व धरोहर स्थल साँची स्तूपाको पवित्र भग्नावशेष मंगोलिया पठाइन्दैछ। यी अवशेषहरू भगवान बुद्धका दुई प्रमुख शिष्यहरू सारीपुत्र र मौदगलायानसित सम्बन्धित छन्। यी अवशेषहरू आज भोपालको राजा भोज विमानस्थलबाट राजकीय सम्मानका साथ दिल्ली ल्याइनेछ। ती वस्तुहरू भोलि नयाँ दिल्ली स्थित राष्ट्रिय संग्रहालयमा सार्वजनिक प्रदर्शनमा राखिनेछ। त्यसपछि 30 मईमा भारतीय वायुसेनाको विशेष विमानले अवशेषलाई मंगोलिया लैजानेछ। भारत र चीनले सीमा क्षेत्रको स्थितिको समीक्षा गर्दै शान्ति र स्थिरता कायम गर्ने दिशामा भएको प्रगतिप्रति सन्तोष व्यक्त गरेको छ। भारत चीन सीमा मामला सम्बन्धी परामर्श तथा समन्वय कार्यतन्त्रको 35 बैठकमा दुवै पक्षले स्थितिको समीक्षा गरेका थिए। यो बैठक हिजो बीजिङमा भएको थियो। भारतीय प्रतिनिधिमण्डलको नेतृत्व पूर्वी एशियाका सहसचिव सुजित घोषले गर्नुभएको थियो भने चीनको प्रतिनिधि मण्डलको नेतृत्व चीनको विदेश मन्त्रालयको सीमा तथा सामुद्रिक मामला विभागका महानिदेशक हाउ छ्याङचीले गर्नुभएको थियो। भारतीय जनता पार्टीले आज तीन राज्य र राष्ट्रिय राजधानीका लागि नयाँ प्रदेश अध्यक्षहरू नियुक्त गर्ने घोषणा गरेको छ। भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीनले पूर्वी दिल्लीका सांसद तथा केन्द्रीय मन्त्री हर्ष मल्होत्रालाई पार्टीको दिल्ली इकाईको अध्यक्षमा नियुक्त गर्नुभएको छ। हरियाणा भाजपाको नयाँ अध्यक्षमा डाक्टर अर्चना गुप्त र पंजाब भाजपाको नयाँ अध्यक्षमा केवल सिंह ढिल्लोन नियुक्त भएका छन्। अभिषेक देवरोयलाई त्रिपुरा भाजपाको अध्यक्षमा नियुक्त गरिएको छ। यी नियुक्तिहरूसँगै श्री नवीनले राज्य र राष्ट्रिय स्तरमा नयाँ पद अधिकारीहरूको चयनको प्रक्रिया शुरू गर्नुभएको छ। यो समाचार युट्यूबमा @AIR कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले स्वच्छ भारत मिशनको दोस्रो चरणलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने कुरामा जोड़ दिनुभएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले आज सिक्किम पुलिसलाई प्रतिष्ठित राष्ट्रपति पुलिस कलर प्रदान गर्नुभयो। केन्द्रीय गृहमन्त्री अमित शाहले देशको सीमाहरूको 15 किलोमिटरभित्र कुनै पनि अवैध निर्माण कार्यलाई सहन नगर्ने बताउनु भएको छ। पश्चिम बंगाल सरकारले बंगाललाई अवैध घुसपैठबाट मुक्त गर्न सबै प्रयास गरिरहेको छ। र नेशनल टेस्टिङ एजेन्सी NTAले कमन युनिभर्सिटी एन्ट्रेन्स टेस्ट अण्डर ग्रेजुएट 2026 परीक्षाका लागि संशोधित परीक्षा तिथि र प्रवेश पत्र जारी गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार 3:15 प्रस्तुत गर्नेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोतागण, यहाँहरूलाई पुनः सुनाइरहेका छौं कलाकार रमेश सुब्बाको आवाजमा सजिएको यो नेपाली देशभक्ति गीत।

0: नमस्कार श्रोताओं, आप सुन रहे हैं आकाशवाणी दिल्ली एफएम गोल्ड 100.1 मेगाहर्ट्ज पर और मैं प्रियांशी आपके साथ जुड़ी हूं कार्यक्रम मन भावन में। आखिरी चरण है कार्यक्रम का, तो चलिए आपके संदेश भी जल्दी जल्दी से शामिल कर लेते हैं। छीपा कॉलोनी खंडवा से मोहम्मद यूनुस खत्री, सादिक खत्री, अयूब खत्री और यूसुफ।
1: मीडियम वेबको 213.67 मीटर अर्थात 1404 किलोहर्जमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई 103 मेगाहर्ज एफएम कञ्चनजंघा तथा न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। समय यस बेला अपरान्नको 3:57 भएको छ। अप्रस्तुत छ अपरान्न अधिवेशनमा समावेश गरिएका कार्यक्रमहरूको छोटो रूपरेखा। अबको केही क्षणमा लिएर आउनेछौ फौजी साथीहरूका लागि समर्पित कार्यक्रम शौर्य गाथा। त्यसपछि 4:30 प्रस्तुत हुनेछ लेप्चा भाषाको कार्यक्रम तुङकुङ तुङलात, जस अन्तर्गत शुरूमा कर्मा लेप्चा तथा साथीहरूको आवाजमा केही गीतहरू सुन्नुहुनेछ भने त्यसपछि एयर पल्युसन एण्ड इट्स इफेक्ट्स विषयमाथि वार्ता प्रस्तुत गरिनेछ। त्यसै गरी 5 बजे रहनेछ लिम्बू भाषाको कार्यक्रम नुसी चान, जस अन्तर्गत शुरूमा समाचार, त्यसपछि मंगहाङमा लिम्बूको स्वरमा गीतहरू तथा भोकल फर लोकल विषयमाथि वार्ता सुन्न सक्नुहुनेछ। 5:30 प्रस्तुत हुनेछ सिक्किमे भोटिया भाषाको कार्यक्रम प्याङ्गेन बेन्तोक, जसमा शुरूमा प्रार्थना, त्यसपछि कुङ्गा निमा लेप्चाको आवाजमा केही गीत तथा भोटिया फोक सङ, डान्स एण्ड ह्यान्डिक्राफ्ट अ कल्चरल ट्रेजर विषयमाथि वार्ता प्रस्तुत गरिनेछ। त्यसपछि ठिक 6 बजे आकाशवाणीको दिल्ली केन्द्रबाट प्रसारित हिन्दी भाषाको राष्ट्रिय समाचार सुन्न सक्नुहुनेछ। 6:05 प्रसारण हुनेछ ग्रामीण कार्यक्रम, जस अन्तर्गत पौरखी हातहरू शीर्षकमा विभिन्न परिकारका अचार उत्पादन एक उत्तम आयस्रोत विषयमाथि कृषक निर्मला राईसँग गरिएको अन्तर्वार्ता प्रस्तुत गर्नेछौ। त्यसै गरी 6:40, 45 तथा 50 मिनटमा क्रमशः नेपाली लेप्चा तथा सिक्किमे भोटिया भाषामा प्रादेशिक समाचार प्रसारण हुनेछ। 6:55 ताम्बाकु छोडो जीवन जोडो विषयमाथि हिन्दी भाषामा वार्ता सुन्न सक्नुहुनेछ। 7:05 प्रसारण हुनेछ देशकी राष्ट्रपति द्रौपदी मुर्मूको सिक्किम भ्रमणमाथिको रेडियो रिपोर्ट। 7:25 नेपाली भाषाको राष्ट्रिय समाचार सुन्न सक्नुहुनेछ र 7:35 प्रस्तुत हुनेछ कार्यक्रम पश्चिमी संगीत। 8:05 कार्यक्रम गीत गजल अन्तर्गत कमल खान तथा लखबीर सिंह लखाको आवाजमा मिठा गजलहरू प्रस्तुत गरिनेछ। 8:45 आकाशवाणीको दिल्ली केन्द्रबाट प्रसारण हुने कार्यक्रम समाचार सन्ध्या अन्तर्गत हिन्दी भाषाको राष्ट्रिय समाचार प्रस्तुत गरिनेछ। 9 बजे अंग्रेजी भाषामा राष्ट्रिय समाचार र 9:15 स्पटलाइट कार्यक्रम प्रसारण हुनेछ। त्यसै गरी 9:30 कन्ट्री वाइड इनसाइट कार्यक्रम सुन्न सक्नुहुनेछ र अन्त्यमा 10 बजे हिन्दी फिल्मी गीतहरू प्रस्तुत गर्दै तपाईँहरूलाई मनोरञ्जन गराउनेछौ। त्यससँगै आजको हाम्रो रात्रिकालीन प्रसारण त्यही समाप्त हुनेछ। श्रोताहरू, अहिलेसम्म जानकारी गरायौं आज बेलुकी प्रसारण हुने कार्यक्रमहरूको रूपरेखा। अब प्रस्तुत छ कार्यक्रम शौर्य गाथा।

0: नमस्कार श्रोताहरू, आकाशवाणी गान्तोक केन्द्रबाट प्रसारण गरिने ग्रामीण कार्यक्रमको प्रतीक्षा साँचेर बस्नुभएका सम्पूर्ण श्रोता मित्रमा म कार्यक्रम संचालकको तर्फबाट हार्दिक स्वागत एवं न्यानो अभिवादन। श्रोता सधैँ पनि यसै समय ग्रामीण कार्यक्रम अन्तर्गत कृषिका कुरा, खेतीपातीका अनि कृषिसँग सम्बन्धित विभिन्न जानकारीहरू हरेक साँझ यहाँहरू समक्ष प्रस्तुत गर्दै आइरहेका छौं भने आज हामी पौरखी हातहरूमा आधारित ग्रामीण कार्यक्रम शुरू गर्न गइरहेका छौं र यसको लागि हामी समक्ष एक युवा नारी जो एक स्वयं सेवक समूहबाट हुनुहुन्छ, त आउनुहोस् उहाँहरूले के कस्तो उत्पादन गरेर आफ्नो स्वयं सेवक समूहलाई राम्रो प्रकारले सञ्चालन गर्दै आइरहनु भएको छ यसबारे हामी जान्नेछौ। जानौ उहाँकै मुखारविन्दबाट र हजुरलाई हाम्रो यस ग्रामीण कार्यक्रममा स्वागत छ।
1: नमस्कार।
0: कुराकानी गर्नुभन्दा पहिला हजुरले आफ्नो परिचय हाम्रा श्रोता समक्ष राखिदिनुहोस् न।
1: नमस्कार, मेरो नाम निर्मला राई, म सुरुक सेम्पानी अन्तर्गत सेम्पानीबाट हो, म सेम्पानी वार्डबाट, म एसएजी सजक एसएजीको चाहिँ ट्रेजरर हो म, अन्त सुरुक सेम्पानी एसएजी फेडरेसनको चाहिँ प्रेसिडेन्ट।
0: सजक भनेको जागरूक हुनु होइन, सचेत हुनु, विशेष गरेर तपाईँहरूले यो स्वयं सेवक समूह है कहिले चाहिँ शुरूआत गर्नुभयो, कसरी फर्म गर्नुभयो, यसबारे शुरूआती जानकारी हाम्रा श्रोताहरूलाई बताइदिनुहोस्।
1: सबैभन्दा फर्स्ट अफ अल भन्नु पर्दा चाहिँ हामीले अब स्वयं सहायता समूह चाहिँ 2007 स्टार्ट गरेको थियौँ हामीले पहिला। त्यति बेला चाहिँ अलिकति कम्ती मात्रामा अब हामी 10 जनाको अब समूहहरू बनाउँछौँ, त्यस्तो प्रकारले बनाएर चाहिँ अब 10 जनाकै छ अहिले पनि मेरो समूहमा। त्यति बनाएपछि चाहिँ त्यही अब पहिला चाहिँ अलिकति पैसा राख्नु ल्याउनु मात्रै गर्थ्यौँ, तर अहिले चाहिँ धेरै हामीले अब उद्योगहरू गर्दै हामीले अहिले वृद्धि गर्दै जाँदैछौँ।
0: हजुर, शुरूआतीमा कसरी चाहिँ फर्म गर्नुपर्छ भन्ने आइडिया तपाईँहरूलाई कसले दियो अनि कसरी चाहिँ सञ्चालन गर्नुभयो?
1: यो चाहिँ शुरूमा चाहिँ हाम्रो चाहिँ कसरी हामीले आइडिया पायौँ भन्दाखेरि चाहिँ अब यो स्वयं सहायता समूह बनाउनको लागि चाहिँ यो एउटा एसआईआरडीबाट भन्थ्यो तपाईँहरूले समूह बनाउनु पर्छ, 10 जनाको ग्रुप बनायो भने, झुण्डा बनायो भने चाहिँ यस्तो प्रकारले 3 जना भएर मेम्बर अब प्रेसिडेन्ट सेक्रेटरी ट्रेजर भएर चाहिँ त्यहाँ ब्याङ्क एकाउन्टहरू खोल्नु तपाईँहरूले भनेर उहाँले सुझाउ दिएकोदेखि चाहिँ हामीले
0: एसआईआरडी त्यो युनिटले नै तपाईँहरूलाई जानकारी दियो,
1: अन्त 10 जनाको समूह बनाएर उहाँहरूले नै एउटा प्रोजेक्टहरू बनाएर केही अब मसरुमहरू उद्योग गर्नु भन्नुभयो है।
0: हजुर,
1: त्यो भन्नुभएको थियो, तर अलिकति केही कारणवश त्यो पनि हाम्रोमा अलिकति त्यो चाहिँ सक्सेस हुन सकेन। त्यहाँदेखि पछाडि चाहिँ हाम्रोमा नर्डलेप भन्ने एउटा इन्टरनेसनल त्यो लाइभलीहुडको त्यो एउटा मिसन प्रोजेक्ट चाहिँ जुन अब सिक्किममा सरकारहरूले लिएको थियो पहिलाको सरकारमा, त्यो प्रोजेक्ट बस्दा चाहिँ हाम्रो जिपीलाई कभर गरेको थियो। त्यति बेला चाहिँ इन्डस्ट्रिज प्रोजेक्ट मार्फतबाट चाहिँ अन्त त्यसरी बनायौँ। त्यो नर्लेपबाट चाहिँ हामीले के गर्यौँ भन्दा चाहिँ रातमा नर्लेपबाट चाहिँ कस्तो खालको उयो आयो भन्दा चाहिँ एकजना घरबाट कोही डिसेबल छ भने चाहिँ 2 जनालाई त्यो घरको मेम्बरलाई बनाउनु भन्दा चाहिँ स्वयं मेरै घरमा चाहिँ फेरि बहिनी एउटा डिसेबल थियो, त्यो कारणले गर्दा चाहिँ आमा पनि एउटा ग्रुपमा कुनै यसरी नछुटियोस्, गाउँमा कुनै घरमा नछुटियोस् स्वयं सहायता समूह बन्यो भने उहाँहरूले हरेक फेसिलिटीहरू पाउँछ गभर्मेन्टबाट पनि, यो तपाईँहरूले यो चाहिँ बनाउनु पर्छ भनेर हाम्रो चाहिँ त्यो नर्लेपको चाहिँ त्यस्तो उनीहरूको मिसन थियो। त्यसले गर्दा त्यो बनाएपछि चाहिँ मैले चाहिँ के गरेँ भन्दा चाहिँ यो सजग ग्रुपको योबाट चाहिँ अब अचारहरू बनाउनु थालेँ, पिक्कल त्यस्तै नाकिमाको अर्ग्यानिक अब आफ्नै यता बारी अब जङ्गली हो नि त्यो त, त्यो नाकिमाको अचारहरू बनाउनु थालेँ पिक्कल, त्यहाँदेखि डल्ले हाम्रोतिर हुन्छ अन्त डल्ले अन्त हर्दीको पाउडरहरू यस्तो के पेकिङहरू गरेर हौ त्यस्तो गर्दै अन्त अहिले बिजनेस गर्दाखेरि चाहिँ अब त्यो चाहिँ यस्तो हुन्छ कि अब हामीले जति पनि अब बनाएर सिजनमा हुन्छ तर अब त्यसको पनि हामीले अब सबै बनाउनु हाइजेनिक हुनु गर्नु पर्यो है, सबै कुरो अब त्यसमा त मेन्टेन गर्नुपर्छ, त्यसले गर्दाखेरि अब बिक्री पनि अब अलिक दाम राम्रै दिन्छ दिनेले अब बुझ्नेहरूले, अहिले चाहिँ अलिक अब त्यसमा चाहिँ हामीले बेचेर जस्तै अब नाकीमा हामीले किन्यौँ भने 300 रुपियाँ केजी हुन्छ, जस्तै अब 300 रुपियाँ केजीले त अन्त 4-3 12-1200 त्यति लिएर चाहिँ हामीले बनायौँ भने त्यसमा मसलाहरू गरेर के गर्यौँ भने चाहिँ हामीले त्यसलाई चाहिँ दोबर गराउन सक्छौँ, अब
0: 1200
1: गर्न सक्छौँ त्यसमा, तर बोतलको दामहरू जाँदा चाहिँ 2400 चाहिँ होइन, अब त्यसमा 2400 चाहिँ आउने होइन, 1000 जस्तो चाहिँ त्यसमा आउँछ, त्यस्तो प्रकारले आउँछ, त्यसले गर्दा नि अलिकति अब हाम्रो स्वयं सहायता समूह चाहिँ अलिक अगाडि वृद्धि भएर जान्छ।
0: ज्यू, र सुरुवातीमा है मसरुम उद्योग गर्नुभयो, राम्रोसँग चलेन है, त्यसको बादमा चाहिँ तपाईँले अचार बनाउने सुरु गर्नुभयो र यो एकदमै राम्रो प्रकारले चलिरहेको छ। हजुरहरू 10 मेम्बर्समा सक्रिय चाहिँ कतिजना हुनुहुन्छ?
1: अहिले एज अब कोही त 85 पुगेको बोजुम एकजना हुनुहुन्छ,
0: हजुर,
1: एकजना चाहिँ त्यस्तै 70 उहाँले भन्नुहुन्छ तिमीहरू छौ र त हामी आइदिएको बसेको तिमीहरूको ग्रुपमा, तिमीहरू कहीँ जान्छौ तिमीहरूले राम्रो राम्रो सिकेर आऊ, कहीँ ट्रेनिङ पाएने गर, हामी चाहिँ अब सहायता गर्ने भयो त अब पैसा भनेर राख्छ, कोही बेला लोन चाहियो भने हामी चलाउँछौँ, हौ त्यस्तो गर्नुहुन्छ उहाँले
0: सजग सेल्फ हेल्प ग्रुप। अनि उहाँहरू एकदमै बुजुर्ग पनि तपाईँहरूले गाउनु भएको छ है, संलग्न गराउनु भएको छ, सल्लाह दिनुहुन्छ, र त्यसले गर्दा हौसला मिल्छ नि त, नारीहरूलाई हौसला मिल्छ र त्यो हौसलाले नै तपाईँहरूले काम गर्नुहुँदैछ। र धेरैजना नै लागि पर्नु भएको छ है, तपाईँ एकजनाले अचार बनाउनु हुँदैछ, डल्ले खोर्सानीहरूको अचारहरू निकाल्नु हुँदैछ भने अरूले के गर्नुहुँदैछ?
1: अरूले मेरो एकजना सदस्यले यस्तो पीराहरू क्या, यो खोसेलाको पीराहरू भयो, अब त्यस्तै फुलहरू यस्तो अब बुन्ने, अघि जुन मैले बोकेको छु नि केन प्लास्टिक, त्यस्तोहरू बुन्छ। अब कतिजनाले चाहिँ अब घरमा यस्तो हनीकम अब खाब्जे जेरोहरू बनाएर प्याकेट प्याकेट गरे, त्यो पनि अब अर्डरको कति जग्गा अर्डर गर्छ नि, जस्तै अहिले त अब बिहाहरू हुन्छ त्यस्तै अब है, नराम्रो मराउ कार्यहरू त्यस्तो हुँदाखेरि उहाँहरूले अब डिमान्ड गर्यो भने चाहिँ अब उनीहरूले पोलेर त्यस्तो प्रकारले पनि दियो पछि आफूलाई फाइदाको कुरा हुन्छ त्यो चाहिँ। सबैजना मिलेर चाहिँ के गर्छौँ भने चाहिँ अब कोही बेला मिलेर पहिला एकताल चाहिँ हामीले केही फुलहरू पनि अब फ्लोरिकल्चरको पनि एकताल सुरु गरेको थियौँ, तर त्यो पनि हामीले अलिक त्यसको अलिक नलेज नहुँदाखेरि लिएको जति लियो त्यस्तै दाममा पछि बेच्नु पर्यो क्या, अब त्यस्तो खालको नाफा
0: चाहिँ नक्सानै भयो नि,
1: नक्सानै त्यो बुढी बोजूहरू धरिले खनेर हामीले त्यस्तो प्रकारले मजाले बारी बनाएर रोपेको थियौँ, तर त्यो अब त्यस जति जति त्यस्तो पनि बिक्री हुने थिएन होला त्यति बेला। एसआरडीको डाइरेक्टर साहब चाहिँ शान्ता प्रधान हुनुहुन्थ्यो नि, उहाँ डिसी गर्नु भएको चिनेको, उहाँलाई मेरो त यस्तो त बिकेन सर भन्दा उहाँले नै लगेर यस्तो बिक्रीहरू गरेर हामीलाई सहायता गर्नु भएको थियो।
0: तपाईँहरूको समूहमा कति जस्तो चाहिँ फन्ड रेज गर्नु भएको छ?
1: फन्ड चाहिँ अहिले हाम्रोमा चाहिँ अब मन्थली उठाउँदाखेरि 40 रुपिस उठाउनु, त्यस्तो अब कसैले त्यो पनि दिनु नसक्ने अवस्थाको पनि छ।
0: मासिक चाहिँ तपाईँहरूले एकजनाबाट 40 रुपियाँ
1: उठाउँछु, अन्त हाम्रो 4,000 हुन्छ, त्यो जोड्दै लाँदाखेरि त अब त्योदेखि अन्त अब जुन हामीलाई पहिला फन्ड पनि माथिबाट दिएको थियो 20,000, त्यो चाहिँ सिट फन्ड भनेर दिएको पहिला नर्लिपले, त्यो चाहिँ सिट फन्ड चाहिँ हामीले फर्काउनु पर्दैन, आफ्नै समूहमा राखेर त्यसलाई बढाउनु पर्ने सिट भन्नु, मतलब बिउ दिएको जस्तो
0: अदुवा किन्यो, अदुवा लगायो है, त्यसको उत्पादन निकाल्यो, बिक्री गर्यो,
1: त्यस्तो
0: डबल या ट्रिपल त्यसको मुनाफा हुन्छ नि त, त्यो गर्नुको लागि चाहिँ उहाँहरूले हौसला पनि दिएको हो नि त, सुरुवात गर्नुहोस् तपाईँहरूकोमा छैन भनेर। अब बिक्री बिखान गर्दाखेरि तपाईँले अचार वृहत मात्रामा बनाउनु हुँदैछ, कति ग्रामको बट्टा तपाईँले बनाउनु भएको छ अनि कति मूल्य राख्नु भएको छ?
1: मैले चाहिँ कति ग्रामको राखेको छु भन्दा हामीलाई अलिकति बोतल किन्दा अलिक हामीलाई रिजनेबल दाम पर्दैन, सायद त्यसमा पनि अलिकति हाम्रो उयो कम्ती हो कि के त्यो भन्नु अब त्यति मलाई आएन। त्यो चाहिँ हामीले चाहिँ अब 250 बट्टामा 250 अब ग्राम त्यो मतलब अब हाफ पावा पावा त्यतिको बनायौँ भने चाहिँ अब डल्ले खोर्सानी चाहिँ त्यसलाई चाहिँ उयो गर्यो भने चाहिँ सिक्किम सुप्रिममा किन्यो भने त 290 रहेछ, तर हाम्रो चाहिँ 200 रुपियाँले दिन्छौँ, 200 रुपियाँले डल्लेको चाहिँ, त्यहाँदेखि उयो नाकिमाको चाहिँ 180
0: एक पावा,
1: हजुर एक पावा त्यस्तो गरेर त्यो फेरि हामीले उयो चाहिँ नाकिमा धेरै महँगोमा किन्नुपर्छ, फर्स्ट किन्दाखेरि 400 रुपियाँ केजी पनि पर्छ,
0: पछि
1: मात्रै घट्छ, त्यो घटेको बेलामा बनाऊ भने कोही बेला घाम के मिल्दैन, त्यसो गर्दा बिग्रिने उयो चान्सेस पनि हुन्छ, त्यसले गर्दा अन्त यो बेम्बो सुटको पनि हामीले 50 चाहिँ 120 बेच्दै गर्छौँ,
0: बाँसको
1: तामाको अन्त करेलाको पनि बनाउँछु, थुप्रै कुरोको बनाउँछु, अथवा त मुलाकोदेखि लिएर सबैको बनाउँछु, आँपको पनि बनाउँछु कि, तर बेसी उयो बिक्री डिमान्ड हुने चाहिँ नाकिमाको छ।
0: हजुरले क्वान्टिटीमा भन्नुभयो कि 250 ग्रामको एउटा बोतल, र कति कति क्वान्टिटीको बोतलहरूमा बनाउँदैछ?
1: केजीको त एउटा पाउच यस्तो त्यो हामीले त्यो पनि बनायौँ, त्यो मतलब थैला टाइपको एकपट्टि अलिकति देख्ने कम मात्रामा त्यो ट्रान्सपेरेन्ट देख्ने चाहिँ खिर्की टाइपको हुन्छ, त्यो खालको प्याकेट बनाएर चाहिँ हाफ केजीहरूको, त्यस्तो चाहिँ बेसी टुरिस्टहरू यो उँधोको जुन आएको हुन्छ नि, हामीले अब त्यस्तो मेला जस्तो यस्तो फेस्टिभल त्यस्तोतिर हामीलाई भाग लिँदा चाहिँ त्यहाँ चाहिँ उनीहरूले किन्नुहुन्छ, त्यसरी अब यताको मान्छेले चाहिँ कम्ती कम्ती अब चिनजानहरूले लगिदिनुहुन्छ, यो एसएजीको हो भनेर हामीलाई अब त्यसरी भिजिट गर्दा लानुहुन्छ, अन्त उँधोको त्यस्तै टुरिस्टहरू आएको बेलामा चाहिँ त्यो बेम्बो सुटहरू भयो, डल्लेहरू भयो, त्यस्तो ठुल्ठुलो त्यस्तोको चाहिँ अब 400-500 त्यस्तो प्रकारले बिक्री गर्छौँ, अलिक ठुलो चाहिँ ग्राम हेरेर मिलाएर त्यस्तो गर्छौँ।
0: र कुन सिजनमा कति जस्तो सेल हुन्छ र कहाँ कहाँ तपाईँहरूले बिक्री बिखान गर्नुहुँदैछ?
1: अहिले हालैमा चाहिँ हामीले नाम्चीको डिसी म्याडम नारी नै हुनुहुन्छ, उहाँ एकदम उहाँले हामीलाई सपोर्ट गर्नु भएको छ अहिले, उहाँ तामलिङ म्याडम उहाँले चाहिँ, अन्त हामीलाई त्यो डिसी अफिसकै अगाडि हामीलाई बिहिबार चाहिँ त्यहाँ हाट लाउनु दिन्छ उहाँले,
0: स्टलहरू
1: त्यहाँ राख्छौँ, हजुर त्यहाँ राख्दाखेरि चाहिँ अन्त हाम्रो उहाँहरूले नै किनेर लगिदिनुहुन्छ, त्यहाँ आउनेहरूले पनि भिजिट गर्छ, किन अब त्यहाँ कोही अफिस टाटा र गर्नु
0: आएको हुन्छ,
1: काम लिएर आएको हुन्छ, त्यसले गर्दा हामीले खानेकुरा पनि अब मैले भेजको आइटम बुङचिपाहरू लिएको छु भने त्यो नाकिमाट लगाएर चामलकै त्यस्तो अब दलिया चामलहरू पकाएर चाहिँ यस्तो बुङचिपा भन्छौँ कि त्यो क्या भेज, त्यस्तोहरू बनाएर लिएर त्यस्तो बेच्छौँ, त्यो उनीहरूले टिफिन टाइममा खानुहुन्छ लन्चमा, त्यति चियाहरू अब सेलरोटी भयो, अन्त यो आलु छैलाहरू हुन्छ नि, जस्तै प्रधानको अचार हुन्छ नि, त्यस्तो मजाले खान्छ, त्यस्तोहरू बिक्री गर्छौँ। अन्त अरू अब घरमा भएको सब्जीहरू जुन छ नि आफ्नो किचन गार्डनमा भएको सब्जीहरू सिजनको लिएर हामी त्यो बिक्री गर्छौँ, अलिकति अब त्यसो गर्दा चाहिँ हाम्रो नाफै अब हुन्छ।
0: हजुर, तपाईँले अघि भन्नुभयो नि त अदुवाहरू लगाउनुहुन्छ होइन, बेसार लगाउनुहुन्छ, त्यसको पाउडर बनाउनुहुन्छ, नाकीमा लगाउने पनि जग्गा चाहियो, कति छ जग्गा चाहिँ?
1: हाम्रो चाहिँ मैले अहिलेसम्म नाकीमा चाहिँ मैले पाखाबाट नै कलेक्सन गर्छु, किनभने अब टाटाडो जग्गामा हुन्छ, राबङ साइडमा हुन्छ, त्यहाँ आफन्तहरूले बेच्छ, त्यस्तोहरूबाट उठाउँछु। अन्त यता वोकहरूबाट त्यो नाकीमा जग्गा हेरी हेरी हुँदा कोही जग्गाको एकदमै मिठो अब त्यो जान्नेलाई मात्रै, तर अब हामीले चाहिँ अब अचारको लागि सबै एउटै हो भनेर लिएर गर्छौँ। अन्त बारी त मेरै नाममा त माथि अब 2 हलोट जस्तो छ हो, त्यति बारीमा चाहिँ अब के अरे अदुवा र कोही बेला अदुवा अन्त बेसर चाहिँ अहिले त्यो बाँझो बारी भाइहरूकै बारी लगाउँछु। अन्त मेरो त्यो 2 हल जस्तो बारीमा चाहिँ अदुवाहरू लगाएर डल्ले खोर्सानी लगाएर उयो गर्छु, त्यो उद्योग। अन्त आफ्नो किचन गार्डन चाहिँ हाम्रो त्यस्तै आधी हल जस्तो छ हौ।
0: हजुर, त्यो किचन गार्डनमा चाहिँ के लगाउनु भएको छ?
1: किचन गार्डनमा त अहिले मेरो बोडा फलिरहेको छ, सिमी खाने त्यो कालो र छिर्बिरे हुन्छ नि सब्जी खाने सिमी, त्यो फलिरहेको छ।
0: अन्त लोरुङ्गे सिमी
1: हजुर, त्यहाँदेखि चौसुर साग छ, अन्त पालकहरू, बिट, बन्दकोपी, अन्त डल्ले खोर्सानी नै अहिले अलिअलि फल्दैछ, त्यो पहिलाको बोटले यसपालि लगाएकोले फलेको छैन।
0: बिजनहरू कस्तो प्रकारले राख्नुपर्छ यसरी खेती गर्दा? अब तपाईँले त वृहत मात्रामा अचार बनाउनुहुँदैछ है, डल्ले खोर्सानी पनि त कति किन्नुहुन्छ, कति त आफ्नै उत्पादन छ नि त, र बिजनहरू अब राख्दाखेरि उमार्दाखेरि कसरी राख्नुपर्छ, कसरी उमार्नुपर्छ, यसबारे पनि जानकारी दिनुहोस् न।
1: डल्ले खोर्सानी के गर्छौँ भने हामीले चाहिँ बिजन राख्दा चाहिँ अब हाम्रो मेरो गाउँ भनौँ वार्डभित्रमा चाहिँ अलिक त्यस्तै डल्ले नै गर्छ कि, तर यो 2 साल जस्तो भयो डल्ले खोर्सानी चाहिँ पोहोरको सालकोले हाम्रो पहिला चाहिँ अब 2011 तिर चाहिँ मेको महिनामा चाहिँ पुरै फलेर पाक्दै गरेको थियो, कसले गर्ने त्यस्तो थियो अब 2011 कुरा 11-12। अहिले त हाम्रो एकताल रोपेको पहिलाको नै एकताल फलेपछि अर्को पालि अब पोहोरको फलेको, यसपालि कम्ती मात्रामा फल्दैछ, फल्छ, त्यति राम्रो फस्टाएर गएको छैन। त्यसले गर्दा हामीले बिउ चाहिँ कस्तो प्रकारले राख्छौँ भने त्यो डल्ले खोर्सानी अब पहिला नर बोटले राम्रो फल्छ, अब धेरै ठुल्ठुलो फल्छ, त्यो चाहिँ टक्कै अब लियो अन्त अगाडि नै त्यसलाई अलग्गै छुट्टाएर सुकाएर कति बुढी बोजूहरूले चाहिँ त्यो यस्तो माला जस्तो बनाएर पनि राख्छ, त्यसलाई यस्तो अब उडेर टक्कै सुकायो माला जस्तो बनायो, पछि त्यसको निकाल्ने बेलामा मतलब त्यो सिट राख्ने बेलामा चाहिँ त्यसलाई फेरि कोटाएर सिन्काले क्या अब अलग्गै कोटाउँदै त्यसरी बिउ निकालेर हामी चाहिँ त्यस तरिकाले गर्छौँ। कतिजना किसानहरूले चाहिँ सुकायो अन्त उठ्यो ओख्लीमा हल्का मजाले सुकेपछि कुटिन्छ, बाहिरको चाहिँ खानुहुन्छ, अन्त यसो यसो गरेर चालेर चाहिँ दियो, अब त्यसलाई फेरि तरिका चाहियो, अब त्यो खोर्सानी हो त्यसलाई अलिक जोगाएर मास्कहरू यस्तो ग्लोभ्सहरू लगाएर चालेर पाउडर त कस्तो खानु कति डरलाग्दो पिरो हुँदैन, त्यो माथिको बिउ चाहिँ छर्यो, त्यस्तो तरिकाले पनि राखिन्छ।
0: हजुर, महिनामा तपाईँको त्यो अचार कति मात्रामा चाहिँ सेल हुन्छ?
1: कम्तीको पनि त्यहाँनेरि जुन माघे सङ्क्रान्तिको मेला जोरथाङमा लाग्छ नि, त्यति बेला हामीलाई 14 दिनको स्टल दिन्छ, हामीलाई त्यहाँनिर बस्नु पाउँछौँ हामी, त्यति बेला चाहिँ 14 दिनमा चाहिँ 100 जस्तो मेरो पहिला बिक्री भएको थियो,
0: 100 बोतल
1: जस्तो बिक्री भएको। त्यहाँदेखि नेक्स्ट टाइममा चाहिँ अलिकति जग्गा ठिक भएन, अब जग्गा पनि त्यो अलिक लोकेसन ठिक प्रकारले भएन भने चाहिँ टाढो राखिदियो,
0: टाढो भएपछि त मान्छे त्यहाँ नपुग्ने जग्गामा त बिक्री हुँदैन नि त, जहाँ चाहिँ आउजाउ बेसी हुने गर्छ त्यो जग्गा पाइयो भने चाहिँ राम्रो सेल हुन्छ। हजुर, र यसपालि
1: त हामी त जाँदै गयौँ मेला, यसपालि नगएको चाहिँ किनभने चाहिँ अलिकति जग्गा भनेको जस्तो नहुने, फेरि सबै अब काम चाहिँ आफूले गर्नुपर्ने, अर्डर चाहिँ बेसी अर्काको हुन्छ कि, त्यस्तो हुन्छ नि, अब काम त हामीले गर्नु, सबै कुरो त हामी गयौँ भने त अर्डर दिनेको पनि त्यहाँ जित्तो त हुन्छ होइन, हुन्छ, त्यसले गर्दा चाहिँ यसपालि चाहिँ अलिकति हामी जानु सक्यौँ हाम्रोबाट चाहिँ, तर हाम्रो चाहिँ त्यहाँनिर एउटा

0: थियो यसपालि त्यसमै हामीले सबै कुरो सामानहरू पुऱ्याउनु पर्ने हामीले पुऱ्याएको थियौँ अन्त अलिअलि बिक्री भयो त्यस्तो छैन अब टाउमा यसपालि त त्यो जग्गै राम्रो नभएर 20% मात्रै उयो भयो त्यो यस्तो हुन्छ त्यो विदेशको दोकान हामीले राखेको छ के भने चाहिँ 11 फेडरेसन छ हाम्रो नाम्ची ब्लक
1: टोटल
0: अब 11 फेडरेसन 11 जिपिओको चाहिँ जस्तै हाम्रो 333 भएपछि त अब सबै गरेर त 11 त कम्ती हुँदैन नि त त्यो भरि त्यसले चाहिँ एउटा दोकान राखेको हुन्छौँ ग्राम दोकान त्यो चाहिँ नाबार्डले फन्ड गरेको थियो पहिला चाहिँ त्यसमा
1: कति फन्ड गर्छ
0: नाबार्डले चाहिँ त्यसलाई चाहिँ नाम्चीमा के गरेको थियो भन्दा चाहिँ हामीले अब दोकान राख्नु पर्ने त्यसमा चाहिँ उहाँहरूले चाहिँ त्यो दोकानको भाडा दिने 7,000 त्यहाँ सेल गरेर बस्नेलाई 5,000 दिन्थ्यो महिनामा त्यस्तो गरेर चाहिँ राखेको थियो अहिले पनि छ त्यो दोकान चल्दैछ अलिअलि पहिला चाहिँ म आफै बसेको थिएँ त्यहाँको सेल त्यति बेला चाहिँ जग्गा फेरि अलिकति कुना जग्गामा भएर राम्रो बिक्री हुन्थेन फन्ड गरेर अब सब्जी सिजनको कतिजना ल्याउँछ त्यत्रो अब हाम्रो 11 फेडरेसनबाट आएको सब्जीहरू त कोही बेला थाक हुन्छ नि अब सबैले ल्याउँदा त अफिसर आएर भिजिटर गर्यो भने अलिअलि लान्छ कोही बेला त अब त्यतिकै बिग्रेर पनि जान्छ सब्जीको कुरा
1: हजुर
0: त्यस्तो पनि भएको थियो अहिले चाहिँ अलिअलि अब जग्गा सारेकोले गर्दा अलिअलि बिक्री हुँदैछ त्यसमा
1: र यस क्षेत्रमा सिक्किम सरकारको कस्तो सहयोगहरू मिल्दैछ
0: हालैमा चाहिँ अब अहिले यस्तो छ सरकारको पनि भनाइ चाहिँ स्वयं सहायता समूहहरूलाई धेरै नै माथिबाट त अब हेर्ने भन्ने बातहरू त भएको छ तर अलिकति हाम्रोतिर चाहिँ अब हामीले पनि पाइकन भन्दाखेरि अब यस्तो हुन्छ कि अब भन्नुपर्दा चाहिँ यो त्यो पिएमएफ एउटा फन्ड भन्छ त्यो प्रधानमन्त्री उँदोबाट आएको सेन्ट्रलकै फन्ड त्यस्तोहरू चाहिँ पाउँदछौँ तर सिक्किम सरकारले पनि अहिले भर्खरै चाहिँ यसपालि चाहिँ घोषणा गर्नुभएको छ 4,000 कति होला दिने वचन त उहाँले भाषण त गरिसक्नु भयो तर त्यसमा हामी पढ्छौँ कि पढ्दैनौँ अब त्यो छ फेरि अब हाम्रो ग्रुप पढ्छ कि पढ्दैन
1: कस्तोलाई उहाँले चुन्नु
0: कस्तोलाई चुन्नुहुन्छ त्यो सबै कुरो माथिबाटै हुन्छ त्यसले गर्दा कस्तोलाई चुन्छ अब त्यो चाहिँ हाम्रो ग्रुप पढिन्छ कि पढिँदैन
1: धेरैवटा योजनाहरू छन् नि त है
0: छ नि
1: तर कति जग्गामा पुग्न सकेको छैन सही ठाउँमा पुग्न सकेको छैन
0: हाम्रो नाम त्यहाँ आउँछ आउँदैन भन्नेमा अब छ किनभने हामी जोरथाङमा पनि अब त्यसरी स्टल थाप्दा पनि अब धेरै पहिला मतलब पहिला चाहिँ अब के थियो भने स्टल थापेर बस्नेलाई दिनको पैसा पनि दिने टीहरू दिन्थ्यो फेरि अब तिमीहरूको बिक्री भएन होला भनेर आउँदै पछि सबैले अलिअलि दिन्थ्यो पैसा
1: हजुर
0: अब दिँदा तर त्यो अरूले दिएको पैसाले त आफै उयो हुनु त सकिँदैन आफ्नो पनि त दुःख त गरेकै हुनुपर्छ
1: यसमा अब जुन चाहिँ स्वयंसेवक समूहलाई तपाईँले सञ्चालन गर्नुहुँदैछ कस्ता चुनौतीहरू सामना गर्नुपर्छ
0: चुनौती त अब यस्तो हुन्छ हामी ग्रुपमा गएर फेरि अब लिडरसिप गरिसकेपछि चाहिँ के हुन्छ भनेपछि एक्लै कुदेर फर्स्ट हुनु कुरा आएन
1: समूहलाई नै कुदाउनु पर्यो
0: समूहलाई कुदाउनु पर्छ त्यसले गर्दा त अब सामना त कोही बेला आउँछ त्यही हो अब मिटिङमा यो समयमा आइदेऊ न भने कोहीले कहाँ जाने भ्याउँदिन भन्नेहरू कुरा आउँछ अब यस्तो कुरो बनाऊ खोइ यो त हुन्छ क्या त भन्ने कोही हुन्छ त्यस्तोहरू पनि आउँछ त्यो सामना गर्नुपर्छ तर कतिजनाले भन्छ हौसला दिन्छ यस्तो कुरो गर अब जस्तै त्यो बुजुर्गहरूले हाम्रो सजग ग्रुपमा फुलमाया राई छ एकजना बुजुर्ग 80 काटेको मन कुमारी तामाङ छ ऊ पनि 80 लाइनको हो उहाँहरूले भन्छ तिमीहरू बस राम्रोसँगले मिटिङहरू गर पैसाको लेनदेन राम्रो गर हिसाब किताब राम्रो गर तिमीहरूले गर्ने हामी त आएर बस्ने अब ताली बजाउँछौँ यसो आफ्नो परिचय दिन्छौँ भनेर भन्छ तर हामीलाई हौसला चाहिँ दिनुहुन्छ उहाँले सामना त भन्नु पर्यो भने त थुप्रो छ नि अब त्यस्तो अब हुन्छ तर अब त्यस्तो कुरोबाटै आफू चाहिँ अलिक परिपक्व हुन्छ नि परिपक्व हुँदै जान्छ
1: जति पनि लगाउनुहुन्छ नि खेतीहरू नाकिमाहरू भयो अदुवाहरू भयो बोडी भन्नुभएको छ तपाईँले फलिरहेको छ भनेर है किचन गार्डनहरू गर्नुहुन्छ कोठेबारी गर्नुभएको छ नि वन्य प्राणीको पनि धेरै प्रकोप छ सिक्किममा हुन त सिक्किम अति नै सम्पन्न छ वन जंगलले सम्पन्न छ तर पनि वन्य प्राणीहरूले खेतीहरूलाई क्षति गरेको जानकारी आउँछ नि हजुरको जग्गामा चाहिँ वन्य प्राणीले के कस्ता क्षतिहरू पुर्याउँदै आइरहेको छ
0: त्यो भन्नुपर्दा त अहिले त मेरोमा त अब मेवा मजाले फल्ने हो त्यो किचन गार्डनमै सबैले हेरेर फोटो खिच्नेहरू पनि हुन्थ्यो त्यस्तो डरलाग्दो मेवा फल्ने अन्त सरहरूले आएर चिनजान आएर अब त्यहाँ स्कुलै छेउमा छ कि हाम्रो घर बाँदर त भन्ने नि भन्नुहोस् न त्यो मेवाको त पत्ता पनि टिपेर पान जस्तो गरेर खाँदो रहेछ फेरि
1: चिचिला
0: छोडेर पत्ता धरि खान्छ पत्ता यस्तो उखालेर त्यसको के चाहिँ मिठो हुन्छ तिनीहरूलाई दबाई पनि हो कि बा उखाल्यो भने जरा दिउँ त्यो भित्रको उयो पनि निकालेर खान्छ टाक्टु मेवा चाहिँ मास्तेर छैन मेरोमा यसपालि काँक्रा चाहिँ छुएको छैन काँक्राहरू अलिअलि फल्दैछ अन्त सिमीहरू छुएको छैन खै बार पनि कस्तो बारले पनि तिनीहरूलाई त थाम्दैन अबि हाम्रो घरदेखि फालानेको चाहिँ एकैचोटि पल्लो घरको मामाहरूको घरको छानामा फालान्छन् तिनीहरू त्यो कस्तो प्रकारले तिनीहरूले हेर्दा अब डरै लाग्दो त्यस्तो
1: बिगार्नु निर्देश गर्नुहुन्छ या के गरिदिए राम्रो हुन्थ्यो भन्ने लाग्छ
0: हामी चाहिँ वन विभागलाई अब के भन्नु र हामीले भनेको कुरा त पहिल्यैदेखि भनिरहेको छ, यो कुरा त हाम्रो ग्राम सभामा पनि उठ्छ, ग्राम सभामा पनि हाम्रो त्यहाँनिर अब

0: धेरै बुजुर्गहरू अब भेला हुन्छ, अब ग्राम सभालाई हामीले सबैजना अब आएको हुन्छौँ ग्रामीण क्षेत्रमा, उहाँहरूले त्यही कुरा निकाल्छ वेलफेयर यसपालि पनि निक्ले कुरा, तर यसपालि कोही वर्ल्ड ल्याबको ठुलो मान्छे नै आउनु भएको छैन, थिएन रहेछ हौ, त्यो कुरा त अब सानो मान्छेले त त्यसलाई अब उयो गर्नु सक्दैन, सानो भर्खरमा वान जपमा लागेको नानी एकजना आएको रहेछ, त्यसले गर्दा यसपालि पनि कुरा उठ्यो, सधैँ नै उठ्दैछ, अब के गरिदिनु सक्नुहुन्छ तपाईँहरूले भनेर भन्छ होइन, उहाँले पनि के पो गरिदिनु सक्छ र अलिक बिगार गरे भने फोटो खिच्यो लग्यो अनु यस्तो यस्तो भएको छ देखा लिइराख न भन्छ अरे, कति डोको त होइन गाडी भइसक्यो होला, बाँदरले बिगार गरेको फोटो खिचेर लग्यो, दुम्सीले बिगार्छ, हाम्रो त्यस्तो थियो स्कुलको छेउमा सबैजना वरिपरि घर घर भएको छ, बँदेलले पनि एक कानलाई मगा ठाकु खाएको हौ रातभरि बँदेलले खाएको, त्यो बँदेलले चाहिँ खाएर चाहिँ सटक सटक जाँदाखेरि मान्छेले भेटेको पनि सानो होइन अरे बँदेल पनि, हामीले भित्र ती बसेर सराकसुक गरेको पनि चाल पाइन, तर एक कानलाई यस्तो हाम्रो किचन गार्डनको मकै चाहिँ ठाकु खाइदियो।
1: हजुर, र के गर्नु, अब खेती घट्यो है, वन जङ्गल बढ्यो, सबै कर्मचारी भयो, बन्जर भयो जगाहरू, र सबैले चाहिँ केही न केही कोठेबारी आफ्नो आफ्नो जग्गामा खेती लगाए त एक छेउ खान्छ, घरको छेउ त बाँच्छ नि,
0: बाँच्छ त छैन त्यो कसैले लाग्छ,
1: र यो बाँदरलाई त अब कसैले कन्ट्रोल गर्न सक्दैन, खानेकुरा छैन,
0: घरै भित्र पोस्न आँट्यो अहिले त त्यस्तो भएको छ।
1: हजुर, यो त गाउँमा मात्र नभएर बजारमा पनि प्रशस्तै बाँदरहरू देखिन्छ,
0: प्रशस्तै छ, पहिला रम्फू बजारमा हामी बस्छ, मेरो मिस्टरले त्यहाँ काम गर्थ्यो, भित्रबाट लगेर पिठो लगिदिएर कसैको पिठोको बट्टा, कसैको चियापत्ती दालको बट्टा लगेर छक छक गर्ने, त्यस्तो खालको अब बिगारहरू गर्छ अब जनहरूले, घरिघरि यस्तो लाग्थ्यो, अब वान जबको काम गर्ने कम्ती छैन अहिले घरको, त्यसरी फरेस्ट गार्डहरू कोही त त्यो बाँदर खेद्यो पनि हुन्थ्यो नि भनेको जस्तो पनि भयो, काम छैन उनीहरूको, बरु आएर यसो बाँदरको रेखदेख गरिदियो भने हुन्थ्यो नि, त्यस्तो भनेको जस्तो पनि लाग्ने मनमा, तर अब त्यो उनीहरूको बसको बात छैन, उनीहरूलाई पनि अब सबै माथिबाट बनाएको रुल हुन्छ।
1: र हजुरले खेतीहरू गर्नुको लागि जोत खनको लागि के कस्तो व्यवस्था गर्नु भएको छ, गोरु पाल्नु भएको छ कि पावर टिलरहरू पाउनु भएको छ कि सिक्किम सरकार बागवानी विभागबाट अथवा कृषि विभागबाट बिउहरू समयमै पाउनु हुँदैछ कि छैन कि, यसबारे पनि जानकारी दिनुहोस् न।
0: यसपालि त्यो भन्नु पर्दा चाहिँ बिउको कुरा गर्दा चाहिँ ग्रास रुटबाटै भएर जानुपर्ने कुरा भन्ने त पहिल्यैदेखि कुरा छ, सबै कुरा उँधोबाट भएर जानुपर्छ, यहाँबाट सब कुरो भएर जानुपर्छ भन्छ, तर सबै कुरो माथिबाटै हुन्छ, हुँदाखेरि चाहिँ बिउ बिजन त त्यति साह्रो राम्रो टाइमले पाउँदैन, तर अब अहिले चाहिँ त्यो ट्र्याक्टर के त्यो चाहिँ पावर टिलर दिएको छ, तर सुविधा चाहिँ दिएको छ।
1: र यस्तो उन्नतिशील किसानहरूलाई कुनै पनि व्यवसाय अप्नाएर गरिखानेहरूलाई सिक्किम सरकारले एक्सपोजर ट्रिपहरू पनि दिने गर्नु भएको छ है, अर्को राज्यहरूमा घुमाउने त्यहाँदेखि सिकुन भनेर उहाँहरूले एउटा प्रेरणा स्वरूप घुमाउने मौकाहरू पनि दिनु भएको छ नि, हजुरले यस्तो मौकाहरू प्राप्त गर्नुभयो या छैन?
0: यस्तो मौका चाहिँ अहिले चाहिँ मैले चाहिँ त्यस्तो प्राप्त गरेको छुइनँ, धेरै पहिला चाहिँ हामीले त्यो मौकाहरू त गएको सरकारबाट चाहिँ हामीले पाएको थियौँ, त्यसमा चाहिँ मैले निफसिटतिर गएर ट्रेनिङ अब फार्मर्सबाट गुवाहाटीमा गुवाहाटीहरू गएर त्यो खालको हामीले मौका पाएको थियौँ मैले, त्यसदेखि अलिक अगाडि चाहिँ उदो राजस्थानहरूदेखि लिएर थुप्रै जग्गा क्या जानु त्यस्तो मौकाहरू चाहिँ पाएको थियो।
1: त्यता गएर हजुरले के कस्ता कुराहरू सिक्नुभयो?
0: त्यता चाहिँ हामीलाई के कुरा सिकाउने भन्दा चाहिँ यो खेती किसानहरूको विषयमा सिक्नु पर्दा चाहिँ यस्तो थियो, त्यति बेला हो त्यहाँ त्यसमा चाहिँ ट्र्याक्टरहरू चलाएको पनि देखेको, अब हाम्रो जग्गा उडेको त यस्तो सिधा जग्गा हुन्छ, प्लेन साइड छ, मजाले ट्र्याक्टर पनि चल्छ, अब यहाँ हाम्रोमा त पावर टिलर पनि त जानेन भने त सिलमिनी जानेछ नि त्यहीसँग हाम्रो, तर मेरो एउटा साथी चाहिँ ग्रुप चाहिँ ऊ चाहिँ अनमोल ग्रुपको हो कि तुलसी मायाको हामी, उसले चाहिँ त्यो चलाउँछ मजाले सबै चलाउँछ, अन्त अहिले उनीहरूको ग्रुपहरूले त टेलरिङहरू पनि गर्दैछ, अब धेरै पहिला पनि अब स्कुलको ड्रेसहरू सिलायो हो, हाम्रो जिपियुमै हो, यसपालि पनि एकलव्यको सिलाउँदैछ उनीहरूले, अब धेरै राम्रो प्रगति नै गर्दैछ, अनमोल र सम्झौता एसएजी छ दुईजनाकोबाट चाहिँ टेलरिङ ग्रुप हामीले पहिला गर्दाखेरि चाहिँ पहिला गर्दा त दुःखै हुन्छ नि त, बेलुकामा 9 बजीसम्म काम गरेको गरेकै त्यो टाँक घर बढाउनु पर्यो भने त त्यो सिलाउनु कति साह्रो, जतासुकै सिलायो भने हुँदैन, मिलाएर गर्नु पर्यो, यस्तो टाँको तलमाथि पनि भएन, त्यस्तोहरू गर्नु पनि हामीलाई पुरा टाइम लाग्यो, अन्त बत्ती हिभाले अब काम सकौँ भन्ने चाहिँ मान्छेको उयो एकदम सिलाएर त्यस्तो पनि गरेर हामीले गर्यौँ टेलरिङ ग्रुप, अहिले त्यो त्यही गरेर दुःख गरेर गरेकोले गर्दा अहिले उहाँ साथीहरूले त्यसको उनीहरूले पनि फाइदा उठाउँदैछ।
1: भविष्यमा हजुरहरूले चाहिँ अब आफ्नो सजग स्वयं सहायता समूहलाई कसरी अगाडि लाने, के कस्ता उत्पादनहरू गर्ने सोच्नु भएको छ?
0: यस्तो लाग्छ कि मलाई चाहिँ हाम्रो यो ग्रुपहरू चाहिँ अब सबैजना त्यही त अब गर्यौँ भने सबैजनाले उयो गर्नु, तर हामीले फेरि यो यस्तो छ कि हामीले अब यसलाई उकालो बढाएर लानु वृद्धि गर्नु भन्ने कुरा चाहिँ सबैजनाले अब त्यो लोन लिएर गर्छु भन्दा पनि कसैले के गर्ने कसैले के गर्ने त्यस्तो पनि त्यति उम्र हामी गर्नु सक्दैन रहेछौँ, लोनै तिर्नु मात्रै हुन्छ, अदुवाको मेसिनहरू लिएर त्यसलाई सुकायो भने भिन्दै त्यसले गर्दा त्यसलाई पाउडर बनाएर राम्रो बिक्री हुन्छ, त्यस्तोहरू गर्यौँ अब हाम्रो ग्रुपले चाहिँ सजग ग्रुपले चाहिँ त्यति गर्यौँ भने चाहिँ अझै वृद्धि भएर हामी जान्छौँ, त्यस्तो गर्नु चाहिँ मन छ मलाई,
1: किनभने सरकारलाई तपाईँले डिमान्ड गर्नुहोस् है, उहाँले दिनुहुन्छ र मेसिनहरू तपाईँहरूले प्राप्त गर्नुभयो भने है उत्पादन त भइहाल्छ, सबैले काम गर्यौँ।

0: उत्पादन निस्किन्छ र त्यसलाई पाउडर बनाएर बिक्री बिखान गरे भने राम्रो मुनाफा मिल्छ मिल्छ है। आजकल त सबैले अर्ग्यानिकलाई रुचाउनुहुन्छ नि त, जैविक उत्पादन हो भनेर सबले, धेरै मूल्य भए पनि महँगो भए पनि उहाँले किन्नुहुन्छ, बुझ्नु भएको छ, स्वास्थ्यको लागि सचेत हुनुहुन्छ नि त सबै मानिसहरू होइन, र गर्नु पर्यो,
1: गर्नु चाहिँ पर्यो सबैजनाले
0: हजुर।
1: तर हाम्रोपट्टि गर्छ अदुवा र अदम राम्रै फलाहरू निकाल्छ, तर त्यो चाहिँ हामीले त्यसलाई नै सुकाएर अलिकति मोडिफाई गरेर चाहिँ त्यसरी प्याकेजिङहरू राम्रो गरेर जुनै कुरो पनि अब किन्नु त सबैभन्दा अगाडि मान्छेको त आँखाले किन्छ नि त, हेर्छ, हेरेर एकदम राम्रो हुनु पर्यो, प्याकेजिङहरू लेबलिङहरू राम्रो हुनु पर्यो, त्यसमा डिस्प्याच डेटहरू त्यस्तो प्रकारले चाहिँ मलाई गरौँ भन्ने इच्छा चाहिँ त्यस्तो छ।
0: अहिले तपाईँहरूको समूहमा चाहिँ कति फन्ड कलेक्सन?
1: फन्ड चाहिँ हाम्रो चाहिँ सजगमा चाहिँ लोनहरू सबैले चलाएर भर्खर रिपेमेन्ट गर्दैछ, त्यसले गर्दाखेरि 15,000 जस्तो मात्रै अहिले छ, तर कलेक्ट धेरै नै हो, तर सबैले लोन लगेर चलाएर उनीहरूले तर काम गर्दैछ, किनभनेदेखि कसैले ह्यान्डलुमको उयोहरू बुन्दैछ, कोहीले 2-3 जनाले त्यो गर्दैछ, अलिक केटीहरू जस्तोले, अब त्यो थरी थरीको छौँ नि त, हाम्रो एकै खालको छैनौँ,
0: कोही त्यो
1: आफ्नो आफ्नो व्यवसाय गर्नु सक्ने, तर त्यसरी गर्यो भने ग्रुपमा सबै उयो हो, उनीहरूले अब गर्छ अन्त बेचेर अब मुनाफाहरू अब निकाल्यो भने पछि त्यो अब यता लोन आफ्नैबाट लगेको छ 2% 2% लाँदा यता बेच्दा यता चाहिँ पैसा चाहिँ त्यो अब ब्याजको बाट
0: बढ्छ,
1: 2 रुपियाँ दिनु पर्यो, त्यसले दिन
0: आफ्नै समूहभित्रकै लगे पनि या बाहिरकोले लगे पनि,
1: बाहिरकोलाई चाहिँ दिँदैन,
0: जति सक्दो छिटै फर्काउनु पर्ने रहेछ,
1: छिटै फर्काउँदा
0: ब्याज बेसी हुन्छ नि,
1: बेसी हुन्छ है, तर बेसी भयो भने बिस्तारै बिस्तारै फर्काउँछ, हाम्रो आफ्नै हो भनेर फर्काउनेहरू छ, हाम्रो
0: नाबार्डले पनि फाइनेन्स गरेको छ है हजुरलाई। तपाईँको आफ्नो निजी चिज सबै खर्च काटेर मुनाफा मात्रै सालाना कति प्राप्त गर्नुहुँदैछ?
1: सालाना त अब हिसाब जोडेर त्यो मात्रै राख्यो भने त सालानामा त्यस्तै 1.5-2 लाखहरू त हुन्छ,
0: त्यहीबाट
1: खानु सहयोग। अहिले जस्तै हामीलाई डिसी म्याडमले त्यो खालको त्यहाँनिर हामीलाई अब अफर दिएको, उहाँले अब जुन सुकैले त्यहाँ राख्दैन, हाम्रो ग्रुपहरूले यसपालिदेखि त झन् ड्रेसहरू पनि सिलाएको, सबैको एक खालको ड्रेसहरू लगाएर त्यहाँ काम गर्ने, राम्रो पनि देख्ने डिसी अफिस अगाडि,
0: राम्रो इनिसिएटिभ,
1: राम्रो उहाँले सहायता गर्नुहुन्छ, त्यसरी
0: अब एकदम हौसला मिलेको छ,
1: एकदम हौसला मिलेको।
0: र दिदी अब कार्यक्रमको अन्तमा जाँदा जाँदै जति पनि आकाशवाणी गान्तोक सुनेर बस्नुभएका अति आदरणीय श्रोताहरू हुनुहुन्छ, पढे लेखेका शिक्षित भाइ बहिनीहरू हुनुहुन्छ, उहाँहरूलाई कस्तो सल्लाह र सुझाव दिन चाहनुहुन्छ यो पनि छोटकरीमा बताइदिनुहोस् न।
1: अब म सम्पूर्ण यहाँ अब सिक्किमको भाइ बहिनीलाई भनौँ न, पढे लेखी भएको नानीहरूलाई चाहिँ अब हौसला चाहिँ के दिन चाहन्छु भन्दा चाहिँ अब नोकरीको पछि चाहिँ होइन, अब बिजनेस पनि गर्ने जग्गा पायो भने भाइ बहिनीहरूले पनि अब कुनै अब खेती किसान गर्नु अब उनीहरूले ती बारीमै काम गर्नु सक्दैन, तर पनि उनीहरूले कुनै कुरो त्यस्तै लोनहरू लिएर हुन्छ कि आफ्नै पैसा अलिकति भेला पारेर हुन्छ कि त्यही प्रकारले उद्योग धन्दाहरू आफै नै गरेर चाहिँ अब छेउमा गयो भने अहिलेको मुख्यमन्त्री साहबले पनि अब गएर म यस्तो गर्छु भन्यो भने त उहाँले पनि त सहायता त दिनुहुन्छ
0: दिनुहुन्छ,
1: त्यस्तो प्रकारले गर्यो भने चाहिँ उहाँलाई बेस्ट हुन्छ।
0: दिदी तपाईँले अति नै राम्रो सल्लाह अनि सुझाव र आफ्ना जानकारीहरू हाम्रा श्रोता समक्ष राखिदिनु भयो, यसको लागि हामी आकाशवाणी गान्तोकको तर्फबाट हजुरलाई मुरी मुरी धन्यवाद
1: धन्यवाद।
0: र श्रोता अहिले यहाँले सुन्नुभयो पौरखी हातहरूमा आधारित ग्रामीण कार्यक्रम निर्मला राईद्वारा। आउनुहोस् एकैछिन मनोरञ्जन गरौं एउटा लोकगीत सुनेर।

0: 跑就没有满班的哈里哟，
1: 嘿嘿，
0: 地面来跑那个个个里哟，
1: 嘿嘿，
0: 地面来跑那个个个里哟。
2: हौस् त श्रोता, यसै गीतका साथमा आजको हाम्रो ग्रामीण कार्यक्रमको निर्धारित समय यही सकिन्छ। अघिल्लो कार्यक्रममा नयाँ प्रस्तुतिहरूको साथमा यहाँहरू समक्ष पुनः उपस्थित हुने नै छौं। तबसम्म म कार्यक्रम संचालकलाई पनि कार्यक्रमबाट बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: श्रोताहरू सुन्दै हुनुहुन्थ्यो ग्रामीण कार्यक्रम। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यहाँहरूलाई अब सुप्रसारण हुने कार्यक्रमहरूको रूपरेखाबारे जानकारी गराउँदैछौ। अब केही क्षणमा 6:40, 45 तथा 50 मिनटमा क्रमशः नेपाली लेप्चा तथा सिक्किमे भोटिया भाषामा प्रादेशिक समाचार सुन्न सक्नुहुनेछ। त्यसपछि 6:55 ताम्बाको छोडो जीवन जोडो विषयमाथि हिन्दी भाषामा वार्ता प्रसारण हुनेछ। 7:05 प्रसारण हुनेछ देशकी राष्ट्रपति द्रौपदी मुर्मूको सिक्किम भ्रमणमाथिको रेडियो रिपोर्ट। 7:25 नेपाली भाषामा राष्ट्रिय समाचार सुन्न सक्नुहुनेछ र 7:35 प्रस्तुत हुनेछ कार्यक्रम पश्चिमी संगीत। 8:05 कार्यक्रम गीत गजल अन्तर्गत कमल खान तथा लखबीर सिंह लखाको आवाजमा मिठा मिठा गीतहरू प्रस्तुत गर्नेछौं। 8:30 कार्यक्रम स्वर संचार अन्तर्गत पण्डित निखिल ब्यानर्जीद्वारा सितार वादन सुन्न सक्नुहुनेछ। त्यसपछि 8:45 आकाशवाणीको दिल्ली केन्द्रबाट प्रसारण हुने कार्यक्रम समाचार सन्ध्या अन्तर्गत हिन्दी भाषामा राष्ट्रिय समाचार तथा त्यसपछि अंग्रेजी भाषामा राष्ट्रिय समाचार सुन्न सक्नुहुनेछ। 9:15 स्पटलाइट कार्यक्रम प्रसारण हुनेछ। त्यसै गरी 9:30 आकाशवाणीको दिल्ली केन्द्रबाटै प्रसारण हुने कार्यक्रम कन्ट्री वाइड इन्साइट सुन्न सक्नुहुनेछ र अन्त्यमा 10:00 सुमधुर हिन्दी फिल्मी गीतहरू प्रस्तुत गर्दै यहाँहरूलाई मनोरञ्जन गराउनेछौ। यससँगै हाम्रो आजको रात्रिकालीन प्रसारण त्यही समाप्त हुनेछ।
1: अरे रीमा, सोलर पैनल लगवा ले।
2: कब से मुझे सारे दोस्त बोलते थे, पर मैंने माना जब प्रधानमंत्री जी ने कहा
3: भारत सरकार का लक्ष्य सोलर पावर से बिजली बिल जीरो करने का भी है।
2: मैंने प्रधानमंत्री जी के कहने पर सोलर पैनल लगवाया और मेरा बिजली बिल जीरो आया। आप भी लगवा लो।
4: पीएम सूर्य घर मुफ्त बिजली योजना आज ही रजिस्टर करें PM सूर्य घर.gov.in पर। सूर्य घर।
0: श्रोताहरू, हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। अहिलेसम्म जानकारी गरायौं आज बेलुकी प्रसारण हुने कार्यक्रमहरूको रूपरेखा। अप्रस्तुत छ मौसम सम्बन्धी साधारण जानकारी। स्थानीय मौसम विज्ञान विभागका अनुसार आज गान्तोक तथा आसपासका क्षेत्रहरूमा मौसम सामान्यदेखि बदलिरहने सम्भावना रहेको छ। दिनभरि आकाशमा बादलको आवरण रहनेछ भने केही स्थानहरूमा हल्का वर्षाको सम्भावना पनि व्यक्त गरिएको छ। आजको अधिकतम तापक्रम 17.8 डिग्री सेल्सियस तथा न्यूनतम तापक्रम 13.8 डिग्री सेल्सियस रहने अनुमान गरिएको छ। त्यस्तै आजको वर्षा मापन 20.3 मिलिमिटर रेकर्ड गरिएको छ। मौसम परिवर्तनशील रहने भएकाले आवश्यक सतर्कता अपनाउन तथा बाहिर निस्कदा छाता वा वर्षाबाट जोगिने उपायहरू अपनाउन अनुरोध गरिएको छ। श्रोताहरू, यो थियो आजको मौसम सम्बन्धी साधारण जानकारी।

श्रोताहरू, हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। अब यहाँहरूलाई भोलि बिहान 6:30 आकाशवाणीको गान्तोक केन्द्रबाट प्रसारण गरिने कार्यक्रमहरूको छोटो रूपरेखाबारे जानकारी गराउँदैछौ। बिहान 6:30 मंगलधुनका साथ कार्यक्रमको थालनी गर्नेछौ। 6:35 प्रस्तुत हुनेछ कार्यक्रम भक्ति प्रभात अन्तर्गत हरिओम शर्माको आवाजमा केही भजनहरू सुन्न सक्नुहुनेछ। 6:55 संस्कृत भाषामा तथा 7 हिन्दी भाषामा राष्ट्रिय समाचार प्रसारण हुनेछ। 7:05 यहाँहरूले गान्धी कथा कार्यक्रम अन्तर्गत गान्धीजी र आत्मनिर्भरता भारत विषयमाथि जानकारी सुन्न सक्नुहुनेछ। 7:25 आकाशवाणीको खरसाङ केन्द्रबाट सम्प्रसारित नेपाली भाषाको समाचार सुन्नुहुनेछ। 7:35 प्रस्तुत हुनेछ कार्यक्रम प्रणाम सिक्किम। 8 हिन्दी भाषामा राष्ट्रिय समाचार तथा 8:15 अंग्रेजी भाषामा राष्ट्रिय समाचार प्रसारण हुनेछ। त्यसपछि 8:30 पूर्वोत्तर सेवा सिलङ केन्द्रबाट प्रसारण हुने अंग्रेजी भाषाको समाचार सुन्न सक्नुहुनेछ। त्यसै गरी बिहान 8:40 कार्यक्रम गीतिमाला अन्तर्गत सुमन कार्की तथा सुरेश दिवानको आवाजमा आधुनिक गीतहरू प्रस्तुत गरिनेछन्। त्यसै गरी 9:30 भोटिया लोकगीतहरू प्रस्तुत गरिनेछ। त्यसपछि 10:02 कार्यक्रम ताजी तरिन अन्तर्गत नयाँ हिन्दी फिल्मी गीतहरू सुनाएर यहाँहरूलाई मनोरञ्जन

0: यो आकाशवाणी गान्तोक हो। प्रादेशिक समाचार वन्दना राईबाट सुन्नुहोस्। भारतकी राष्ट्रपति द्रौपदी मुर्मू, सिक्किमका राज्यपाल ओम प्रकाश माथुर, मुख्यमन्त्री प्रेम सिंह तामाङ, श्रीमती कृष्ण कुमारी राई, मुख्य सचिव आर तेलङ र पुलिस महानिदेशक अक्षय सचदेवाको उपस्थितिमा आज पाल्जोर स्टेडियममा सिक्किम पुलिसलाई प्रतिष्ठित राष्ट्रपति पुलिस ध्वज प्रदान गर्ने कार्यक्रम पूर्ण औपचारिक भव्यताका साथ सम्पन्न भयो। राष्ट्रपति स्टेडियम पुग्नुभएपछि सिक्किम पुलिसको टोलीले सम्मान गारद र राष्ट्रिय सलामी दिएको थियो। सभालाई सम्बोधन गर्दै श्रीमती मुर्मूले राष्ट्रप्रतिको असाधारण र विशिष्ट सेवाको सम्मान सिक्किम पुलिसलाई प्रदान गर्न पाउँदा अत्यन्तै खुशी व्यक्त गर्नुभयो। सेनाको समृद्ध विरासतलाई उजागर गर्दै राष्ट्रपतिले 1897 स्थापित सिक्किम पुलिसले राज्यमा शान्ति, सुरक्षा र न्याय कायम राख्न महत्वपूर्ण भूमिका खेल्दै आएको भन्नुभयो। मानिसहरूले निर्भयतापूर्वक पुलिससँग सम्पर्क गर्न सकुन् भनी पुलिस प्रणालीलाई नागरिक मैत्री बनाउनुपर्ने आवश्यकतामा उहाँले जोड़ दिनुभयो। राष्ट्रपतिले सिक्किम पुलिसको व्यावसायिक र जनता मैत्री दृष्टिकोण मार्फत राज्यमा शान्ति र साम्प्रदायिक सद्भाव कायम राखेकोमा प्रशंसा गर्नुभयो। तीन देशहरूसँग अन्तर्राष्ट्रिय सीमा साझा गर्ने र ठूलो संख्यामा स्वदेशी र विदेशी पर्यटकहरू आउने सिक्किमको रणनीतिक महत्वलाई उल्लेख गर्दै राष्ट्रपतिले सिक्किम पुलिसको जिम्मेवारी संवेदनशील र महत्वपूर्ण दुवै रहेको भन्नुभयो। वहाँले साइबर अपराध, अनलाइन ठगी, ह्याकिङ र डीप फेक जस्ता आधुनिक प्रविधिले निम्त्याएका चुनौतीहरूको बारेमा पनि भन्नुभयो। यस्ता अपराधहरूलाई प्रभावकारी रूपमा सामना गर्न पुलिस कर्मचारीहरूलाई नवीनतम प्राविधिक सीप, साइबर सुरक्षा जागरूकता र डिजिटल अनुसन्धान क्षमताहरूले सुसज्जित गर्नुको महत्वमा श्रीमती मुर्मूले जोड़ दिनुभयो।
1: पुलिस व्यवस्थाको अधिक सिटिजन फ्रेन्डली बनाए जाना चाहिए ताकि सामान्य लोग बिना भय के अपनी समस्या दर्ज करा सके। महिलाओं, बच्चों और कमजोर वर्गों के प्रति संवेदनशील व्यवहार को भी प्राथमिकता देनी चाहिए। साइबर क्राइम, ऑनलाइन फ्रॉड, हैकिंग और डीप फेक जैसी नई चुनौतियां सामने आ रही। इन नई चुनौतियों से निपटने के लिए पुलिस को लेटेस्ट टेक्नोलॉजी, साइबर सिक्योरिटी और डिजिटल इन्वेस्टिगेशन में दक्ष बनाना होगा।
0: यो सम्मान प्राप्त गर्ने सिक्किम पुलिस देशको 15 र पूर्वोत्तर क्षेत्रमा तेस्रो राज्य पुलिस बल बनेको छ। राष्ट्रपति द्रौपदी मुर्मूले आज लोकभवन परिसरमा रोडोडेन्ड्रोन आर्बोरियमको बिरूवा रोप्नुभयो, जसलाई स्थानीय रूपमा लाली गुराँस भनेर चिनिन्छ। औपचारिक वृक्षारोपण कार्यक्रम राज्यमा राष्ट्रपतिको आधिकारिक संलग्नताको एक भाग थियो र यसले वातावरणीय संरक्षण तथा दिगो जीवनयापनको महत्वलाई जोड़ दियो। यस पहलले सिक्किमको समृद्ध पारिस्थितिक सम्पदा र हिमालय क्षेत्रको प्राकृतिक वातावरण संरक्षणप्रति राज्यको निरन्तर प्रतिबद्धतालाई पनि प्रकाश पारेको थियो। राज्यपाल ओम प्रकाश माथुर, अन्य वरिष्ठ राज्य सरकारका अधिकारीहरू र विशिष्ट व्यक्तिहरू यस अवसरमा उपस्थित थिए। 31 लाचेन मंगन निर्वाचन क्षेत्रका बूथ स्तर अधिकारी बीएलओहरूलाई आज निर्वाचन दर्ता अधिकारी ईआरओ र एसडीएम मंगन सन्दीप कुमारको कार्यालयमा एक संक्षिप्त अभिमुखीकरण कार्यक्रममा विशेष गहन पुनरीक्षण एसआईआर किटहरू हस्तान्तरण गरियो। श्री कुमारले बीएलओहरूलाई गणना फर्म वितरण प्रक्रियाका सबै पक्षहरूको बारेमा जानकारी गराए र केही प्रश्नहरूको जवाफ दिए। तिनीहरूलाई सम्बन्धित बूथ स्तर एजेन्टहरू चाँडोभन्दा चाँडो बैठक गर्न र गणना फर्म संकलन प्रक्रियाका लागि उनीहरूको सहयोग लिन सल्लाह दिइएको थियो। भारतीय निर्वाचन आयोगले तोकेको समय सीमा अनुसार एसआईआरका लागि गणना फर्महरूको वितरण 30 मई 2026 शुरू हुनेछ। जिल्ला स्तरीय ब्रडब्याण्ड समिति डीएलबीसीको समन्वय बैठक आज अतिरिक्त जिल्लापाल मुख्यालय सुभाष घिमिरे नाम्चीको कार्यालयमा आयोजना गरियो।

जसले जिल्लामा ब्रडब्याण्ड पूर्वाधार विकास दूरसंचार सम्पर्क र सेवा प्रदायकहरूको बीचको समन्वयको समीक्षा गर्यो। डीएलबीसी राष्ट्रिय ब्रडब्याण्ड मिशन अन्तर्गत गठित विकेन्द्रीकृत कार्यबल हो। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।

भारत की राष्ट्रपति श्रीमती द्रौपदी मुर्मू को तीन दिवसीय सिक्किम भ्रमण ऐतिहासिक गौरवपूर्ण तथा प्रेरणादायी रूप में संपन्न भएको छ। मंगलवार 26 मई को दिन गान्तोक आइपुग्नु भएकी राष्ट्रपति मुर्मूले आफ्नो भ्रमण अवधिभरि महिला सशक्तिकरण, शिक्षा, संस्कृति, पर्यावरण संरक्षण तथा सुरक्षा व्यवस्थासँग सम्बन्धित विभिन्न कार्यक्रममा सहभागिता जनाउनुभयो। लगभग 4 वर्षपछि राष्ट्रपतिको सिक्किम भ्रमण भएको थियो। यसअघि उहाँ सन् 2022 को नोभेम्बर महिनामा सिक्किम भ्रमणमा आउनुभएको थियो।

हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यति बेला हाम्रो स्टुडियोको घड़ी अनुसार समय साँझको 7:25 हुनै लागेको छ। अब यहाँहरूले सुन्नुहुनेछ नेपाली भाषामा राष्ट्रिय समाचार।

प्रथममा यस बुलेटिनका प्रमुख समाचारहरू। राष्ट्रपति द्रौपदी मुर्मूले पुलिस बललाई अझ बढ़ी जनमैत्री बन्न र सर्वसाधारण विशेष गरी महिला गरीब तथा बाल बालिका

0: युवाहरूका समस्याप्रति संवेदनशील हुन आह्वान गर्नुभएको छ। देशबाट प्रत्येक अवैध आप्रवासीको पहिचान गरी उनीहरूलाई निष्कासन गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको केन्द्रीय गृह एवं सहकारिता मन्त्री अमित शाहको भनाई। कर्णाटकका मुख्यमन्त्री सिद्धरमैयाद्वारा मुख्यमन्त्री पदबाट राजीनामा र राष्ट्रिय परीक्षा एजेन्सी एनटीएद्वारा आज स्थगित गरिएको परीक्षा आगामी 31 मई अनि 6 र 7 जूनमा आयोजन गरिने। राष्ट्रपति द्रौपदी मुर्मूले पुलिस बललाई अझ बढ़ी जनमैत्री बन्न र सर्वसाधारण विशेष गरी महिला गरीब तथा बाल बालिकाहरूका समस्याप्रति संवेदनशील हुन आह्वान गर्नुभएको छ। राष्ट्रपतिले आज सिक्किमस्थित गान्तोकको पाल्जोर स्टेडियममा आयोजित एक भव्य अलंकरण परेडमा सिक्किम पुलिसलाई प्रतिष्ठित राष्ट्रपति पुलिस कलर प्रदान गर्दै यस्तो आग्रह गर्नुभएको हो। यस गौरवपूर्ण सम्मानका साथ सिक्किम यो पुरस्कार प्राप्त गर्ने देशको 15 र उत्तर पूर्वी भारतको 3 राज्य बनेको छ। सन् 1897 राज्य र सीमावर्ती क्षेत्रको सुरक्षामा निरन्तर खटिएको सिक्किम पुलिसले यो सर्वोच्च सम्मान हासिल गरेको छ। वर्तमान समयमा परम्परागत सुरक्षा मात्र पर्याप्त नरहेको उल्लेख गर्नुहुँदै राष्ट्रपतिले सिक्किम पुलिसलाई डिप फेक, अनलाइन ठगी र साइबर अपराध जस्ता आधुनिक प्राविधिक चुनौतीहरूसँग लड्न पूर्ण रूपमा तयार रहन निर्देशन दिनुभयो। उहाँले राज्यमा शान्ति सुव्यवस्था कायम राख्न तथा विपद व्यवस्थापनमा सिक्किम पुलिसले निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा पनि गर्नुभयो।
1: पुलिस व्यवस्थाको अधिक सिटिजन फ्रेन्डली बनाए जाना चाहिए ताकि सामान्य लोग बिना भय के अपनी समस्या दर्ज करा सके। महिलाओं, बच्चों और कमजोर वर्गों के प्रति संवेदनशील व्यवहार को भी प्राथमिकता देनी चाहिए। साइबर क्राइम, ऑनलाइन फ्रॉड, हैकिंग और डीप फेक जैसी नई चुनौतियां सामने आ रही। इन नई चुनौतियों से निपटने के लिए पुलिस को लेटेस्ट टेक्नोलॉजी, साइबर सिक्योरिटी और डिजिटल इन्वेस्टिगेशन में दक्ष बनाना होगा।
0: केन्द्रीय गृह एवं सहकारिता मन्त्री अमित शाहले देशबाट प्रत्येक अवैध आप्रवासीको पहिचान गरी उनीहरूलाई निष्कासन गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको कुरालाई पुनः दोहोर्याउनु भएको छ। आफ्नो गान्धीनगर लोकसभा निर्वाचन क्षेत्रमा आज 340 करोड़ रूपियाँ मूल्यका विभिन्न विकास आयोजनाहरूको उद्घाटन तथा शिलान्यास गर्नुहुँदै गृहमन्त्री शाहले सीमा सुरक्षा सुनिश्चित गर्न र अवैध आप्रवासनलाई निर्मूल पार्न सरकार दृढ़ रहेको कुरामा जोड़ दिनुभयो। आफ्नो सम्बोधनका क्रममा गृहमन्त्री श्री शाहले एक साताभित्रै 600 हेक्टर जमीन सीमा सुरक्षा बललाई उपलब्ध गराएकोमा पश्चिम बंगाल सरकारलाई बधाई दिनुभयो। वीर सावरकरको जन्म जयन्तीको अवसरमा मन्त्री शाहले मातृभूमिका लागि उहाँले पुर्याउनु भएको अतुलनीय योगदान, सर्वोच्च त्याग र आजीवन समर्पणको स्मरण गर्नुभयो। श्री शाहले आज शाहीबाग सर्किट हाउसमा एक उच्चस्तरीय समीक्षा बैठकको अध्यक्षता गर्नुहुने कार्यक्रम छ। आगामी ओलम्पिक कमनवेल्थ र वर्ल्ड पुलिस एण्ड फायर गेम्सका लागि पूर्वाधारको तयारी अवस्थाको मूल्याङ्कन पनि शाहले गर्नुहुने कार्यक्रम रहेको थियो।
2: घुसपैठियों देश के बाहर निकालना ये हमारी सरकार का संकल्प है और इसके लिए नरेंद्र मोदी जी ने एक डेमोग्राफी चेंज कमीशन कमिटी बनाने का निर्णय किया है। ये हाई पावर कमेटी देश भर में जनसंख्यिकी का जो कृत्रिम बदलाव हुआ है उसके कारणों और उपायों की भी चिंता करेगी और इसके लिए कोई कानून बनाने की जरूरत है तो इसकी भी चिंता करेगी।
0: कर्णाटकका मुख्यमन्त्री सिद्धरमैयाले आज लोकभवनमा राज्यपालका विशेष सचिव समक्ष आफ्नो राजीनामा औपचारिक रूपमा बुझाउनु भएको छ। राजीनामा बुझाएपछि संचारकर्मीहरूलाई सम्बोधन गर्नुहुँदै उहाँले आफ्नो राजीनामा पत्र सचिवलाई हस्तान्तरण गर्नुभएको पुष्टि गर्नुभयो। सिद्धरमैयाले विधानसभामा 136 भन्दा बढ़ी विधायकहरूको समर्थनका साथ कांग्रेस सरकारसँग पूर्ण बहुमत रहेकाले राज्यपाललाई नयाँ मुख्यमन्त्रीलाई सरकार गठनका लागि आमन्त्रित गर्न अनुरोध गर्नुभएको छ। कांग्रेस पार्टीले सन् 2023 विधानसभा चुनावमा जीत हासिल गरेपछि सिद्धरमैया मई 2023 दोस्रो पटक मुख्यमन्त्री बन्नुभएको थियो। यसअघि उहाँले सन् 2013 देखि 2018 सम्म मुख्यमन्त्रीको रूपमा सेवा गरिसक्नु भएको छ। वर्तमानका उपमुख्यमन्त्री तथा कांग्रेस पार्टीका वरिष्ठ नेता डीके शिवकुमारलाई पार्टीले नयाँ मुख्यमन्त्री नामित गरेको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। केन्द्रीय ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले आज भिडियो कन्फरेन्स मार्फत प्रधानमन्त्री आवास योजना ग्रामीण अन्तर्गत देशका 12 राज्यका लागि 10,000 करोड़ रूपियाँ भन्दा बढ़ीको राशि जारी गर्नुभएको छ। यी राज्यहरूमा असम, छत्तीसगढ, गुजरात, हरियाणा, हिमाचल प्रदेश, झारखण्ड, कर्नाटक, केरल, पंजाब, राजस्थान, तमिलनाडु र उत्तर प्रदेश रहेका छन्। यस अवसरमा बोल्नुहुँदै मन्त्री चौहानले देशका कुनै पनि गरीब नागरिक कच्चा घरमा बस्न नपरोस् भन्ने कुरा सुनिश्चित गर्न प्रधानमन्त्री नरेन्द्र मोदी प्रतिबद्ध रहनुभएको बताउनु भएको छ। केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले सीबीएसईद्वारा शुरू गरिएको अन स्क्रीन मार्किङ प्रणालीलाई मूल्यांकन प्रक्रियामा अझ बढ़ी पारदर्शिता ल्याउने एक प्रगतिशील कदम बताउनु भएको छ। नयाँ दिल्लीमा सीबीएसईका अधिकारीहरूसँगको बैठकपछि संचारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री प्रधानले सीबीएसई कक्षा 12 परीक्षाको पुनर्मूल्यांकन पोर्टलमा देखिएका प्राविधिक समस्या र त्रुटिहरूका कारण चिन्तित बनेका विद्यार्थीहरूका सबै गुनासोहरूलाई सम्बोधन गरिने स्पष्ट पार्नुभयो। राष्ट्रिय परीक्षा एजेन्सी एनटीएले सीयूईटी परीक्षा 2026 संशोधित परीक्षा तालिका र प्रवेश पत्र जारी गरेको छ। एनटीएको सूचना अनुसार स्थगित गरिएका परीक्षाहरू अब यही मई महिनाको 31 तारीक तथा आगामी जून महिनाको 6 र 7 तारीकमा सञ्चालन हुनेछन्। आज 28 मईका लागि तय गरिएको परीक्षा ईद उल अजहाको विधामा भएको कारण स्थगित गरी नयाँ मिति तोकिएको हो। एजेन्सीले आगामी 31 तारीक आइतबार हुने परीक्षामा उपस्थित हुने परीक्षार्थीहरूका लागि प्रवेश पत्र जारी गरिसकेको छ र उनीहरूले एनटीएको आधिकारिक वेबसाइट cuet.nta.nic.inबाट यसलाई डाउनलोड गर्न सक्ने जनाएको छ। आगामी महिनाको 6 र 7 तारीकमा परीक्षा तय भएका बाँकी उम्मेद्वारहरूको प्रवेश पत्र पनि चाँडै नै सार्वजनिक गरिने एनटीएले उल्लेख गरेको छ। भारतीय जनता पार्टीले आज राष्ट्रिय राजधानी दिल्लीसहित 4 राज्यका लागि नयाँ राज्य अध्यक्षहरूको घोषणा गरेको छ। भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनले पूर्वी दिल्लीका सांसद एवं केन्द्रीय राज्यमन्त्री हर्ष मल्होत्रालाई दिल्ली प्रदेश अध्यक्ष नियुक्त गर्नुभएको छ। यसै गरी हरियाणा राज्यका लागि अर्चना गुप्त, पंजाबमा केवल सिंह ढिल्लो, उत्तर पूर्वी राज्य त्रिपुराका लागि भाजपा विधायक अभिषेक देवरायलाई प्रदेश अध्यक्षको जिम्मेवारी दिइएको छ। केन्द्रीय खेलकुद मन्त्री मनसुख मान्डवियाले भोलिदेखि शुरू हुने आफ्नो 3 दिने मेघालय भ्रमणका क्रममा सिलोङमा एकीकृत बहुउद्देश्यीय इण्डोर खेलकुद परिसरको उद्घाटन गर्नुहुने कार्यक्रम छ। भ्रमणका क्रममा उहाँले यसै वर्ष मेघालयमा आयोजन हुने गइरहेको राष्ट्रिय खेलकुदको तयारीको पनि समीक्षा गर्नुहुनेछ। मन्त्री मान्डवियाले युवा मामिला, खेलकुद, पूर्वाधार विकास र केन्द्र सरकारद्वारा प्रायोजित योजनाहरूको समीक्षा सम्बन्धी विभिन्न कार्यक्रमहरूमा पनि भाग लिनुहुनेछ। अब अन्त्यमा यस बुलेटिनका प्रमुख समाचारहरू पुनः एकपटक। राष्ट्रपति द्रौपदी मुर्मूले पुलिस बललाई अझ बढ़ी जनमैत्री बन्न र सर्वसाधारण विशेष गरी महिला, गरीब तथा बाल बालिकाहरूका समस्याप्रति संवेदनशील हुन आह्वान गर्नुभएको छ। देशबाट प्रत्येक अवैध आप्रवासीको पहिचान गरी उनीहरूलाई निष्कासन गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको केन्द्रीय गृह एवं सहकारिता मन्त्री अमित शाहको भनाई। कर्नाटकका मुख्यमन्त्री सिद्धरमैयाद्वारा मुख्यमन्त्री पदबाट राजीनामा र राष्ट्रिय परीक्षा एजेन्सी एनटीएद्वारा आज स्थगित गरिएको परीक्षा आगामी 31 मई अनि 6 र 7 जुनमा आयोजन गरिने। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।
3: Good evening, my dear listeners. Welcome to yet another edition of Western Music Program. As always, you are tuned in to our program, Akashvani Gangtok, broadcasting on medium wave 213.67 meters, corresponding to 44 kilohertz. You can also tune in to FM Kanchenjunga at 103 MHz and news on AIR mobile app. I'm Lakshmi and I'm your host for tonight, and today in our special Western

श्रोताहरु एतेन्जेल सुन्दै हुनुहुन्थ्यो यसै केन्द्रबाट प्रसारित कार्यक्रम वेस्टर्न म्युजिक। स्टुडियोको घडी अनुसार समय यति बेला 8:05 भइसकेको छ। अब यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम गीत गजल अन्तर्गत गजलकार कमल खान अनि लखवीर लखाको आवाजमा मिठा मिठा गजलहरू। पहिलो गजल पस्किँदैछौ कमल खानको आवाजमा।

श्रोताहरू, कार्यक्रम गीत गजल सुन्दै गर्दा दोस्रो गीत बजाउँदैछौँ गजलकार लखवीर सिंह लखाको आवाजमा, जिस्की थी आरजू।

श्रोताहरू सुन्दै हुनुहुन्थ्यो आकाशवाणीको दिल्ली केन्द्रबाट प्रसारित कार्यक्रम कन्ट्री वाइड इनसाइट। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। स्टुडियोको घड़ी अनुसार समय यति बेला रात्रिको 10 बजिसकेको छ। श्रोता, अब यहाँहरूलाई हामी हिन्दी फिल्मी गीतहरू सुनाएर मनोरञ्जन गराउनेछौ। पहिलो गीत बजाउँदैछौ 2007 आएको चलचित्र लाइफ इन अ मेट्रोबाट सोहम चक्रवर्तीको आवाजमा इन्दिनो।

भर्खरै हामीले सुन्यौं सोहम चक्रवर्तीको आवाजमा इन्दिनो। गीतले जीवनका ती क्षणहरूको कथा भन्छ जहाँ मनले फेरि सपना देख्न चाहन्छ, प्रेमलाई महसुस गर्न चाहन्छ र व्यस्त जीवनको भेडमा पनि आफ्नै खुसी खोज्न चाहन्छ।

कहिलेकाहीँ जीवनले थाकेको महसुस गराए पनि मनले भने सधैँ नयाँ आशा बोकेर अघि बढ्न सिकाइरहेको हुन्छ। अब कार्यक्रमलाई अगाडि बढाउँदै अर्को गीत बजाउँदैछौ। 1964 सालमा आएको चलचित्र वो कौन थी बाट लता मंगेशकरको आवाजमा लगजा गली।

श्रोताहरू, भर्खरै सुन्यौ लता मंगेशकरको आवाजमा लगजा गले। अब अर्को गीत बजाउँदैछौ चलचित्र वान्स अपन अ टाइम इन मुम्बईबाट मोहित चौहानको आवाजमा पिलुङ।

श्रोताहरू, हामीले भर्खरै सुन्यौं वान्स अपन अ टाइम इन मुम्बईबाट पिलु गीतमा प्रेमको गहिरो अनुभूति, यादहरूको मिठास र कसैप्रतिको पूर्ण समर्पणलाई निकै भावुक ढंगले प्रस्तुत गरिएको छ। कहिलेकाहीँ प्रेम केवल शब्दमा होइन अनुभूतिमा बाँचिरहेको हुन्छ भन्ने भावना यो गीतले सुनाउँछ। अब यही सुन्दर माहौलसँगै कार्यक्रमलाई अगाडि बढाउँदैछौ। अर्को गीत कुमार सानु अनि अनुराधा पौडेलको आवाजमा, धीरे धीरे से जिन्दगीमै आना बजाएर।

श्रोताहरू, हिन्दी फिल्मी गीतहरू सुनाउने क्रममा अब अन्तिम गीत सुनाउँदैछौ चलचित्र एक मुठ्ठी आसमानबाट कुमार सानुको आवाजमा हर कोही चाहता है।

श्रोताहरू, हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। कार्यक्रम हिन्दी फिल्मी गीतको निर्धारित समय अब यही समाप्त भएको छ। यससँगै आजको हाम्रो रात्रिकालीन प्रसारण पनि यही समाप्त हुँदैछ। अब भोलि बिहान ठिक 6:30 फेरि नयाँ ऊर्जा र रमाइला कार्यक्रमका साथ उपस्थित हुने नै छौं। तबसम्मका लागि सम्पूर्ण आकाशवाणी परिवारको तर्फबाट नमस्कार, शुभरात्रि, जय हिन्द।